0: समाचार छ।
1: नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एउटा महत्वपूर्ण शिष्टाचार भेट भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद ए मदनिज बीच भएको भेटवार्ताले दुई देश बीचको श्रम सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। भेटमा दूतावासका प्रथम सचिव अब्दुल रहमान के घोषा समेत सहभागी भएका थिए। छलफलका क्रममा विशेष गरी साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, सेवा सुविधा, सीपीयुक्त जनशक्ति आपूर्ति तथा श्रम बजारका विविध विषयमा केन्द्रित भएर विचार आदान प्रदान भएको मन्त्रालयले स्रोतले बताएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
0: सर्लाहीको हरिवन नगरपालिका एक चुरे भेगका अधिकांश विकट बस्तीमा खानेपानी पुर्याइएको छ। वर्षौंदेखि खानेपानी खोल्सा खोल्सीको दूषित पिउनुपर्ने बाध्यता रहेको विकट बस्तीमा लिफ्टिङ प्रविधि तथा समर सियल गाडेर खानेपानी पुर्याइएको हो। चालू आर्थिक वर्ष 82-83 मात्र हरिवन नगरपालिका एकमा चारवटा बस्तीका 200 भन्दा बढ़ी घरदोरीमा खानेपानी सुविधा पुर्याइएको वडा अध्यक्ष टमबहादुर तामाङले जानकारी दिनुभयो। गोर्खापत्रमा समाचार छ।
1: अर्घाखाँचीको सन्धिखर्ग नगरपालिका साथ खाँची टोलका युवा कृषक मधु केसीले 1.5 दशक भन्दा बढ़ीदेखि व्यावसायिक कृषि उद्यम गर्दै आउनुभएको छ। एक समय गाई भैँसीको गोबर मल र रासायनिक मल प्रयोग गरेर खेती गर्ने केसी अहिले पूर्ण रूपमा गढ़े मलमा निर्भर हुनुहुन्छ। गढेौला मलको प्रयोगले उत्पादन र आमदानी दुवै उल्लेख्य रूपमा बढ़ाएको छ। उहाँले 15 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा तरकारी खेती गरिरहनु भएको छ। गोबर मल प्रयोग गर्दा 4-5 किलो फल्ने गोलबेडाको बोटले गढेौला मल प्रयोग गरेपछि 7 किलोसम्म उत्पादन दिएको उहाँले बताउनुभयो। गढेौला मलले बढ़ायो उत्पादन। गोर्खापत्रमा समाचार छ।
0: विश्वका विभिन्न मुलुकमा हन्टा भाइरस संक्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अप्नाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल नेपालमा संक्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अप्नाएको हो। मन्त्रालयले रोग निगरानी, स्वास्थ्य सतर्कता तथा पूर्व तयारीका कामलाई तीव्र बनाएको जानकारी दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विश्वव्यापी स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपालले आवश्यक तयारी शुरू गरिसकेको जानकारी दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय सीमा नाका विमानस्थलमा निरन्तर निगरानी भइरहेको जानकारी दिनुभएको छ। गोर्खापत्रमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। उत्तर पूर्वी म्यानमारको एक भवनमा भएको विस्फोटमा परि कम्तीमा 45 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन्। भवनमा खानीका लागि प्रयोग गर्ने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौं घरमा पनि क्षति पुगेको छ। नामखाम शहरको काउटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य 70 जना भन्दा बढ़ी घाइते भएका छन्। यो क्षेत्र चीनको सीमाबाट करिब 3 किलोमिटर दक्षिणमा छ। यो म्यानमार सरकार विरूद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेशन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो। एक उद्धारकर्ताले हिजो साँझसम्म 6 जना बालबालिका सहित 46 जनाको शव फेला परेको बताएका छन्। उनका अनुसार 74 जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। एक उद्धारकर्ताले विस्फोट भएको स्थानमा करिब 59 जनाको मृत्यु भएको र 100 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको बताएका छन्। भग्नावशेषमा मानिसहरू फँसिरहेकाले उद्धार कार्य जारी रहेको बताइएको छ।
0: र अब खेल समाचार। दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल पुगेको छ। आइतबार भएको भारतको गोवामा भएको नेहरू रंगशालामा श्रीलंकालाई 2-0 हराउँदै नेपाल अन्तिम चारको स्थान सुरक्षित गर्न सफल भएको हो। नेपाल समूह एकको विजेता बनेको छ। नेपालले लगातार 2 खेलबाट 6 अंक बटुल्यो। पहिलो खेलमा नेपालले भूटानलाई 1-0 हराएको थियो। नेपाललाई जित दिलाउन रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले समान 1-1 गोल गरेका थिए। मिडफिल्डर रेणुकाले नेपाली राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी हुन्। उनले 66 औं अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्। श्रीलंका विरूद्ध मिडफिल्डर बिर्सना चौधरीले अन्तर्राष्ट्रिय डेब्यू गरेकी छिन्। भूटान विरूद्ध डिफेण्डर गीता राणाले निर्णायक 1 मात्र गोल गरेकी थिइन्। दोस्रो खेलमा नेपाल जित वा बराबरले समूह विजेता बन्यो। समूह एमा भूटान 1 खेल जितेर 3 अंक सहित उपविजेता बनेको छ। नेपालको जितपछि भूटान अन्तिम चारमा पुगेको विपक्षी दल कूटनीतिज्ञ र सीमावीतले गरे आलोचना।
1: प्रतिनिधि सभा नियमावली पारितका क्रममा सत्तारूढ़ र प्रतिपक्षी सांसद बीच धकेला धकेल, अवरोधका बीच पारित भएको घोषणा।
0: बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान गराउने अर्थमन्त्रीको रणनीति, बुढ़ी गण्डकी परियोजना अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण गरिने।
1: म्यानमारमा एक गोदाममा विस्फोट, कम्तीमा 45 जनाको मृत्यु, 74 जना घाइते।
0: र सात महिला फुटबल च्याम्पियनशीपमा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
4: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-467। एकपटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब थाहाखबर.com विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि The News Plus. Radio Thaha Sanchar 99.4 Sahi. Thaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihana 6:30 baje nishpaksha sakriyata ko abhyas.

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: द न्यूज प्लस

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहाखबर.com र थाहाखबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीले संसदमा दिएको एउटा अभिव्यक्ति विवादमा परेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदको रोस्टममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको आफूले बल्ल थाहा पाएको बताउनु भएको थियो। यो विषयलाई लिएर विवाद बढ़ेको छ। प्रतिपक्षी सांसदहरूले संसदमा विरोध गरे भने आलोचक यसको व्यापकै आलोचना भइरहेको जस्तो देखिन्छ। सीमाविदहरूले पनि नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताएका छन्। वास्तवमा समस्या के हो त? प्रधानमन्त्रीले भनेको जस्तो सीमा मिचिएको अवस्था हो अथवा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको जस्तो क्रस बोर्डर अकुपेन्सी मात्रै हो अथवा यो दुईटै कुरा हो कि होइन? आजको द न्यूज प्लस कार्यक्रममा हामी यसै विषयमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि सीमाविद एवं नापी विभागका पूर्व महानिर्देशक तोयनाथ बराल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर नमस्कार।
1: नमस्कार रविन्द्रजी,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: प्रधानमन्त्रीले एउटा अभिव्यक्ति दिनुभयो प्रतिनिधि सभा बैठकमा, जहाँ नेपालको लिपु लेक लिम्पियाधुरा कालापानीको सीमा विवादको विषय उठाइएको थियो। तर उहाँले यो विवाद एकल रूपमा भारतले मिचेको कुरामा मात्रै आधारित छैन, हामीले पनि मिचेका रहेछौं, मैले बल्ल थाहा पाएँ भन्नुभयो। तर यो विषय चाहिँ निकै नै आलोचनाको केन्द्रमा परेको छ। खासमा नेपालले भारतको सीमा मिचेको छ कि छैन?
1: धन्यवाद। यसमा अलिकति यो पृष्ठभूमिमा जानुपर्ने पनि हुन्छ। अब लिम्पियाधुरा लिपुले कालापानीको सन्दर्भमा प्रधानमन्त्रीज्यूले को संसदमा दिनुभएको जवाफमा लिपुले कालापानी लिम्पियाधुरा सन्दर्भमा उहाँले वार्ताबाट यसलाई समाधान गरिने र हामीले डिप्लोमेटिक नोट पठायौं पनि आइसक्यो र त्यो कुरामा ठिक छ। अब अर्को आयो सीमा मिचिएको सन्दर्भमा, होइन सीमा मिचेको भन्ने कुरा गलत हो, सीमा मिचेको भन्ने कुरा गलत हो। अब यसमा चाहिँ नि हामी पृष्ठभूमिमा जाँदाखेरि हामीले 1981 2007 संयुक्त प्राविधिक टोली, भारत र नेपालको प्राविधिक टोली, संयुक्त प्राविधिक टोलीले नेपाल भारत सीमाको अध्यावधि गर्ने क्रममा हामीले नक्सा 182 थान नक्सा बनाएर दुवै पक्षबाट इनिसियल सिग्नेचर भइसकेको अवस्था छ। र त्यसमा के पर्यो भने तपाईँको पहिला नदी सिमाना राखिएको ठाउँमा पछि हामीले 2045 फिक्स बाउन्ड्री प्रिन्सिपलमा जाने, 2007 संयुक्त प्राविधिक टोली, भारत र नेपालको प्राविधिक टोली, संयुक्त प्राविधिक टोलीले नेपाल भारत सीमाको अध्यावधि गर्ने क्रम

0: हामीले फिक्स्ड बाउन्ड्री प्रिन्सिपलमा गएर काम गर्दा नेपालले जोत तमोद गरेको भारततिर, भारतले जोत तमोद गरेको नेपालतिर पर्न गएको यो क्रस बोर्डर अकुपेसनको समस्या नै छ र त्यसलाई समाधान गर्नलाई पनि अहिले द्विपक्षीय संयन्त्र, संयुक्त संयन्त्र अहिले कार्यरत नै रहेको अवस्था छ र यसमा
1: कति समयदेखि थाहा भएको कुरा हो यो क्रस बोर्डर अकुपेसनको समस्या छ।
0: यो क्रस बोर्डर अकुपेसनको समस्या हामीले अहिले पहिले आएको यो हामीले देखाएको चाहिँ नि अफिसियल्ली देखिएको यो 2007 यो संयुक्त प्राविधिक समिति, संयुक्त प्राविधिक सीमा समिति भारत र नेपालको ले नक्सा 182 थान नक्सा बनाएर सही गरिसकेपछि हामीले त्यति बेला यो समस्या छ दुई देशले कसको कति जग्गा यस्तो अवस्थामा पर्न गयो त्यसको समाधान चाहिँ नि केन्द्रीय राजनीतिक तहबाट निर्णय हुनुपर्छ भनेर एउटा माइन्युटमा निर्णय पनि भएको अवस्था हो। अब तर त्यसलाई विवरण लिने कसको कति जग्गा पर्यो भनेर दुवैतर्फको संयुक्त समितिले त्यो विवरण तयार गर्ने कार्य अहिले सञ्चालन भइरहेको अवस्था छ र त्यो विवरण तयार भइसकेपछि दुईटा देशको नेतृत्व तहमा बसेर अब कसरी यसको समाधान गर्ने भन्ने अन्तर्राष्ट्रिय सिद्धान्तहरू पनि छन् र त्यसरी गर्ने भन्ने कुरा तय भइसकेकै कुरा हो। त्यो द्विपक्षीय बसेर समाधान गर्ने भन्ने पनि प्रधानमन्त्रीज्यूको एकदम राम्रो अभिव्यक्ति हो। प्रधानमन्त्रीज्यू शब्द चयनमा चिप्लिनुभयो, शब्द चयन गर्न मिलेन, त्यो नेपालले बिचेको छ भन्ने शब्द चाहिँ नि गलत नै हो, त्यो त्यो शब्द प्रयोग गर्न मिल्दैन।
1: जस्तो यो क्रस बोर्डर अकुपेन्सीको कुरामा त धेरै छ, फेरि नेपाल पनि मिचिएको होला,
0: नेपाल त मिचिएको छ,
1: नेपालको त सीमा नै मिचिएको, हामीले अर्को अर्थमा भनिरहेका छौँ भने क्रस बोर्डर अकुपेन्सी
0: होइन, सीमाना मिचिएको होइन,
1: यो त अझ धेरै ठाउँमा होला,
0: यो चाहिँ नि कस्तो
1: सीमापार भोगाधिकारको कुरा रहेछ,
0: सीमा वारपार जोत कमोद दखल भयो, किनभने नदी सिमाना हुँदाखेरि नदीले धार बदलिराख्यो, नदी जता गयो त्यतैको वारिपारिकाले कमाएर खाइराखेको थियो। अब हामीले फिस्ट बाउन्ड्री प्रिन्सिपलमा जाँदा सुगौली सन्धि पछि बनेका सिमानाका नदीहरूको अवस्था जहाँ थियो त्यही ठाउँमा गएर पिलर गाड्ने अवस्था आयो। त्यसो गर्दाखेरि नदीले आफ्नो धार बदलेर जसरी भोग चलनमा आइराखेको थिए हाम्रो सीमावर्ती इलाकाका जनता, दुवै पक्षका जनताहरू, त्यो चाहिँ नि दखल हुन गयो र पनि हामीले जोइन्ट टेक्निकल बाउन्ड्री कमिटीमा माइन्युट गर्दाखेरि जबसम्म दुईटा सरकारले यसको समाधान गर्दैन तबसम्म स्टाटस कोमा रहनुपर्छ भनेर निर्णय गरेको अवस्था छ र त्यो स्टाटस को अनुसार चाहिँ नि अहिले आफ्नो आफ्नो जे पहिलादेखि थियो त्यो कमाएर खाइराखेको अवस्था छ र बााउन्ड्री पिलरहरू धेरै 8553 बााउन्ड्री पिलर डिजाइन भएकोमा 6000 भन्दा बढी बााउन्ड्री पिलर बसिसकेको अवस्था छ ग्राउन्डमा र 2500 बााउन्ड्री पिलरहरू बनाउन बाँकी छ र त्यो अहिले संयुक्त एउटा मेकानिजम छ, जोइन्ट मेकानिजमले काम गरिराखेको अवस्था छ। रविन्द्रजी
1: हजुर, अब यो मैले अघि यसमा जोड्न खोजेको कुरा, हामीले सीमाको कुरा एकातिर, सीमा मिचिएको कुरा एकातिर गर्यौं, अर्को यो सरले भनेको जस्तो जसरी ब्रिफ गर्नुभयो हिजो नदी अथवा खोलानालाले सीमाहरू छुट्याइएको थियो, खोलानालाले धार परिवर्तन गर्दाखेरि उपभोग गर्ने तरिका पनि मान्छेको बदलियो, त्यो एउटा रह्यो। त्यसमा पनि हामीले त के छान्छौं भने नेपाल सबैतिरबाट भारतले यस्तो चीजमा पनि अतिक्रमण गरेकै होला भन्ने हाम्रो एउटा सामान्य सोचाइ छ, मानसिकता पनि छ, किनभने उसले हाम्रो भूमि नै मिचेको छ भने सामान्य सीमामा भएको भोगाधिकार गर्न मिल्ने सामान्य ठाउँहरू त उसले मिचेकै होला भन्ने हामीलाई लाग्छ, त्यो समस्या त धेरै नै होला नि।
0: अब त्यो समस्या तपाईँले जायज कुरा उठाउनुभयो, सर्वसाधारण हामी नेपालीहरूलाई जहाँसम्म यो बुझेको हुँदैन र बुझाउने प्रयास गरिएको हुँदैन, यो सीमा सम्बन्धी जुन कुराहरू एजुकेट गर्नुपर्ने हो

0: हाम्रो सीमावर्ती इलाकाका जनताहरूलाई त्यो सीमा सम्बन्धी कुराहरू एजुकेट गर्ने त्यसको शिक्षा दिने हाम्रो नीति नै भएन. हाम्रो नीतिमा गएर सीमावर्ती जनताहरूलाई हामीलाई सिकाउनु पर्यो हामीले सीमा भनेको यो हो, हामीले अहिले अध्यावधि गरेर 182 थान नक्सा हामीले बनाइसक्यौं, नक्सा यो हो, यसरी हामीले काम गर्नुपर्छ. अहिले यसरी अदली बदली परेको छ, जोत कमोरमा दखल भएको छ, यसलाई दुईवटा सरकारले समाधान गर्छ र दुईवटा सरकारले समाधान गर्नको लागि सबैको रेकर्ड चाहियो, कसको कति कतापट्टि परेको छ भने दुवै सरकारले त्यो निकालिसकेपछि टेबलमा बसेर दुईवटा सरकारले यसको निर्कोल गर्छ भनेर जनतालाई एजुकेट गरिदिएको भएदेखि त यो यो विवाद आउँदै थियो नि. अब मिचिएको भन्न त भारतले मिचेको नि भन्न मिल्दैन, अहिले नेपालले मिचेको नि भन्न मिल्दैन. भारतले मिचेको भनेको सुस्ता छ, काला पानी छ, लिम्पियाधुरा छ, लिपुलेक छ, यो विषयमा चाहिँ नि हामीले बोलिराखेकै अवस्था हो. काला पानी लिम्पियाधुराको त टेरिटोरियल इस्यू नै भयो, अब यो सुस्ता चाहिँ नि एउटा अतिक्रमणको रूपमा हामीले एक्सेप्ट गरेको चिज हो.
1: त्यो ठ्याक्कै सुस्ताकै विषयमा चाहिँ भारतीय एकजना अब विज्ञ भनौँ यस्तो मुनिको एउटा हिजो सामान्य कमेन्ट आएको थियो. प्रधानमन्त्री बोलिसकेपछि उहाँले एक्समा लेख्नु भएको थियो, प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँले धन्यवाद दिँदै, किनभने यो सीमाको समस्या वान साइडेड होइन, यो टू साइड हो, बोथ साइड समस्या हो, तर सुस्तामा चाहिँ नेपालले अतिक्रमण गरेको छ भन्ने खालको उहाँको अभिव्यक्ति थियो. सुस्तामा चाहिँ हामीले फेरि त्यही भनिरहेका छौँ, नेपाल अतिक्रमणमा परेको छ भन्ने हामीले त्यो ठानेका छौँ, अथवा सरले पनि त्यही भन्नुभयो. यहाँको समस्या के हो खासमा?
0: अच्छा, सुस्ताको समस्या के हो भने सुगौली सन्धि र त्यसपछि चाहिँ नि 1816 सुगौली सन्धिको 1817 मेमा त्यहाँको नक्सा भएको छ. त्यहाँको नक्सा बनाउँदाखेरि रोजर मार्टिन र हाम्रो नेपाल तर्फबाट दुवै तर्फबाट प्लेनिपोटेन्सियरी लेभलको अधिकार प्राप्त अधिकारीबाट सही भएका नक्सा छ. त्यो नक्सामा गण्डक नदी भन्छ उनीहरू, हामी नारायणी भन्छौं, त्यो नदी सिमाना बनाइएको छ, नदीको मध्यधारलाई सिमाना बनाइएको छ. अब त्यो गण्डक नदी एउटा हिमालबाट आउने नदी हो, करेन्ट हाई भएको नदी हो, त्यसले चाहिँ आफ्नो धार परिवर्तन गर्यो, धार परिवर्तन गरेर 5-6 किलोमिटर यता नवलपरासीतिर भित्र पस्यो, पश्चिमतिर. र अहिलेको समस्या के हो भने जुन बेलामा सुस्ता नेपालतिर थियो, 1816-17 नक्सा बनाउँदा सुस्ता क्षेत्र सबै गण्डक नदीको पश्चिमतर्फ थियो. अब त्यो के भयो, गण्डक नदीको पूर्वतिर गयो. अब गण्डक नदीको पूर्वतिर गएपछि के थियो, त्यति बेलाको उसमा गण्डक नदीदेखि पूर्व इस्ट इण्डिया कम्पनीको र पश्चिममा नेपाल राजाको भन्ने छ. भनेपछि अब नदीलाई नै सिमाना मानेर गयो भने त सुस्ता सबै चाहिँ नि इस्ट इण्डिया कम्पनीतिर गएको, अहिलेदेखिको होइन, सन् 1845 यो चाहिँ नि समस्या आइराखेको हो. हेर्नुहोस् है, त्यसपछि 1867 अर्को बाढी आयो, 67-67 नक्सा भएको छ फेरि त्यति बेला ब्रिटिसहरू त्यति बेला नक्सा भएन नि, समाधान भएन, किनभने ब्रिटिसहरूले अहिलेको नदी धारलाई नै मान्छ, हामीले चाहिँ नि सिमानाको सन्धिको बेलाको सिमाना मान्छौँ हामी मान्छौँ. अब यसमा दुईटा सिद्धान्त छ, एउटा नदीको धार परिवर्तन गर्ने एभोल्सन प्रिन्सिपल भयो. एभोल्सन प्रिन्सिपल भनेको 81 धेरै नै ठुलो एरिया छोडेर एउटा टापु नै बनाएर नदी अर्कोतिर गयो. एक्रिसन भनेको ग्रेजुअली नदीले धार बढाउँदै गयो भने अब त्यही नै मान्नुपर्ने हुन्छ. एभोल्सनबाट गएकोमा चाहिँ पुरानो धार जहाँ थियो त्यसैलाई नै अन्तर्राष्ट्रिय सिद्धान्त छ त्यो. त्यसो हुनाले त्यो सिद्धान्तलाई लिएर हामीले मानेका छैनौं, उनीहरूले त्यो नै मानेको छ. अब एसटी मुनिको कुरा जहाँसम्म ल्याउन हेरिसके, त्यसमा के हो उहाँको भनाइ भने, अहिले उहाँहरूको भनाइ चाहिँ के छ भने नर्साई टापु र सुस्ताईमा हामीले जोत कम्बोल गरेकै छ, त्यो उनीहरूले दाबी गरेको ठाउँ हो. नर्साईमा उनीहरूले दाबी गरेको ठाउँ पनि हामीले जोत कमर गरिराखेकै छौ
1: सुस्तामा
0: हामीले दावी गरेकोमा हाम्रो पनि छ र भारतीय पक्षको पनि दुइटैको चाहिँ नि त्यहाँ भइराखेको छ र हाम्रोमा भारतीय पक्षले अतिक्रमण गरेको भन्ने कुरा हामीले त्यहाँ राखेको हो।
1: तर एसटिमुरीले चाहिँ त्यसमा अरू कुरा पनि एड गर्नुभएको छ, एउटा चाहिँ हजुर सुन्दै हुनुहुन्छ सर,
0: हामीले त्यहाँ चाहिँ सुस्तामा गरेको त्यो एसटिमुनीले भन्न खोजेको त्यो होला
1: हजुर, एसटिमुनीले अरू कुरा पनि त्यसमा गरेको देखिन्छ, एउटा चाहिँ
0: त्यसलाई हामीले मानेका छ,
1: एउटा नेपालले जग्गा मिचेको अथवा सीमा मिचेको कुरामा उहाँले धन्यवाद
0: सचिँदैन, हामीले त सच्याइसक्यौ, हामीले नयाँ नक्सा निकाल्दाखेरि सच्याइसक्यौ, अब उहाँले त्यसलाई मान्नु भयो, त्यसलाई अनुरोध गरेको छैन
1: हजुर, जस्तो
0: प्रधानमन्त्रीमा बस्दा पनि यो कुराहरू हामीले गरेकै हो, तर यो कुरा चाहिँ नि त्यो नदीको धार सम्बन्धीमा नदीले धार परिवर्तन गरेको समस्या हो त्यहाँ
1: हजुर। प्रधानमन्त्री बालेन्द्र शाहले यो विषयमा भारतसँग मात्रै किन इङ्ल्याण्डसँग पनि हामी कुरा गर्दैछौ भनेर अभिव्यक्ति दिनुभएको छ, इङ्ल्याण्डसँग ब्रिटिस इण्डिया कम्पनीको समयमा, हजुर सर मेरो कुरा सुन्दै हुनुहुन्छ,
0: हेलो
1: हजुर सर म बोल्दैछु, हेलो सुन्दै हुनुहुन्छ, तुयनाथ बरालसँग कुराकानी गर्दैछौ, खासमा नेपालले भारतको सीमा पनि मिसेको भन्ने प्रसंग कति सत्य हो अथवा परराष्ट्र मन्त्रालयले भनेको जस्तो क्रस बोर्डर अकुपेन्सी अर्थात सीमा वारी पारी सामान्य जग्गा भोगचलनको कुरा मात्रै त्यो नदीको सीमाले छुट्याउँदाखेरि भएको अवस्था मात्रै हो कि नेपालले वास्तवमै सीमा मिचेको जसरी हामीले भारतले नेपालको सीमा मिचेको भनिरहेका छौं निम्प्याधुराको क्षेत्र त्यसै गरी नेपालले भारतको सीमा मिचेको हो त भन्ने विषयमा अहिले निकै धेरै नै चासो छ, यसै विषयमा हामीले कुराकानी गर्दैछौ, कुराकानीका लागि सीमाविद तयनाथ बराल हाम्रो सम्पर्क टेलिफोन सम्पर्कमा हुनुहुन्छ, सर अहिले सुन्नु भएको छ, हजुर जस्तो मैले यसमा जोड्न खोजेको कुरा एसटी मुनिकै शब्दमा चाहिँ उहाँले सुस्तामा नेपालले मिसेको भन्नुभयो र यो विषय उठाएकोमा प्रधानमन्त्रीले बधाई पनि पाउन योग्य भएको पनि भन्नुभयो, तर उहाँले चाहिँ यो सीमाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जुन उहाँ प्रधानमन्त्री बालेन्द्र शाहको चेष्टा छ यो चाहिँ गलत हुनेछ भन्ने चेतावनी पनि सँगै एड गर्नुभएको छ उहाँले, बालेन्द्र शाहले यो विषयमा चाहिँ हामी द्विपक्षीय मात्रै होइन त्रिपक्षीय नै छलफल गर्छौ र समाधान खोज्छौं भन्नुभएको छ, बेलायतलाई पनि हामी भन्छौं भन्नुभएको छ, यो चीज समाधान उन्मुख हो समाधान दिन्छ यस्तो कुराले कि हामीले गर्नुपर्ने नै यही थियो कि खास के हो
0: नै यो विषयमा यो पहिला बेलायत सरकारसँग इस्ट इण्डिया कम्पनी ब्रिटिस इण्डिया गभर्मेन्टसँग त्यति बेलाको नेपालको राजाले गरेको सन्धि को आधारको सीमा भएको हुनाले ब्रिटिससँग पनि यो सम्बन्धित छ भन्ने केही साथीहरूले भन्नुहुन्छ, तर मलाई के लाग्छ भने ब्रिटिसले भारतलाई सबै कुरा सुम्पेर गयो र भारतले त्यो सबै हामीले त्यो स्वीकार गरेर लिएको हो सुगौली सन्धिले हामीले स्वीकार गरेको हो भनेर भारतले भनिरहेको अवस्थामा अब यसमा ब्रिटिसले आएर केही बोल्दैला भन्ने कुरा चाहिँ नि मलाई लाग्दैन, तर अब तेस्रो पक्षको मेडिएसन गर्ने भन्ने एउटा सिद्धान्त छ अन्तर्राष्ट्रिय सीमा विवादमा, तेस्रो पक्षको मेडिएसन गर्नलाई उपयुक्त चाहिँ नि बेलायत सरकार नै हो, अब त्यो हिसाबले बेलायत सरकारले मेडिएसन गर्छु र अब यो कालापानी लिम्पिया धुराको समस्या समाधान गर्छु लिम्पिया धुरा नै हो कालीको मुहान भनेर उसले हामीलाई सपोर्ट गर्ने किसिमले आउँछ जस्तो गर्छ जस्तो मलाई अब भन्न सक्दैन मैले अहिले, किनभने उसैले बनाएको नक्साहरू नै विवादित छ, ब्रिटिसहरूले बनाएकै नक्साहरू ब्रिटिसले बनाएकै नक्साहरूले नै यो विवाद ल्याएको हो,
1: अब अहिले जस्तो हाम्रो सुगौली सन्धि नै ब्रिटिससँग छ त्यसैले त्यो एकजना स्टेक होल्डर हो विवाद समाधानको भनेर भनेको केही समय अगाडि अरूले पनि भन्दै आएको पनि सुनिएको थियो, त्यो हिसाबले चाहिँ स्टेक होल्डर सरकारवाला हुन
0: सक्छ एउटा स्टेक. अब जस्तै तपाईँको त्यो कुरा गर्नुभयो त सुगौली सन्धि ब्रिटिससँग भयो, पछि चन्द्र शमशेरले 1923 अर्को सन्धि गरेर नेपाललाई सोभरेन कन्ट्री बनाएको 1923 हो. ब्रिटिसहरूले नेपाललाई सोभरेन कन्ट्री मानेको 1923 पछि हो.
1: हजुर,
0: अब त्यो चाहिँ उनीहरूले ऊ स्टेक होल्डर होइन भन्न मिल्दैन मिल्दैन. जस्तै जङ्गबहादुरकै पालामा हामीले नयाँ मुलुक 4 जिल्ला फिर्ता लिएका छौँ. यो चाहिँ नि स्टेक होल्डर भन्न मिल्दैन, ऊ संलग्न हो. तर ऊ आएर गर्ने नगर्ने कुराहरू त सरकारमा भर पर्ने भयो. सरकारले कतिको इनिसिएटिभ लिएर अगाडि जान सक्छ र ब्रिटिस गभर्मेन्टले त्यसको के जवाब दिन्छ भन्ने कुराहरू अहिले गर्वमै छ. र कतिपय त्यति बेलाका ब्रिटिस जनरलहरूसँग मेरो पनि अहिले पनि संवादमा छु म. त्यति बेलाकै उनीहरूको लेखहरू पनि आइरहेको छ, उनीहरूले पनि केही चिजहरू हामीलाई इनपुट दिन्छन्. तर यी सबै कुरा गर्दाखेरि उनीहरूले लिम्पियाधुराबाट आउने नदी नै काली नदी त हो, तर पछि चाहिँ यता सीमा सारेको छ उनीहरूले भनेर भन्छ. अब त्यो हुनाले विवाहको चरो नै त्यही हो. कालीको मुहान, काली नदीको मुहान उद्गम स्थल कुन हो भन्ने नै अहिलेको त्यहाँको सीमा समस्या हो. र सुस्ताको समस्या भनेको गण्डक नदीले धार परिवर्तन गर्ने नै एउटा सीमा समस्या हो त्यहाँको. यो दुईवटा मूल चुरो कुरो जनताले यति बुझे हुन्छ र यो सीमाको समस्या कसरी भयो भने दुईटा कुराले जनतालाई बुझाउँदाखेरि यो नै राम्रो हुन्छ. हामीले
1: हस् हामी अन्तमै आयौँ यो महत्वपूर्ण समय कुराकानीका लागि. यहाँलाई धेरै धेरै धन्यवाद.
0: ल धन्यवाद, मेरो पनि कुरा राख्ने मौका दिनुभयो. धन्यवाद
1: धन्यवाद रविन्द्रजी. हस् हस् धन्यवाद. हस् धन्यवाद. नापी विभागका पूर्व महानिर्देशक दयानाथ बराल, उहाँसँग हामीले प्रधानमन्त्री वीरेन्द्र शाहले भनेको जस्तो नेपालले भारतको सीमा मिचेको हो कि होइन भन्ने विषयमा रहेर कुराकानी गर्यौं. यसअघि कार्यक्रमको समय सकिएको छ. प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी विदा हुन्छु. नमस्कार.

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाछैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो डोरी एफएम 97.2 MHz डोरी सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz हलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 101.8 MHz गिरिगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउँदैछौं। तपाईँले हामीले सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 18 गते, तदनुसार इसी सन 2026 जुन 1 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, अनुलागा रोद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज सोमबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ, आज प्रतिपदा तिथि रहेको छ, नक्षत्रमा रहेको छ ज्येष्ठा नक्षत्र, योगमा रहेको छ साध्य योग, करणमा रहेको छ तैतिलाकरण रहेको छ, चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज विशेष गरी पद्मयोग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:10 भयो भने सारा सूर्यास्त 6:54 हुनेछ र आजको दिनमा घडी 13:44 बराबर हुनेछ। आजको तिथिमिति पञ्चाङ्ग मैले तपाईँलाई विशेष जानकारी भने गराएँ र आज भने विशेष गरी वन उपभोक्ता दिवस, अभिभावक दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय के कस्तो रहन्छ, काल बेला अशुभ बेला के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। आजको काल बेलाको समय रहेको छ बिहानको 6:51:44 बिहानको 8:35 3 सेकेन्डसम्म आज काल बेला रहनेछ। यसै गरेर आजको शुभ बेला रहनेछ बिहानको 8:35:04 बिहानको 10:18 22 सेकेन्डसम्म आज शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी लाभ बेलाको समय भने रहेको छ दिउँसोको 3:28:20 विशेष गरी 5:11:39 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। आजको ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मीन राशिमा, यस्तै गरेर शुक्र मिथुन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ, ज्येष्ठा नक्षत्रको तेस्रो चरण नाम आउँछ, ईबाट नाम आएको छ, ईव अथवा ईमा यस्तो नाम आउँछ, आद्यनदी राक्षसी गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराएँ र अब भने पाला रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था हुन सक्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अवसरको लागि केही त्याग गर्नु पर्ला। समय लागे पनि मेहनत गर्दा काम बढ्न सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन हडबलले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनकै आफदमी ल्याउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने सम्भावना रहेको छ। विभिन्न सहयोग र उपहार समेत पाइन्छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँग साथले नयाँ आशा जगाउनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्स जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढ्न सकिन्छ। शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी भइनेछ। भौतिक सदन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन पनि सफल हुने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन श्रम परे पनि सुखद समाचारले उत्सव जगाउँदैछन्। तारिएर काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिन्छ। आमदानी घोषित गर्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययन प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव पनि बढ्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल देखे पनि जोगिएर काम गर्नुपर्ने समय रहेको छ। साथीभाइहरूले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुने समय रहेको छ। बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश केही विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रिन सक्छ। तैपनि प्रयत्न गर्दा विश्वास नलागेको काम सबै बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पारेर सफल भइनेछ। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन पनि सक्ने खालको योग पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा परे समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्तो समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली व्यवहारमा संयम रहँदै गरेको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछन्। तार्किक क्षमता बढ्दै जाँदैछन् भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। आवश्यक गर्नले अध्ययनमा कमै प्रगति हुनेछ। मेहनतले शीघ्र कला निखार्ने अवसर प्राप्त हुनेछ। आयसत अलिक कमजोर हुनाले नयाँ काम शुरूआत गर्न समय लाग्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिसोलीका आफन्तजनसँग भेटघाट होला, तर सानो असावधानले स्वास्थ्य समस्या आउन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसरले पञ्चायत पनि विवादस्पद काम निर्णयले समस्या पर्न सक्छ। तर्क र कूटनीतिले पछि परिए पनि आत्मसम्मान जोगाउन सजग रहनु पर्ने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि काम बन्दै जाँदैछन्। पछिको लागि केही वस्तु त्याग्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। भेटघाटका लागि समय अनुकूल नदेखे पनि टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। अर्थ सञ्चय नहुन सक्छ। समयमा आलस्य गरे बानीले पछि परिन्छ। लगानी बढाउने अवसर सोझै प्राप्त हुने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिमको काम सम्पादन गर्दै मनका धन आर्जन गर्न पनि सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जोड्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिन्छ। विशिष्ट व्यक्तिहरूसँग निकटता र मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। मेहनतले जीवनशैली परिवर्तन ल्याउन सक्छ। सामाजिक नेतृत्व हात लागि हुन सक्छ। व्यापारमा पनि फाइदा हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। नोकरी तथा राजनीतिक गर्नेहरूलाई विशेष फाइदा हुने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा भाग्य नदीको समय रहेको छ। समुदायको हितमा केही राम्रो काम गर्न सकिन्छ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछन्। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। शक्तिको धाक देखाउनेहरू स्वत निहुरिनेछन्। तारिमिक काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न पनि सकिने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा निर्वाचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोता सबैलाई पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने गरिसकेका छौं र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। तपाईँले आफ्नो आफन्तको जसको बारेमा तपाईँले ग्रह दशा भाग्यको विषयमा हेर्न चाहनुहुन्छ उसको साल महिना गते र समय चाहिँ तपाईँले मलाई जानकारी गराउनु पर्ने हुन्छ फोन गरेर। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कार्यक्रममा विभिन्न प्रकारका जानकारीहरू विभिन्न कुराको विषयमा जानकारीहरू म तपाईँलाई गराउने गरेको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: वर्षा
0: पौडेलजी प्युठान जिल्लाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा चाहनुहुन्छ?
1: मेरै विषयमा हेर्न चाहन्छु।
0: प्युठान कुन ठाउँबाट बोल्नु भएको हो तपाईँ?
1: स्वर्गदारीदेखि।
0: स्वर्गदारी नगरपालिकाबाट हो?
1: हजुर।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल।
0: 2067 साल
1: 3 महिना 10 गते।
0: 3 महिना 10 गते
1: बिहिबारको दिन।
0: जन्म समय भन्नुहोस्?
1: बिहानको 7 बजे
0: हो। जन्म जिल्ला प्युठान जिल्लामै हो?
1: हजुर, प्युठान जिल्ला नै हो।
0: हजुर, मन्दिर भन्दा कति टाढा पर्छ तपाईँको घर?
1: मन्दिरदेखि अलिक टाढा नै छ।
0: टाढा नै छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीगणेश सायरम श्रीमती रामानुजायनमा 2067 साल जेठ शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको निर्मला भन्ने नाम आउँदो रहेछ। मध्यनारी देवगुण परेको छ तपाईँको घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी घातक शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा विशेष गरी तुला राशि घातक भन्ने लेखेको छ। ग्रह दशा भाग्य तपाईँको राम्रो छ। कुण्डलीबाट हेर्दाखेरि तपाईँलाई सूर्य ग्रहणको योग परेको छ। सूर्य ग्रहणको शान्तिहरू गर्नुपर्छ। तपाईँले सूर्य ग्रहणको शान्ति गर्नुभयो भने राम्रो हुन्छ। सूर्य ग्रह भने होइन, मैले सूर्य ग्रहण भनेको हो। आइतबारको दिन नुन नखाने, सूर्यको पूजा गर्ने, सूर्यलाई जल चढाउने है, राम्रो हुन्छ। पढाइमा असाध्यै राम्रो, दिमागको असाध्यै तेजिलो हो। अलि साथीको सँग धेरै गर्न मन लाग्ने, घुमफिर धेरै गर्न मन लाग्ने, अलि धेरै बोलिराख्न मन लाग्ने ग्रहहरू पनि परेको छ क्या तपाईँको। अनि त्यसपछि अहिले ग्रहबाट हेर्दाखेरि तपाईँको लागि चाहिँ नि यहाँबाट हेर्दाखेरि सिद्धा भन्ने ग्रह चलेको छ, एउटा बुधा भन्ने ग्रह चलेको छ। यो बुधा र सिद्धा ग्रह राम्रै हो नराम्रो होइन। विवाहमा प्रेम विवाह गर्नु हुँदैन, माघी विवाह गर्नुपर्छ। पढाइ राम्रो छ, विदेश राम्रै छ, त्यस्तो नराम्रो ग्रह छैन। एउटा चाँदीको सिक्री बनाएर लाउनुहोस् घाँटीमा, राम्रो हुन्छ। समस्या केही छ? जिज्ञासाहरू केही सोध्न मन लागेको छ?
1: हजुर। कुन विषयले पढ्दा राम्रो होला?
0: जस्तै तपाईँको लागि चाहिँ म्यानेजमेन्ट, एकाउन्टेन्ट, यस्ता यस्ता विषय लिएर पढ्नुहोस्। कुन विषय लिएर पढ्न मन लागेको छ तपाईँलाई? म्याथ साइन्स सिक्छ। हुन्छ, राम्रो छ। सरकारी जारी खाने योग ठिक ठिकै छ, त्यस्तै नराम्रो पनि छैन, राम्रो पनि छैन, मध्यम मध्यम खालको छ।
1: अनि बुबा आमासँगको सम्बन्ध, दिदीहरूसँगको सम्बन्ध
0: राम्रो छ, राम्रो छ, ठिक छ। अलि छिट्टो रिसाउनुहुन्छ, त्यसलाई कम गर्नु। अलि एक स्वभावको हुनुहुन्छ तपाईँ, कम गर्नु। अरूसँग राम्रो छैन, दाजुभाइसँग सम्बन्ध, बुवा आमासँग सम्बन्ध, दिदीबहिनीसँग सम्बन्ध सबै त राम्रो छ, प्रेम विवाह नगर्नु, प्रेम नगर्नुहोस्, असफल हुनुहुन्छ अनि यस्तै गरेर पछि गएर विवाह प्रेम विवाह गर्नुभयो भने धोका खाइन्छ, सम्बन्ध बिग्रिन्छ, यसमा ख्याल गर्नु तपाईँले, अरू त त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है। स्वास्थ्यमा त्यस्तो समस्या देखिँदैन यहाँबाट, ठिक छ। अब सूर्य खराब भएपछि आँखा टाउको दाँतमा समस्या आउने होइन, यी कुराहरू हुने, टाउकोमा समस्या आउने कुराहरू हुने हुन्छ नि, तर त्यस्तो विधि नराम्रो छैन, ठिकै छ, कुराहरू राम्रै छ है।
1: हजुर,
0: तपाईँको लागि चाहिँ सेतो कलर राम्रो हुन्छ, रातो

0: अक्षिणी राम्रो हुँदैन, अरू राम्रो भइहाल्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हस्,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी स्वर्गद्वारी नगरपालिकाबाट, प्युठान जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म, कामको बोल्दै हुनुहुन्छ। हजुर नमस्ते। हेलो
2: दर्शन,
0: दर्शन कहाँको बोल्दै हुनुहुन्छ? धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, तपाईँको शुभ नाम भन्नुहोस् त।
2: राम कुमार कार्की।
0: राम कुमार कार्की, धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, किरानचोक, धादिङ किरानचोकबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङ किरानचोकबाट? छोरीको बारेमा। जन्ममिति भन्नुहोस् त कति हो तपाईँको? जन्ममिति भन्नुहोस् त कति हो? हजुर हजुर, जन्ममिति भन्नुहोस् त नानीको कति हो? उहाँसँग फोन काट्यो, उहाँको फोन काट्नुभयो, उहाँले झुक्किनुभयो। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ। हजुर नमस्ते।
2: हजुर नमस्ते, म मकनपुर जिल्लाबाट,
0: मकनपुर जिल्लाबाट बोल्नु भएको। शुभ नाम तपाईँको?
2: मेरो तिलक लामा हो।
0: तिलक लामा हो, कसको बारेमा हेर्न चाहनुहुन्छ तिलकजीले?
2: छोराको बारेमा हो।
0: छोराको बारेमा हो, जन्ममिति भन्नुहोस् त छोराको कति हो?
2: 2073 साल।
0: 2073 साल,
2: अनि साउनको कति 11 गते राति, अनि बिहानको 1:15
0: एघार गतेको राति, बिहानको 1:15
2: हजुर, त्यो बिहान पाखे हो।
0: अनि उज्यालो भएको चाहिँ कति गते, 11 गते कि 12 गते?
2: 12 गते हो उज्यालो भएको चाहिँ।
0: 11 गतेको राति हो?
2: हजुर।
0: के बार पर्दो रहेछ उज्यालो हुँदा?
2: बुधबार पर्छ गरे, त्यो बिहान पाखे चाहिँ।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर। श्री गणेशमा श्रीमती रामानुजायमा 2073 साल श्रावण कृष्ण पक्षको अष्टमी तिथिमा जन्म भएको छ। सोमबारको बिहान पाखा, अनि त्यसपछि बुधबारको बिहान है, मङ्गलबारको मङ्गलबारको राति उज्यालो भएको चाहिँ बुधबार।
2: हजुर बुधबार।
0: राशि छोराको मेष राशि आउँदो रहेछ, अश्विनीको तेस्रो चरण नाम आउँदो रहेछ, चोलाकान्त भन्ने नाम आउँदो रहेछ, चोलाकान्त है। आदिनारी देवगुण परेको छ, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक हुँदो रहेछ। ग्रह दशा भाग्य राम्रो छ तपाईँको, त्यस्तो नराम्रो ग्रह छैन। गुरु चाण्डाल योग परेको छ, सप्तमाङ्गलिक परेको छ, पेट दुख्छ, अनि त्यसपछि टाउकोमा निधारमा चोट लाग्न सक्छ काठबाट ढुङ्गाहरूबाट लडेर है, अलिकति विशेष ख्याल गर्नुपर्छ। विदेश राम्रो छ। अब यो गुरु चाण्डाल योग पढ्यो भने चाहिँ के हुन्छ भन्दा, पढ्नमा मन लाग्दैन, एकरो हुन मन लाग्छ, जिद्दी हुन मन लाग्छ क्या।
2: हो
0: यसको लागि चाहिँ, गुरु चाण्डाल योगको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ। मङ्गलबारको दिन, गणेश चतुर्थीको दिन चोखो खाने, लक्ष्मी प्रसाद माछा मासु खानु हुँदैन बाबुले, तपाईँले पनि नखानुहोस् है। राम्रो हुन्छ, पढाइ राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ, रोजगार राम्रो हुन्छ, पछि भविष्य राम्रो चाहिँ नै बाबुलाई हुन्छ। अहिले बाबुले ग्रह चलेको छ शुक्र र अर्को उल्का भन्ने ग्रह चलेको छ है, त्यो भएर दशाको शान्ति चाहिँ गर्नुपर्छ। दशाको शान्ति एकपल्ट गरिदिनु राम्रो हुन्छ। विष्णु भगवान्को पूजाहरू गर्नु लाउनु बाबुलाई, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। ओम नमो भगवते वासुदेवाय, नभए जय जय श्रीमन्नारायण, यो मन्त्र जप गर्न लाउनुहोस्, बाबुलाई फाइदा हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन है त।
2: पढाइ
0: लेखाइमा बाबु राम्रो छ, तर गुरु चाण्डाल योग परेको भएपछि पढाइ बिचमा नपढ्ने, रोकिने,

0: पढ्न मन नलाग्ने, पढ भनेपछि रिसाउने, त्यस्तो हुनसक्छ क्या?
1: हजुर हजुर।
0: हो त्यो भएर पढाइमा पढाइको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ है। एकादशीको व्रत बस्ने, चोखो खाने, अन्न नखाने एकादशीको दिन गर्नुपर्छ। अनि माङ्गल्यको लागि मङ्गलबारको दिन चोखो नृत्य गर्ने, गणेश चौथी मङ्गल चौथीको दिन चोखो नृत्य गर्नुपर्छ। हो त्यति गरिसकेपछि राम्रो हुन्छ, नभए पेटमा समस्या हुन्छ, पत्थरी हुनसक्ने, अपरेसन हुनपर्ने, पेट दुख्ने समस्याहरू हुनसक्छ। त्यही भएर पानी चाहिँ अलिक बिहान उठेर मनतातो पानी बनाएर पिलाउने गर्नु चाहिँ एक गिलास राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन त्यसपछि है। अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई? ए हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है त। उहाँले फोन गर्नुभएको थियो मकनपुरबाट, फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेटघाट गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: गुरु नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म नवलपरासीबाट सुनवलबाट गुरु।
0: नवलपरासी सुनवलबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
1: मेरो नाम दिनेश, दिनेश नाउ।
0: तपाईँको नाम दिनेश हो?
1: हजुर।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ त?
1: छोरोको बारेमा।
0: कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु तपाईँको घर गाउँतिर?
1: ए डेली बिहान बिहान।
0: तपाईँले मात्रै सुन्नुहुन्छ कि छिमेकीले पनि सुन्नुको थाहा पाउनु भएको छ?
1: हम दुईजना सुन्छौँ, अहिले पनि सुन्दै थिएँ म।
0: हो
1: हजुर।
0: जन्मिति भन्नुहोस् त, छोराको कति हो?
1: 2078 साल
0: 11 बजेर 58 मिनट बेलुका कि बिहान?
1: साँझतिर।
0: साँझतिर
1: हजुर, राति।
0: साँझतिर रातितिर ल सुन्नुहोस् है त, श्रीमती सायनमा श्रीमती रामानुजायनमा 2078 साल पौष शुक्ल पक्षको शुक्रबार षष्ठी तिथिको जन्म कुम्भ राशि पूर्व भाद्रको तेस्रो चरण नाम आउँदो रहेछ, बाबुको दयाराम भन्ने नाम आउँदो रहेछ है। हजुर दयाराम। आद्यनारी, आद्यनारी नरकमा परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, आद्रा नक्षत्र घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक छ, कालो सर्प योग परेको छ, राति सपनामा झस्किने ओर्ने गर्छ।
1: हजुर
0: गर्छ गर्दैन?
1: गर्छ, अलिक उठ्ने गर्छ के रातिमा।
0: दाँत कि दाँत टोक्ने अनि झस्किने गर्छ, यो चाहिँ ग्रहले गर्दा भएको हो। कालो सर्प योग परेको छ, राति सपनामा नराम्रो सपना देख्ने, सर्पले टोकेको, सर्पले लखटेको होइन हो, यस्तो चाहिँ सपना देखेर डराएर चाहिँ टो चाहिँ राति झस्किने ओर्ने, दाँत किट्ने किट्ने होइन, दाँत चबाउने हो, त्यस्तो चाहिँ देखिन्छ। त्यसको लागि चाहिँ कालो सर्पको पूजा लगाइदिनुहोस्, बाबुलाई राम्रो हुन्छ। पूजा लगाउँदा पनि भएन भने पछि कालो सर्पको रत्न कवच पाउँछौँ हामीसँग, हो यो रत्न कवच लगाइदिन्छु, त्यसपछि बाबुलाई राम्रो भइहाल्छ, समस्याहरू आउँदैन क्या है।
1: हुन्छ।
0: अरू केही छ जान्न मन लागेको कुरा?
1: अब जान्न मन लाग्यो भने फोन गर्छु।
0: जान्न मन लाग्यो भने फोन गर्नु, कार्यक्रम दैनिक सुन्नु, अनि अरू अरूलाई छिमेकीलाई पनि सुन्न भन्नु छ है। हुन्छ हुन्छ। उहाँले फोन गर्नुभएको थियो नवलपरासीबाट, नवलपुरबाट, पश्चिम नवलपुर उहाँले फोन गर्नुभएको थियो, उहाँले चाहिँ सुनौलबाट आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9854175223 र 9805675223 नम्बरमा सम्पर्क भने गर्नुहोला। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भन्ने गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रुकुम जिल्लादेखि समीर केसी।
0: समीर केसी रुकुमबाट?
2: हजुर।
0: कताको रुकुमबाट? पूर्वी रुकुम कि पश्चिम रुकुम?
2: पूर्वी रुकुम।
0: पूर्वी रुकुमबाट?
2: हजुर।
0: रुकुमतिर खबर खबर के छ? कतिको पानी परेछ परे छैन आजभरि?
2: पानी परेको थियो हिजो दिउँसोतिर गुरु, आज चाहिँ घाम लागिरहेछ।
0: घाम लागिरहेछ। जाडो कतिको छ?
2: त्यस्तो जाडो छैन, राम्रो छ, ठिकै छ।
0: ठिकै छ, गर्मी छैन, जाडो पनि छैन।
2: हजुर।
0: पङ्खा चलाएर सुत्नु त पर्दैन राति?
2: पर्दैन गुरु, पर्दैन।
0: राति त सिधा गरेर सुत्नुहुन्छ होला है तपाईँहरू?
2: हजुर।
0: ए, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: आफ्नै विषयमा।
0: आफ्नै विषयमा। तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2062
0: साल 12 महिना 25 भनेको चैतको 25 गते हो।
2: हजुर।
0: जन्म समय कति बजेर कति मिनटमा हो त?
2: रातिको 10 बजे।
0: रातिको 10 बजे हो?
2: हजुर।
0: ल, रातिको 10 बजे शुक्रबारको दिन होइन?
2: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2062 साल चैत्र शुक्ल पक्षको शुक्रबार नवमी दशमी तिथिको दिन जन्म कर्कट राशि। नाम आउँदो रहेछ तपाईँको दिल्ली राज, दिल्ली कुमार नाम आउँदो रहेछ। अश्लेषा परे रहेछ, अश्लेषाको प्रथम चरण। नाम आउँछ दिल्ली राज, अन्तिनाडी राक्षस गण पनि परेको छ। तपाईँको अलि छिट्टो रिसाउने मान्छे तपाईँ हो कि होइन? रिसाउनु भएन। घातकमा परेछ तिथि, द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा भन्ने नक्षत्र घातक नम्बर 7 नम्बर राशिमा वृष राशि घातक छ तपाईँको। चाहिँ ग्रह दशा भाग्यहरू राम्रै छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन। अहिले तपाईँलाई सिद्धा भन्ने ग्रह चलेको छ, अर्को शुक्र भन्ने ग्रह चलेको छ। यसो लपसप गर्न मन लाग्ने रहेछ, लपसप पर्या रहेछ, छुटेको पनि रहेछ है। चिन्न भने अहिले पनि त लपसप परेछ, केटीसँग बोल्न खुब मन लाग्छ हो कि होइन? केटीसँग बोल्न खुब मन लाग्दो रहेछ फोनमा भनेको। बोल्नु हुँदैन केटीसँग, केटीसँग बोल्यो भने अहिले भविष्य बिग्रिहाल्छ नि फेरि हो कि होइन? माङ्गलिक नि केटी खोजेर बिहा गर्नुपर्छ, कुण्डली हेराएर कुण्डली जुराएर विवाह गर्नुपर्छ, अनि मात्रै राम्रो हुन्छ है। पूर्णिमाको व्रत बस्नु, मङ्गलबारको दिन चोखो निदो गर्नु राम्रो हुन्छ, आइतबारको दिन नुन नखानु है राम्रो हुन्छ बाबुलाई। त्यस्तो ग्रह नराम्रो छैन, ठिकै ठिकै छ। जिज्ञासा समस्या के सोध्न मन लागेको छ भन्नुहोस् त? नसाले गर्दा त्यस्तो भएको।
2: अनि गुरु कुन विषय पढ्दा राम्रो हुन्छ अब 11-12 मा?
0: 11-12 मा अब तपाईँले होटल म्यानेजमेन्ट पढ्नुहोस् अथवा म्यानेजमेन्ट विषयहरू पढ्नुहोस्, साइन्सहरू कम्प्युटर साइन्सहरू पढ्नुहोस्, यस्तो यस्तो विषय पढ्नु न
2: तपाईँ।
0: हुन्छ, इन्जिनियरिङ सम्बन्धी पनि हुन्छ तपाईँको, ठिक छ है? ल, पढाइमा ध्यान दिनुहोस् अहिले, केटीतिर ध्यान दिनुभयो भने बर्बाद हुन्छ फेरि है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो। ग्रह दशा भाग्य जे जे छन् म त्यही त्यही विषयमा जानकारी गराउँछु क्या तपाईँहरूलाई। पढ्ने बेसीमा पढ्नुपर्छ हो कि होइन भन्नुहोस् त? पढ्ने बेलामा चाहिँ लभ गरेर बस्यो भने पढाइ बिग्रिन्छ, अनि पछि पछु त हुन्छ, बेकारमा लभ गरेछु, पढ्न पढाइमा ध्यान दिएको थियो भने त अहिले म सफल हुन्थेँ, मलाई राम्रो हुन्थ्यो, उन्नति मेरो राम्रो हुन्थ्यो, प्रगति मेरो राम्रो हुन्थ्यो भन्ने मनमा आउन सक्छ क्या। हो, त्यही भएर यस्ता कुरामा यस्ता विषयमा विशेष ख्याल गर्नुपर्छ भन्ने कुराहरू हो। 9845175223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खाबाट विष्णु मायाजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ विष्णु मायाजीले? तपाईँको जन्म समय थाहा छ?
1: दुई हजार अठार साल असोजको महिना 14 गते शुक्रबार पर्छ पर्दैन गुरु?
0: पर्दैन, हुँदैन, शुक्रबार पर्दैन,
1: पञ्चमी
0: पनि पर्दैन।
1: पञ्चमी परे फेरि कुम्बार भएको थाहा छैन भइगयो
0: हो र? समय कति बजी जन्म समय?
1: जन्म समय 7 बजेबाट 10 बजेसम्म 10 बजेसम्मको।
0: ओहो, धेरै फरक पर्यो गते पनि मिलिनु तपाईँको है। अब यसोलाई चाहिँ अलिक पछि फोन गर्नु न त, यसो जन्म समयहरू मिलाएर तपाईँले है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। उहाँको चाहिँ अलिकति मिलेन कि, तिथि पनि मिलेन, बार पनि मिलेन। तिथि बार त मैले मिलाउन खोजेको थिएँ, जन्म समय पनि फेरि 7 देखि 10 भन्नुभयो, 7 देखि 8 भन्नुभएको थियो भने त्यति चाहिँ यसो मिलाएर हेरिदिनु हुन्थ्यो। 7 देखि 10 भनेको धेरै फरक पर्यो नि त फेरि, हो कि भन्नुहोस् त। अब हेर्दाखेरि हच्चोमा हेरेर हावातालमा हेरेर पनि काम लागेन नि त फेरि। हेरेपछि तपाईँलाई राम्रो भनिदिनु पऱ्यो मैले, जे छ त्यो कुराहरूको जानकारी गराउनु पऱ्यो मैले पनि, हो कि होइन भन्नुहोस् त। त्यो कुरा साल महिना गते र समय तपाईँले मलाई दिनु होला। साल महिना गते समय उपलब्ध गराउन सक्नु भएन भने मैले

0: बाबुको बारेमा,
1: बाबुको जन्ममिति भन्नुहोस् त कति हो?
0: 2073 साल।
1: 2073 साल,
0: 3 महिना 26 गते,
1: असारको 26 गते। समय भने
0: बेलुका 11 बजे, 11:30
1: हो। के बार पर्दो रहेछ?
0: आइतबार पर्छ।
1: जन्म कहाँ भएको? यहीँ रोल्पामै भएको जन्म?
0: रोल्पा धवाङमै भएको।
1: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2073 साल असार शुक्ल पक्षको सप्तमी तिथिमा जन्म, रवि सप्तमीको दिन जन्म भएको छ। राशि कन्या राशि, उत्तर फाल्गुनी नक्षत्रको चौथो चरण नाम आउँदछ, पीबाट पिताम्बर नाम आउँछ है। अनि त्यसपछि आद्य नारी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार पनि बाबुलाई घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर राशि घातक छ। कुण्डली असाध्यै राम्रो छ, अलिकति पेटमा समस्याहरू हुन्छ बाबुलाई, अलिकति विशेष ख्याल गर्नु पेटमा के। मनतातो पानीहरू पिलाउनु गर्नुहोस्। गुरु चरण योग परेको छ, पढाइमा रुचि कम हुन्छ पछि। माङ्गलिक पनि परेका छन् तपाईँको, र तपाईँको श्रीमानको ग्रह पनि त्यति मिलेको छैन, झगडा गर्नु हुँदो रहेछ, मनमुटाव भइरहँदैछ बुढाबुढीको पनि, हो कि होइन?
0: हजुर, के भन्छन्? अनि आमा बाउसँग भविष्य पछि के भन्छन्? पढाइ लेखाइ कस्तो छ?
1: ठिक छ, राम्रो छ। तपाईँको श्रीमानको दुई विवाह हुने ग्रह परेछ, बहुविवाह हुने ग्रह परेछ, एउटा आँखसँग विवाह गराइदिनु है। अब आँखसँग विवाह गराइदिनु भयो भने तपाईँ दुईजनाको सम्बन्ध राम्रो हुन्छ, अनि छोरालाई पनि राम्रो हुन्छ, समस्याहरू कम हुन्छ, बाधाहरू कम आउँछ, रुकावटहरू कम आउँछ भन्ने कुराहरू हुन्छ के बाबुको। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। दाजुभाइसँगको सम्बन्ध ठिक छ, राम्रै छ बाबुको, नराम्रो छैन। पछि गएर विवाहमा दाम्पत्यमा अलिकति नराम्रो हो, नभए अरू त सबै कुरामा बाबुलाई राम्रै छ, त्यस्तो चिन्ता गर्नु पर्दैन है।
0: हजुर,
1: पढाइ लेखाइको लागि गुरु चन्द्र योगको शान्ति गर्नुपर्छ, अनि त्यसपछि पढाइ राम्रो हुन्छ। बिहिबारको दिन चोहोनी त गर्ने अथवा एकादशीको दिन व्रतहरू बस्ने गर्यो भने बाबुलाई राम्रो हुन्छ, समस्या त आउँदैन क्या है। हुन्छ हुन्छ हस्, फोन
0: गर्नु।
1: अब अहिलेलाई पर्दैन, अब धेरै बिग्रिराखेको ग्रह दशा राम्रो हुँदै भएन भने पछि लगाउँदा, अहिले पर्दैन है। हुन्छ हस् हस्। उहाँले फोन गर्नुभएको थियो लिवाङबाट, रोल्पा नगरपालिकाबाट फोन गर्नुभएको, उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा महिना गते र समयको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्नुपर्ने हुन्छ, हामीले जानकारी गराउनुपर्ने हुन्छ। फोन गरेर साल महिना गते र समयको जानकारी गराउनु भयो भने म भूत वर्तमान र भविष्यको विषयमा, पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष जानकारी भने मैले तपाईँलाई गराउने गरेको छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकियो भनेर मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ। भोलि बिहान ठिक्क 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद दी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

नमस्कार, लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। रासोपा समिछाने आज भारत जाँदै प्रतिनिधि सभामा आज राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिने। राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण। संसदमा नाराबाजी र धकेला धकेल बीच प्रतिनिधि सभा नियमावली पारित। अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत। आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। रासोपा रोल्पा सुनिल स्मृति गाउँपालिकाको सभापतिमा कर्णबहादुर गिरी चयन। रुकुम पश्चिमको ठुली दहमा बढे आन्तरिक पर्यटक फोहोर पनि बढ्यो। दाङको कपुरकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, 1000 बढी लाभान्वित। र इरानतर्फ जाँदै

0: गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्रयास्त्र प्रहार गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आइपिएल क्रिकेटको उपाधि।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खान्छ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही काम गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनले भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर चिथा बनाउने, दाँतको एक्सरे गरिने, आभिरी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवल सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौं। रासोपा सभापति लामिछाने आज भारत जाँदै सुमन्दियो प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आज जेठ 18-22 गतिसम्म भारत भ्रमण गर्ने रासोपाले जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्ने जनाइएको छ। भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका सो इच्छुकहरूसँग पनि उहाँले भेटघाट नहुनेछ। साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाएको छ। सभापति लामिछानेसँगै रासोपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुनेछ। रासोपाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राष्ट्र दूतावासले सभापति लामिछानेका उच्च स्तरीय भेटवार्ताको लागि आवश्यक समन्वय र समन्वय गरिरहेको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो 1 बजे सिंह दरबारमा बस्नेछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष 2083-84 राजस्व र वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सँगै संसदको दुवै सदनको बैठकबाट पारित भए।

0: प्रमाणीकरणको लागि पेसुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारण 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साखेले जानकारी दिनुभएको छ। विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधि सभा नियमावली पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नियमावली मस्यौदा सभापतिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदनमा सभामुख डिपी अरियालले निर्णयार्थ पेश गर्ने तयारी गरे लगतै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानुनसँग बाजिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरूको अडान रहेको थियो। सभामुख अरियालले विपक्षीको माग व्यवस्था गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले ओएल घेराउ गरेका थिए। एमाले सांसद एन महर सहितले उफ्रिँदै ओएल घेराउ गर्न पुग्दा मर्यादा पालकले रोकेका थिए। विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अरियालले प्रतिवेदन पारित भएको घोषणा गर्नुभएको थियो। नियमावली सांसदहरूका लागि विशेष अधिकार हुने उल्लेख रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रुपियाँ, दोस्रो वर्गको लागि 216 रुपियाँ र तेस्रो वर्गको लागि 217 रुपियाँ रहेको छ। यस्तै डिजेल तथा मटेरियलको भाव पनि यसअघि जस्तै पहिलो वर्गको लागि 222.50 रुपियाँ, दोस्रो वर्गको लागि 224 रुपियाँ र तेस्रो वर्गको लागि 225 रुपियाँ कायम रहेको निगमले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम यति बेला सफा रहेको छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रासोपा रोल्पा सुनिल स्मृति गाउँपालिकाको सभापतिमा कर्णबहादुर गिरी चयन, रुकुम पश्चिमको ठुली दहमा बढे आन्तरिक पर्यटन, फोहोर पनि बढ्यो, दाङको कपुरकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, 1000 बढी लाभान्वित लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा सेवामा।

0: गर्छौँ।
1: हजुर, हाम्रा सेवाहरू
0: हजुर जसुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
2: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
2: गिजा रक्त आउने, सास गनाउने समस्याको सफल उपचार,
0: दाँत सिमेन्ट भर्ती हुनेहरूका लागि बिछुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
2: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
2: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9800594652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो जाजरा 96.4 MHz।
6: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। राष्ट्रिय स्वतन्त्र पार्टी सुनिल स्मृति गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। पार्टीको सुनिल स्मृति गाउँपालिका प्रथम अधिवेशनले कर्णबहादुर गिरी आकाशको सभापतित्वमा कार्य समिति चयन गरेको छ। अधिवेशनबाट पार्टीको सभापतिमा कुमारी थापा, सचिवमा तुकुमान गिरी, सहसचिवमा माधव सिंह, कोषाध्यक्षमा श्रीधर सुवेदी, सदस्यहरूमा इन्द्र बहादुर खत्री, रमिता थापा, वन्दना विष्ट, वसन्ती भारती, काल बहादुर गिरी, खुमा थापा, बसन्त रेग्मी चयन हुनुभएको छ। एकजना सदस्य मनोनित गर्ने गरी 13 सदस्यीय समिति गठन गरिएको छ। अधिवेशनबाट सम्पूर्ण कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको रासोपा रोल्पाका उपसभापति बलाराम थापाले जानकारी दिनुभएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका नम्बर 7 को ठुली दह यति बेला हेर्न लायक रहेको छ। विशेष गरी बर्खायाममा धेरैजना पुग्ने त्यस ठाउँमा हाल प्री मनसुनको समयमा पनि धेरैजना पुगिरहेका छन्। ठुली दह यति बेला हरियाली छ। केही दिन अघिसम्म फुल फुलेर सेतामे थियो। फुल फुलेर दह सुन्दर बनेपछि ठुली दह पुग्नेहरू को संख्या बढेको थियो। तर केही दिन अघि परेको असिनाले फुलमा क्षति गरेपछि भने हाल फुलहरू रहेका छैनन्। ठुली दह पुगेकाहरूले जताभावी फुल टिप्दा पनि फुल सकिँदै गएका हुन्। तर अहिले पनि ठुली दह पुग्नेहरूको संख्यामा कमी आएको छैन। विशेष गरी ठुली दहको सुन्दरता निहाल्न फोटो तथा भिडियो खिच्न सयौँको भिड लाग्ने गरेको छ। विशेष गरी जेठ 14 गतेदेखि आइतबारसम्म सार्वजनिक बिदा परेका कारण पनि धेरैजना ठुली दहमा पुगेका हुन्। रुकुम पश्चिमको विभिन्न ठाउँबाट मात्र नभई रुकुम पूर्व र अन्य छिमेकी जिल्लाहरूबाट समेत मानिसहरू ठुली दह पुगिरहेका छन्। पछिल्ला दिनहरूमा दैनिक करिब 500 को हाराहारीमा मान्छेहरू पुग्ने गरेको स्थानीयको भनाइरहेको छ। मानिसहरू को चाप बढेपछि ठुली दहमा प्रदूषण समेत बढ्न थालेको छ। ठुली दह पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहोर जताभावी फाल्नाले ठुली दहमा यत्रतत्र फोहोर थुप्रिन थालेका छन्। जसले गर्दा प्रदूषण बढेको हो भने स्थानीय चिन्तित बनेका छन्। उक्त ठाउँ चरिचरणका लागि समेत शाखवासीको प्रमुख स्थल रहेकाले फोहोरका कारण वातावरणसँगै पशु चौपायमा समेत असर पर्ने भन्दै स्थानीय चिन्तित बनेका हुन्। जसका लागि स्थानीय तह तथा सरकारको ध्यान जान नसकेको बताइएको छ। जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै रहेकाले त्यो क्षेत्र सबैको गन्तव्य भन्दै गएको हो। ठुली दहसम्म पुग्न बैरी दहबाट पैदल सहजै पुग्न सकिन्छ। ठुली दहसम्म सवारी मार्फत पुग्न सकिन्छ भने त्यसपछि करिब 1.25 घन्टाको पैदल यात्रामा ठुली दह पुग्न सकिन्छ। ठुली दहसम्म पुग्न राम्रो पैदल मार्ग छ भने खोल्सामा पुल समेत भएका कारण आवागमनमा समस्या भई आवागमनमा सहजता भएको छ। स्वास्थ्यको ख्याल राख्नु

स्वास्थ्यको ख्याल राखौ भनी मुल्लारा सहित दाङको घोराईमा स्थापित 300 सयको सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका सल्यानको संयुक्त आयोजनामा शुक्रबार कपुरकोट 3 घनबाङ स्थित कपुरकोट आधारभूत अस्पतालमा एक दिने एकीकृत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट 1000 भन्दा बढी बिरामीले सेवा लिएका छन्। कार्यक्रमको उद्घाटन कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष पुनले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु व्यवसायहरूको लागि महत्त्वपूर्ण अवसर भएको बताउनु भएको छ। उहाँले सञ्जीवनी टिचिङ हस्पिटलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्नुभएको छ। पत्रकारहरूसँगको जिज्ञासामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले शिविर सञ्चालनमा सहकार्य गरेकोमा कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले अस्पताल स्थापनाको उद्देश्यबारे चर्चा गर्दै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा विपन्न समुदायलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने लक्ष्य अनुसार शिविर आयोजना गरिएको जानकारी दिनुभएको छ। रोकाका अनुसार शिविरको मुख्य उद्देश्य निशुल्क उपचार सेवा, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको पहुँच विस्तार तथा आवश्यक बिरामीलाई प्रेषण सेवा प्रदान गर्नु रहेको थियो। शिविरमा ल्याब परीक्षण, औषधि वितरण, भिडियो एक्सरे लगायतका सेवा निशुल्क उपलब्ध गराएको उहाँले बताउनु भएको छ। अब देश बाहिरको समाचार। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्रास्त प्रहार गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार गाम्बियाको झन्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले 20 बढी चेतावनी दिएको थियो। चेतावनीलाई व्यवस्था गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्रास्त प्रहार गरिएको बताएको छ। उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ। अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भए त इरानतर्फ जान खोजेका 6 जहाजलाई रोकिएको छ। तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्ने अनुमति दिएको थियो भने 116 जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो। अमेरिकाले अप्रिल 17, 2026 इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको थियो। यो कदम इरानले हर्मुज जलड मरुमध्य क्षेत्रमा आवागमन प्रभावकारी रूपमा बन्द गरेपछि चालिएको थियो। मध्यपूर्वमा युद्ध फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

अन्त्यमा खेल समाचार. इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ. गैराती भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो. गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले 18 ओभरमा 5 विकेट गुमाएर भेट्टाएको थियो. बेङ्गलुरुका विराट कोहलीले अभिजित 75 रन बनाएका थिए. गुजरातका रसिद खानले 2 विकेट लिएका थिए. त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो. गुजरातका वासिङटन सुन्दरले अभिजित 50 रन बनाएका थिए. बेङ्गलुरुका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलबुडले समान 2 विकेट लिएका थिए. योसँगै बेङ्गलुरु लगातार 2 पटक आइपिएलको उपाधि जित्ने टोली बनेको छ. गुजरातले भने सन् 2022 उपाधि जितेको थियो. आइपिएलको फाइनल खेल हेर्न जाने दर्शकको लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो. आइपिएल क्रिकेटमा 10 वटा टोली सहभागी रहेका थिए. हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ. जाँदा जाँदै समाचारका शीर्षकहरू कुनै पटक. राष्ट्रपा सभापति लामिछाने आज भारत जाँदै प्रतिनिधि सभामा आज राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिने. राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण. संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधि सभा नियमावली पारित. अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत. आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना. रासोपा रोल्पा सुनिल स्मृति गाउँपालिकाको सभापतिमा कर्णबहादुर गिरी चयन. रुकुम पश्चिमको ठुली दहमा बढे आन्तरिक पर्यटक. फोहोर पनि बढ्यो. दाङको कबरकोटमा 1 दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न. 1000 बढी लाभान्वित. र इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्रयास्त्र प्रहार. गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आइपिएल क्रिकेटको उपाधि. लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पुरा भएको छ. 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ. त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु. ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला. नमस्ते.

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
2: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
0: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
2: प्रायोजक देवदह मेडिकल

0: कलेज रूपन्देही।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आयो भने सङ्कलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ। याद राखौँ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दैछु दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्छन् भने
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौँ।
5: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउ नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
0: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोतिरी ज्याउ बेला सुनो, फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र तखेप्त जस खेम्ना दे, वातावरण मिलेने लघ्यापा असर केने रि उमुल र थाउने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, माखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउस खेलगेमा डुख
12: छानियाला।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
3: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मज

0: गाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
1: यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
0: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ।
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 9857821105,
5: 9479702802,
6: 9805982605
5: र 9810939940।
7: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
8: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार,

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरू

0: को संक्रमण हुने सम्भावना हुन्छ।
1: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
0: शरीरलाई हुर्कन बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
0: हरेक दिन कम्तीमा निम्न अनुसार चार प्रकारका खानेकुराहरू, एक अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: बाजे के भयो, किन गलामाहार?
1: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318 9905 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्णगति मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नु, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजार रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँत सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषा तर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडाही दाङ।

0: 뭐냐? 어디 마치? 어디 마치? 어, 맞아? 니가 아니야! 알아! 어디? 기타 내가 구웠나봐, 이분나? 기타 봤어!
1: 아이야야, 멈미, 다두 교모도 가나 가노니 썩디나!
2: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
3: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
2: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
3: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
2: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्

0: हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोतिरी ज्याउ बेला सुनो, भुरी बतास ओचुदुरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमे प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर किने रि उमुल र थाउने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो, माखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो, चाउसो खेलगेमा डुख पिकनिक वन भोज बाँसु छिम्ने मेले चाउसो सहीदेखि खेलाए, वन जङ्गल ओछो छाम्ने तैके बारीको चुरो विधि ओरे पनि कोबाजेमके माखिए।
3: नानथर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे हाल्ले छ अनुगमन दिने व्यवस्था चाउसो गिडुए।
2: गेछो छामेला खोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लाइजु, आब नजिरे बनाए गेङ ल गेज मेके मालाए औले लाइयो के माइए।
3: वन जङ्गल जुलिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमी ने चाउसो सहिरेके खेले यहाँ।
2: वन जङ्गल मे लाग्यो के माइए मेउ लागि किनी पार्सोना खरनाम नारो मिलिदे बनाइ चानो जो मेके सहिए।
3: बतास उचुली जु बेला त हिजिमके कोटल मेके सताङ्किने हेनोखेम छिन्ने ने चाउसो के सहिए।
2: मे लागि ने निताए गे मने गे बचिए सुनो अरूले मने गे बचैया।
3: के छो छाम्ला पोयाल मे लाग्यो कि सन्किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका भूमि कार्यालय खबर गिरिए।
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरूप भएको हुन सक्छ, यो सबै त बाथरूपको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाइ, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573143123, 98478007670।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील:
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ, वन क्षेत्रमा चुरोट लाइटर नलैजाउ, वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने, हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ,
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ, प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ,
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ, वन बाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ,
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ, सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ,
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध: अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
5: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जङ्गलको संरक्षण गरौँ।
5: आफू बाँचौँ र अरूलाई पनि बचाउँ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खोज के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नु पर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ। याद राखौँ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
1: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
0: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, सिपुर दाङ,
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826005
0: र 98103939940।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98578 22 275, रेणुका रोका 98481 68 697,
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 98578 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा,

0: पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्री को पानी र गाडी धुलाई का लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पुरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा
1: घरको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहित

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ।

0: त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: एक युनिट रगतले तिनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तिन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: बाजे, के भयो? किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 52।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
10: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867-0067-467।
12: एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
13: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
13: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
14: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
13: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
14: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
13: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
14: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
13: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
13: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोडाही दाङ।

아니 마지 마지

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

मेलाडु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना जुहो बेला खेम्रिदे गरम ओबोद्री ज्याउ बेला सुनो फुरी पतास ओचुलुरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख जिमगेको ठयल मेलागी नाते जन धने मे खेप्पा छेती ताउ होकाई अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउत तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील:
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ, वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ, वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ,
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ, प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ,
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ, वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ,
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ, सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ,
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन हो।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
3: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खचखच के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान।

0: नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चुल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: किन आँखा मिचेको मिचे गरेको?
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौँ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौँ। व्यवस्थित तवरले पार्किङ गरौँ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौँ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौँ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौँ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौँ। याद राखौँ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छार

0: चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802802,
1: 98095682605
0: र 98103949040।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुफद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक।

0: एल्बम रोल्पा अफसेट प्रेस।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र, तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाइको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जालजाला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ। तपाईँले हामीलाई 96.4 MHz लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला लगायत विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामी अडियो लाइभमा छौँ, त्यहाँबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियो एफएम स्टेसनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। ठाउँ ठाउँका रेडियोहरूबाट हामी एकैसाथ प्रसारणमा छौँ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछौँ। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिङ्गरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, सामुदायिक रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासनी, रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मिना गुरुङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश सेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz चौरजहरी रुकुम पश्चिमबाट यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट भने बिनुमाया राईले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 107.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट आकाश खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो झन्कार 97.5 MHz रामेछापबाट यति बेला अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मेन्छेआम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ, रेडियो बेलुका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट साथ मिलिराखेको छ आरजे राज छेत्रीको भने, रेडियो मन सरोवर 92.5 MHz रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट अजम नवीना सुनारले साथ दिइरहनु भएको छ, रेडियो मुटकी चुला 93.5 MHz डोल्पाबाट मङ्गला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। यसै क्रममा
विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाइमा छौँ। सोमबारीय बसाइमा रहेर के गर्छौँ, कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई अन्ताक्षरीको बसाई हो। आजको बसाईमा हामी अन्ताक्षरी खेल्नेछौँ, यो क्रम म तपाईँलाई जानकारी गराए। तपाईँले आजको कार्यक्रममा फोन डायल गरिसकेपछि पहिलो साथीले जुनसुकै अक्षरबाट लोकगीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्नेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। जसका लागि फोन गर्नुपर्ने हुन्छ 9868309440 फोन डायल गर्नुहोला 9868309440। आजको कार्यक्रममा गीत गाउँदै गर्दाखेरि तपाईँले टुक्काबाट सुरु नगर्नुहोला है, थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोला। हामीले दिएको अक्षर अर्थात् साथीले छोड्नु भएको अन्तिम अक्षर थेगोमा पर्नुपर्छ, टुक्काबाट गाउन पाइँदैन, यो कुरा म तपाईँलाई जानकारी गराएँ। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौँ। लोकभाकापछि फेरि आउँछौँ। यो लोकभाका तपाईँको लागि

0: सिन्दुर तिम्रो यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। खेम सेन्चुरी र देवी घरतीको आवाजलाई यहाँबाट स्थान दिएका हौँ। र यति बेला साथी हुनुहुन्छ, पहिलो साथी 9868 60 39 40 मा आजको कार्यक्रममा आइसकेपछि तपाईँले थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोला। पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउनुहोला। लोकदोहोरी गीत मात्रै गाउन पाइन्छ है। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट? सुनसरी धाराङबाट। दिवस कुलुङ पृथक होइन? अनि कुन माध्यमबाट सुन्नुभयो हामीलाई तपाईँले? रेडियो जलझला हाम्रो पात्रोबाट यति बेला सुन्दै हुनुहुन्छ होइन? के छ, कतिको गर्मी छ सुनसरी सुनसरी धन धरानतिर?
1: सुनसरीको धरानतिर हजुर एकदमै एकदमै गर्मी छ हजुर। दुई तिन दिन भयो अलि बढी नै गर्मी भएको महसुस भइरहेको छ
0: हजुर। अलि नै बढी नै गर्मी भयो होइन?
1: हजुर
0: हजुर। ल, कार्यक्रममा आउनु भएको छ। आज कार्यक्रममा के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन हजुर?
1: एकदम एकदम म सुन्दैछु हजुर। अब म यसो एउटा लुकी गाउँछु है, साथीलाई छोडिदिन्छु, अब कुनै अप्ठ्यारो हुन्छ है।
0: ल हुन्छ, नियम अनुसार गाउनु होला, सुरु गर्नुहोस्। मैले लोकदोहोरी भनेको छु है, यो तपाईँले गाउनु भएको लोकदोहोरी अन्तर्गत पर्दैन। अन्जु पन्थ र साथीहरूले गाउनु भएको गीत लोकदोहोरी अन्तर्गत पर्दैन है। लोकदोहोरी मात्रै गाउनु होला म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार, कसरी के भयो हजुर? मैले लोकदोहोरी नै गाउँछु।
0: हैन, लोकदोहोरी पर्दैन नि, खोला न खोला यो यो अन्जु पन्थको गीत हो, यो लोकदोहोरी अन्तर्गत पर्दैन है।
1: यो पूर्वी लोकगीत हो नि हजुर,
0: यो लोकदोहोरी अन्तर्गत पर्दैन नि।
1: लोकदोहोरी नै परेन, लोकगीत भए पनि हुन्छ नि त हैन हजुर?
0: हैन, लोकदोहोरी गाउनु पर्छ, विशुद्ध लोकदोहोरी गाउनु पर्छ है।
1: त्यसो भए म लोकदोहोरी नै गाएँ।
0: ल गाउनुस्। मैले थेगोबाट सुरु गर्नुहोस् भनिरहेको छु, उहाँले टुक्काबाट सुरु गरिरहनु भएको छ, नियम पालना गर्नु भएन है। थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोस् भनिरहेको छु मैले, उहाँले टुक्काबाट गाउनुहोस् भनेको सुन्नु भएछ होइन? त्यो मिलेन साथीहरू, नियमलाई पालना गर्नुहोला, नियमलाई कसैले पनि नियम विपरीत नगर्नु होला। यति बेला साथी नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो कहाँबाट? तेराथुमको कुन ठाउँबाट भन्नुभयो? नाम के होला?
2: सुमन।
0: सुमन
2: हजुर, सुमन।
0: सुमन के हो?
2: लावर हजुर।
0: लावर, यो लावर भनेको लिम्बुमा पर्छ हो? सुमन लावर होइन? अनि के छ, रेडियो मेन्स्याम एफएमबाट सुन्दै हुनुहुन्छ? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ल, आज कुन गीत गाउनुहुन्छ? गाउनुहोस्, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, सुरु गर्नुहोस्। आउनु भएको थियो, उहाँले पनि मिलाउनु भएन। याद यादमा त न मन जल्छ भन्नेबाट सुरु गर्ने बेलामा आत्मादेखि कसरी छुटुमा भन्ने गाइदिनुहुन्छ नि, कहाँबाट हुन्छ? मैले भनिराखेको छु, थेगोबाट सुरु गर्नुहोस्, एक टुक्का पुरा गाउनुहोस्। आज टुक्काबाट सुरु गर्न पाउनुहुने छैन है, यो अन्ताक्षरीको बसाई हो, अन्ताक्षरीको बसाइमा नियम अनुसार गीत गाउनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 मा अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? ल, धनकुटाबाट रूपा राई, के छ तपाईँको हालखबर? एकदम एकदम ठिक छ। ल, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ? ल गाउनुहोस्।
3: हुन्छ। दैला मुनि जाऊ भन्ने हो निस्तुरी तिमी कहाँ छौ, मेरो माया मर्यो कि छ दुखै कतो छौ कि कतो छौ कि दैला मुनि जाऊ दैला मुनि जाऊ भन्यो नानीस्तुरी तिमी कहाँ छौ, दैला मुनि जाऊ भन्यो नानीस्तुरी तिमी कहाँ छौ। यति नै दाई
0: छ अक्षर छोड्नु भयो अब आउने साथीको लागि होइन, हुन्छ फेरि आउनु होला, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो रूपा राई, उहाँले छ अक्षर छोड्नु भएको छ, अब आउने साथीको लागि छ अक्षरबाट गीत गाउनका लागि आउनु होला। 9868309940 फोन गर्नुहोला र छ अक्षरबाट लोकदोहोरी गीत गाउनका लागि आउनुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई फोन गर्नुहोला। छ अक्षरबाट लोकगीत गाउनुको लागि साथी आउनु भएको छ, नमस्कार हजुर।
4: हेलो हजुर, साङ्गीतिक लोक साङ्गीतिक अभिवादन है, वीरेन्द्र सर।
0: नमस्कार, अभिवादन, लोक साङ्गीतिक अभिवादन, को बोल्नु भयो कहाँबाट?
4: यही त हो नि, मिडियालाई माया गर्ने मान्छे, पाँच थरको हिलियन साथ घर भएर हाल डब्लु चोकबाट तिन चार डब्लु चोकबाट शुक्रराज रसाइली निर्दोष।
0: शुक्रराज रसाइली निर्दोष कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ?
4: हामी चाहिँ अहिले रेडियो मेन फ्यामद्वारा सुन्दैछौँ सर।
0: ल, रेडियो मेन फ्याम एफएमबाट सुन्नु भएको छ होइन?
4: हजुर, अवश्य पनि भन्नुपर्छ है त।
0: रेडियो रेडियो मेनस्यामबाट कार्यक्रम सुन्न पाउँदा कतिको खुसी महसुस भइराखेको छ, किनभने रोल्पाको रेडियो जलजलाबाट प्रसारित कार्यक्रम लोक सारथी रेडियो मेनस्यामबाट सुन्न पाउँदा कतिको खुसी महसुस।
4: हजुर हजुर, एकदमै मजाले खुसी भइराखेको छ भन्नुपर्छ है सर। सदाभरि सदा अरू बेला चाहिँ भनेको रेडियो रोल्पाबाट अब लाइभ
0: रेडियो जलजला
4: लोक सारथीद्वारा लाइभ मार्फत कि त नत्र हाम्रो पात्रद्वारा सुन्नु पर्थ्यो, अहिले एनसन एफएमद्वारा सुन्दाखेरि चाहिँ घरैमा रेडियो बजाएर घरैमा आफैले खोले बजाएर चलाए जस्तै भएको छ
0: भन्नुभयो। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आजको विषयवस्तु आजको बसाइको बारेमा तपाईँलाई जानकारी छ कि छैन शुक्रराजजी?
4: हजुर, हल्का हल्का चाहिँ सुन्दैथेँ म चाहिँ, यसो अहिलेको समयमा चाहिँ बारीतिर यसो मकै गोड्दैछु सर, अनि हतार हतार आएर अनि दुई तिनजना साथीहरूले बिचबाट टुक्काहरूतिरबाट गीत गाउँदै हुनुहुन्थ्यो, अनि म चाहिँ कोसिस गरेथेँ भएन, अनि खुट्टाको साथीले लगाउनु भयो, अनि त्यस पछाडि मात्रै लाग्न सफल भयो भन्नुपर्छ है त।
0: ल, अब छ अक्षर तपाईँलाई परेको छ क्यारे, छ अक्षरबाट गीत गाउनु पर्यो होइन?
4: छबाट है?
0: हजुर, छबाट गाउनुहोस्, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का थेगो गाइसकेपछि। हजुर, होइन अब धनकुटाको साथीले छ अक्षर नै छोड्नु भएको छ, अब तपाईँलाई छ अक्षर नै परेको छ त। ल, थेगो पनि गाउनुहोस्, थेगोबाट सुरु गर्नुहोस्, एक टुक्का पुरा गाउनुहोस् है, नियम अनुसार गाउनुहोस्। ल, सुरु गर्नुहोस्। हजुर,
4: आकार इकार लाग्दा पनि हुन्छ नि?
0: बुझेन,
4: होइन
0: छ छ छि छि छु छु होइन, जेबाट गाए नै हुन्छ, तर छ अक्षर चाहिँ हुनु पर्यो। मजाले पाइन्छ नि, किन नपाइनु, पाइन्छ।
4: लगाउनुहोस्
0: ल, छम छम नाची देऊ निउरेर
4: आत्मा रुमाल कानमा फुल चुरेर,
0: र अब र अक्षर पार्नु भएको छ, अब आउने साथीको लागि, हुन्छ अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा शुक्रराज रसाइली आउनु भएको थियो, पास्टर फिदिम बाचा भन्दै हुनुहुन्थ्यो, उहाँले गीत गाएर गइसक्नु भएको छ। ब्याकग्राउन्ड टुन अलिक कम गर्नु ल, ब्याकग्राउन्ड टुन अलिक कम गर्नु हुन्छ। आउनु होला 9868-6040-40 र अक्षरबाट परेको छ अब यति बेला अर्को साथी। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? भोजपुरबाट। राज के भन्नुभयो? राज बिरही बिक होइन, अलि टाठो आवाजमा बोल्नु भयो, खुलेर बोल्नु पऱ्यो कि अल्छी गरे जस्तै बोल्नु भएन। लाज अनि रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई राजजी? हजुर, छबाट त गाइसक्नु भएको छ तपाईँको, र नामको अगाडि कुन अक्षर आउँछ? रबाट। ल रबाट गीत गाउनुहोस्।
5: रमाइलो लाग्छ नि शोभाले मेला, रमाइलो लाग्छ नि शोभाले मेला, यतिनो सुनि बेला, यतिनो सुनि
0: उहाँले उकाली ओह्राली, यसको थेगो उकाली ओह्राली पर्दो रहेछ, उहाँले टुक्काबाट गाउनुभयो। पूर्वेली गीतमा अलिकति टुक्का हो कि थेगो हो भन्ने कुरा छुटाउन अलिकति गाह्रो पर्छ र मैले यतिका बेरसम्म गाउन दिएँ। सुन्दै जाँदाखेरि त उकाली ओह्राली थेगो रहेछ, त्यो अगाडि गाउनु भएको टुक्का रहेछ है। कृपया थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला म तपाईँलाई आग्रह गर्छु। चिट चोर्ने काम चाहिँ अनि त्यसपछि झुक्याउने काम चाहिँ नगर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
6: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
6: म धनकुटादेखि हो, सदीक्षा तामाङ।
0: सदीक्षाजी लाउड स्पिकर बन्द गर्नु ल। ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन अक्षर परेको छ जानकारी छ तपाईँलाई?
6: र बाटा
0: गाउनुहोस्।

0: छैन जागिर खाली हात बेगरी, खाली हात बेगरी, तिमीलाई सोचा कटाउन के गरी, रुमाल किन लैजाऊ मैनालाई, अहिले मेरो बेगरनी सुर छैन पर सानो दुई चार मैनालाई, अहिले मेरो बेगरनी सुर छैन पर सानो दुई चार मैनालाई,
1: अहिले मेरो बेगर्ने सुर छैन पर्खा सानो दुई चार दिनलाई, होइन ल सदीक्षाजीको बिहा गर्ने मुड छैन अहिले, के गरिसक्नु भयो?
2: अब गीतले त्यस्तै भन्छ होइन,
1: अनि तपाईँलाई चाहिँ छ कि छैन नि?
2: अब मेरो बिहे भइसकेको भन्नुपर्छ
1: है, बिहे भइसकेर पनि दिन जुराएर पनि सकिसक्यो होइन, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। सदीक्षाले ई अक्षर छोड्नु भएको छ तर तपाईँले अ आ इबाट गाउन पाउनुहुन्छ, किनभने क कबाट पऱ्यो भने क काके केबाट गाउन पाए जस्तै अब ईबाट परेको छ, अ आ इबाट गाउन पाउनुहुन्छ। ब्याकग्राउन्ड टोन अलिक कम गर्नु न हो, बन्दै चाहिँ नगर्नु, अलिक कम गर्नु कि, बन्दै चाहिँ नगर्नु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? जीवन साङ्गीतिकमा गएर के छ हालखबर? एकदम हामी पनि सन्चै छौँ। यति बेला के गर्दै हुनुहुन्छ? ल आज कार्यक्रममा आउनु भएको छ, कुन अक्षर परेको छ थाहा छ? कुन गीत
3: गाउनुहुन्छ? तिमी उता माई तारुने सोचे जसै भेट कहिले नहुने, आउनु होला तुलसीको दाङमा तिमी सिङ्गा मरुल पाली बाङमा, तिमी सिङ्गा मरुल पाली बाङमा। एकछिन मनपर्छ है,
1: तिमी साङ्छा मरुल पाली बाङमा, होइन माक्षर पार्नु भएको छ। अब आउने साथीको लागि हुन्छ, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते।
3: नमस्ते,
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो जीवन साङ्गीतिक मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 फोन डायल गर्नुहोला। यति बेला के छ साथी हुनुहुन्छ? नमस्कार हजुर,
4: नमस्कार।
1: नमस्कार, को बोल्नुभयो, कहाँबाट? सन्दीप विष्ट, महालक्ष्मी
4: नगरपालिका
1: वडा नम्बर 9 धनकुटाबाट बोलेको। सन्दीप विष्ट कुन नगरपालिकाबाट सुन्नुभयो हामीलाई? रेडियो लाली गुराँस। अनि तपाईँ हाम्रो कुराकानी पहिलो चोटि हो आज?
4: होइन, म सुन्दै सुन्न त सुन्दै, तर हिजो आज हाम्रो घरमा रेडियो बिग्रेको कारणले चाहिँ अलिक सुन्न भएको छैन।
1: ए, त्यही त हाम्रो तपाईँ हाम्रो कुराकानी पहिलोचोटि हो भनेको?
4: पहिलोचोटि नै हो।
1: ल आज कार्यक्रममा आउनु भएको छ, कुन अक्षर परेको छ थाहा छ तपाईँलाई?
4: थाहा छैन
1: होइन, मबाट हो, म अहिले भर्खरै जीवन साङ्गीतिक मगरले मबाट पाटा जानु भएको छ है,
4: मबाट भनेर जानु भएको छ।
1: हजुर, मबाट गाउनु पर्यो गीत।
4: ल म सुरु गर्छु है त।
1: ल सुरु गर्नुहोस्।
4: मछिले खाने खोलेको ल्याउ आई मद कानी,
1: आउनु भएको थियो, मैले लोक दोहोरी भनिरहेको छु, पढ्यो पढ्यो पाठ हजुर 16 दिन 8 भन्ने गीत खोज्नुहोस् त। यो गीत हाम्रो साथीहरूको लागि सुहाउने गीत पर्यो क्या, अब पशुपति शर्मा र मन्जु महतको गीत बजाउनै पर्ने देखेँ मैले, यो गीत खोज्नुहोस् अनि यो गीत बजाऊँ, त्यसपछि अर्को साथीहरूको कल लिँदै गरौँला, माबाट गीत गाउनको लागि आउँदै गर्नुहोला। हामी भने यो गीत राख्छौँ तपाईँको लागि, विशेष ती श्रोताहरूको लागि जसले बुझेर पनि नबुझे जस्तै गर्नुहुन्छ उहाँहरूको लागि है दा।

0: पढ्यो पढ्यो पाठ हजुर सुरुवात होइन, तपाईँ पनि त्यस्तो नगर्नु होला। जोस् बुझेर अनि नियमको बारेमा थाहा पाएर मात्रै आइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। म अक्षर परेको छ क्यारे मबाट गीत गाउनको लागि आउनु होला 9868639940मा फोन डायल गर्नुहोला। मैले लोकदोहोरी कार्यक्रमको नाम छ लोकसारथी होइन, अनि लोकदोहोरीको कार्यक्रम हो, विशुद्ध लोकगीत सङ्गीतको कार्यक्रम हो। र माछीले खाने यो ल्याऊ ला ला ला ला ला ला ला ला भन्दा अन्य विधाको गीत गाउनु त पाइएन नि होइन, लोकदोहोरीको कार्यक्रममा त लोकदोहोरीकै गीत गाउनु पऱ्यो क्या। सगरमाथा कहाँ पर्छ नेपालमा भन्छ, तर चाइनाले चाइनामा पर्छ भनिरहेछ भन्ने जस्तो कुरा त गर्नु भएन नि होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नु भयो? को बोल्नु भयो? कहाँबाट?
1: ओखलढुङ्गाबाट निम बहादुर मगर बोल्दैछु।
0: अह, निम बहादुर मगर बोल्दै हुनुहुन्छ ओखलढुङ्गाबाट हैन?
1: हजुर दाई।
0: के छ ओखलढुङ्गातिरको हालखबर?
1: दाई पानी परिरहेछ अहिले त, एकदमै ठुलो पानी परिरहेछ, पानी बसिरहेछु।
0: यता उता पानी परिरहेछ, यता घाम लागिरहेछ।
1: हजुर हजुर, खै त्यस्तै छ यतातिर मौसम।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन अक्षर पारेको छ तपाईँलाई जानकारी छ कि छैन हजुर? मबाट परेको छ। थिगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनु होला, सुरु गर्नुहोस्।
1: हस् हुन्छ। महानी सिन्धु गोलीमा कुर्ता सुरुवाल लाउँदा त यस्ती छौ, कति हौली गुनिउँ चोलीमा कुर्ता सुरुवाल लाउँदा त यस्ती छौ, कति हौली गुनिउँ चोलीमा मासको झै चल्छ, केलाए नि सुहाउने जुडल छ, ओहानी तिम्रो बोलीमा कुर्ता सुरुवाल लाउँदा त यस्तै छ, कति हौने गुन्यु चोलीमा। हजुर दाइ,
0: कुर्ता सुरुवाल लाउँदी त यस्तै छ, कस्ति हौले गुन्यु चोलीमा होइन? कुर्ता सुरुवाल लगाइरहने मान्छेले अब गुन्यु चोलीमा हेर्ने रहर भयो तपाईँलाई,
1: फरक नै देखिन्छ होला।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, तपाईँले पनि म अक्षर नै पार्नुभयो अब आउने साथीको लागि होइन त?
1: ओके हजुर।
0: हुन्छ, बिदा गर्छौँ। नमस्ते।
1: नमस्ते।
0: निम बहादुर आउनु भएको थियो ओखलढुङ्गाबाट, उहाँले म अक्षर पार्नु भएको छ, उहाँले पनि म अक्षर नै पार्नुभयो। अर्को साथी आउनु होला 9868639940मा। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, लोक सङ्गीतिक अभिवादन, को बोल्नु भयो? कहाँबाट? आरती मगर, खोटाङ बाचा। रेडियो आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ? ल मिठो गीत गाउनुभयो, गीतको लागि धन्यवाद। तपाईँले पनि म अक्षर नै पार्नुभयो तर होइन? ल हुन्छ, फेरि फेरि आउनु होला, बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो आरती मगर, उहाँले पनि म अक्षरबाटै पार्नुभयो, म बिनाको गाउँमा खुसी नै खुसी छाओस् उनी बस्ने ठाउँमा भन्ने गीत गाउनु भएको थियो, मबाट गाएर मबाटै पार्नुभयो। ठिक छ, मबाटै तपाईँलाई पनि गाउने अवसर पऱ्यो। यसले गर्दा के हुन्छ भने मबाट कतिवटा गीत रहेछ भन्ने कुरा पनि उजागर हुन्छ कि होइन, एउटै अक्षरबाट धेरै गीत हुन्छ भन्ने सन्देश यहाँबाट पनि प्रवाह हुन्छ। तसर्थ फोन गर्नुहोला, मबाट गीत गाउनको लागि आउनुहोला। मबाट थुप्रै गीतहरू छन्, ममा मिमी मुमु लगायतका अक्षरहरूबाट गीत गाउन पाउनुहुन्छ है, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
2: लमजुङबाट हजुर, लमजुङबाट।
0: लमजुङबाट नाम सुन्न पाइन्छ कि पाइन्न? नाम
2: मैले गाउने चाहिँ भबाट पऱ्यो हजुर।
0: यो कल हामी लिन सक्दैनौँ, उहाँको ध्यान हामीतिर छैन भन्ने कुरा, उहाँ मैले गाउने गीत भबाट पर्यो भन्ने बित्तिकै मैले थाहा पाइहालेँ। आइसकेपछि रेडियोभन्दा टेलिफोनभन्दा भनौँ न रेडियोभन्दा टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोला, अनि कार्यक्रमलाई बुझेर मात्रै फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
3: नमस्कार भाइ,
0: को बोल्नु भयो, कहाँबाट? अञ्जना सुनार, के छ अञ्जना? के गर्दै? ए मेरो पनि ठिक छ, के गर्दै हुनुहुन्छ? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ? ल मबाट गीत गाउनुहोस्।
4: भागो भन्नु।

0: सबैको एकानु बिग्रियो जीवन, आफैले मानेनौ भनौ भन्थे, आफैले मानेनौ मैलो जीवन, ए तिम्रो मेरो दुबैको एकानु बिग्रियो जीवन। यति नै
1: ल, नअक्षर पार्नु भयो अब आउने साथीको लागि, होइन त? हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
0: नमस्ते।
1: टेलिफोन सम्पर्कमा अञ्जना सुनारले न अक्षर पार्ने भएको छ, अब आउने साथीको लागि न अक्षरबाट गीत गाउनको लागि आउनुहोला 9868-6040-40 के छ साथी हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? नाम के हो तपाईँको? रामचन्द्र बिका। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? ल, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ?
2: मेरो जानकारी भुवामा परेको छ।
1: तपाईँले कार्यक्रम सुनेर फोन गर्नुभएको छ कि नसुनिकन नबुझिकन फोन गर्नुभयो भन्नुहोस् त? आउनु भएको थियो साथी है, कार्यक्रम सुनेको छु बुझेको छु भन्नुभयो, कुन अक्षर परेछ भने भवबाट परेको छ। अरे अब यसो त अन्त काम नगर्नु न हो, कार्यक्रमको बारेमा बुझेर आउनुहोस् क्या। यति बेला साथी नमस्कार हजुर।
3: हजुर नमस्ते।
1: को बोल्नुभयो कहाँबाट?
3: म यता रुकुम पश्चिमबाट रिता बाठामगर।
1: रिता बाठामगर, के छ रिताजी खबर तपाईँको?
3: एकदम ठिकै छ।
1: के गर्दै हुनुहुन्छ
3: अहिले? प्रोग्राम सुनेर बसिराखेको छु।
1: कुन रेडियोबाट सुन्नुभयो?
3: म फेसबुक लाइभबाट सुन्छु।
1: फेसबुक लाइभबाट सुन्नुहुन्छ होइन?
3: हजुर।
1: कुन अक्षर परेको छ थाहा छ?
3: म न
1: न अक्षरबाट गाउनुहोस् ल।
3: हजुर।

0: पनि सदिन भन्छन् अँधेरीमा, यति नै
1: आफ्नै छायाले पनि साथ दिन भन्छन् अँधेरीमा, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला, बिदा गर्छौँ, नमस्ते।
0: नमस्ते।
1: अब आउने साथीले म अक्षरबाट गीत गाउने गरी हाम्रो रिता बाठा आउनु भएको थियो, रुकुम पश्चिमबाट गीत गाएर गइसक्नु भएको छ, न अक्षरबाट गीत गाउनुभयो, म अक्षर छोडेर जानु भएको छ अब आउने साथीको लागि। तसर्थ फोन गर्नुहोला, अर्को साथी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर। नमस्कार हजुर,
2: नमस्कार।
1: लाउड स्पिकर बन्द गर्नु है, लाउड स्पिकर बन्द गर्नु भनेको। कार्यक्रममा आउनु भएको छ, कुन अक्षर कहाँदेखि को बोल्नुभयो? नाम के होला? हजुर,
2: कुशल
1: पौडेल भन्नुभयो, स्याङ्जाबाट। ल, आज कुन गीत गाउनुहुन्छ? आउनु भएको थियो, उहाँको ब्यालेन्स सकियो, उहाँले एनसेलबाट फोन गर्नुभएको थियो, ब्यालेन्स सकेर टिट टिट गरिरहेको थियो, होइन, बोल्दा बोल्दै ब्यालेन्स सकियो, उहाँको ब्यालेन्स पर्याप्त छ कि छैन त्यो पनि चेक गर्नु होला है, फोन गर्नुभन्दा अगाडि म तपाईँलाई आग्रह गर्छु। 9868309940 म अक्षरबाट गीत गाउनका लागि हामीलाई फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि। साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? अमृत तुलाचन। ल, कुन अक्षर परेको छ तपाईँलाई? कुन अक्षर पऱ्यो
3: थाहा
1: छ? गाउनुहोस्। गाउनुहोस् मबाट।
3: हेलो, छोरो बिमार यही बेला भइदियो, यही बेला भइदियो, लैन भैँसी साउले लैदियो, मन थिएन जो जीवनलाई, राम्रै हुन्छ भन्थे भन्नलाई।
1: हुन्छ, अब यीबाट अर्को साथीले गाउनुहुनेछ, अमृतजी बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा अमृत तुलाचन आउनु भएको थियो। अब हामी एउटा गीत राख्नुपर्छ भन्ने कुरा आएको छ, अब गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ, यो गीत तपाईँको लागि।

0: फुल जस्तै पयालाई माया यसै रमाइलो यस्तै यस्तै गीत तपाईँको लागि हामी राखिसकेका छौँ। खेमसुन्चरी लगायतका कलाकार साथीहरूले आवाज दिनुभएको गीत फुल जस्तै पयालाई यो गीत तपाईँको लागि राखिसकेका छौँ। अब यीबाट अआइईबाट गीत गाउन पाइन्छ है, म तपाईँलाई आग्रह गर्छु 9868309940मा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। आज अन्ताक्षरीको बसाई हो, सोमबारीय बसाई हो। गीत टुक्काबाट होइन थेगोबाट सुरु गर्नुपर्छ अनि एक टुक्का पुरा गाउनुपर्छ। गीतको सुरुवात हामीले दिएको अक्षर थेगोबाट पार्दै गीतको सुरुवात गर्नुपर्छ र अनि बल्ल टुक्का गाएर थेगो गाएर गीतलाई बिट मार्नुपर्छ अर्थात् समापन गर्नुपर्छ। म तपाईँलाई आग्रह गर्छु आउनुहोला 9868309940को नम्बरमा फटाफट फोन डायल गर्नुहोला। तपाईँ भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ र के होला कुन कार्यक्रम होला भनेर सुनि बस्नु भएको छ भने विभिन्न साझेदार रेडियोहरूबाट पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म प्रसारण भइराखेको कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। लोकगीत सङ्गीतसँग सम्बन्धित कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। रेडियो जलजला लिबाङ रोल्पाको स्टुडियोबाट हामी प्रसारणमा छौँ भने तपाईँले विभिन्न साझेदार रेडियोहरूको माध्यमबाट देशैभरि एकै साथ सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। के छ साथी हुनुहुन्छ साथी हुनुहुन्न भन्ने कुरा आएको छ, फटाफट फोन डायल गर्नुहोला 9868309940को नम्बरमा आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ र 50 मिनट गइसकेको छ है। अब अन्तिम अक्षर बाचा हामीले यताबाट गीत पनि बजाउनु पर्नेछ होइन, तसर्थ फोन डायल गर्नुहोला 9868309940को नम्बर। यति बेला साथी नमस्कार भन्दै थिए, मिसकल चाहिँ नगर्नुहोला साथीहरू, मिसकल गर्ने काम चाहिँ पटक्कै नगर्नुहोला। म तपाईँलाई आग्रह गरेँ सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिसकल पनि नगरिदिनु होला। यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, तपाईँको आवाज अलिक बुझिएन हजुर। शर्मिला विश्वकर्मा, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ, ल आज कुन अक्षरबाट गीत गाउनुहुन्छ, लगाउनुहोस् गीत तपाईँको। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, यी अक्षरबाट परेछ भन्नुभयो, गाउनुहोस् भनेको त फोनै काटेर भाग्नुभयो, यस्तो त नगरौँ न हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, यो मिस कल गर्ने साथीहरूको नम्बर मेरो म्यासेन्जरमा पठाउनुहोस्, अब म वाचन गर्छु, अति गर्नु अत्याचार नगर्नु भन्छन् होइन। यति बेला अर्को साथी हुनुहुन्छ, हेरौँ कुराकानी हुन्छ कि हुन्न, नमस्कार हजुर, फेरि पनि मिस कल आएको छ, मैले मिस कल नगर्नु भनेको छु साथीहरूलाई, ब्याकग्राउन्ड टुन अलिक कम गर्नु न। आउनु सक्नुहुन्छ 9868309940मा, कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ साथी हुनुहुन्छ, नमस्कार हजुर, ल साथीहरू आउनु भएको छैन, अन्तिम अन्तिमतिर आएर साथीहरूले धोका दिनुभयो, ठिक छ, कहिलेकाहीँ धोका पनि खानुपर्छ होइन। तर मिस कल गर्ने साथीहरूलाई चाहिँ म मिस कल नगर्नुहोस् भन्छु होइन, अरू त के नै गर्न सकिन्छ। र यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट,
1: परिवर्तन गाउँपालिकाबाट सोनिया ओली,
0: हजुर कुन अक्षर परेछ

हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला, बिदा गर्छौँ, नमस्ते। अब छबाट यताबाट हामीले गीत बजाउँछौँ, छिपछिपी पानीमा ल्याऊ भन्ने गीत खोज्नु होला प्राविधिक मित्रलाई आग्रह गरी। र अब यतिन्जेल यो कुन गीत हो, छबाटै थेगोमा छबाटै पर्नु पर्यो है। ल ठिक छ, अब आजको लागि कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ। र अन्तिममा जाँदा जाँदै कार्यक्रम लोकसारथी तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। तपाईँ कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनुहोला है। 98-644-17-298 फोन गर्नुहोला, 9-8-6-4-4-1-7-2-9-8 फोन गर्नुहोला। फोन गर्न मन लाग्दैन भने म्यासेज गर्नुहोला है, फोनै गर्नुपर्छ भन्ने छैन, म्यासेजबाट पनि जानकारी गराउन सक्नुहुन्छ। कुन कुन ठाउँबाट सुन्नुहुन्छ, कहिलेदेखि सुन्न थाल्नुभयो, कतिको मनपर्छ कार्यक्रम, कमी कमजोरी के छ भन्ने कुरा जानकारी गराउनुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: त्यसमाका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको जानकारी गराउनु भएको हो। आज बसेको पहिलो बैठक प्रतिपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको थियो। 1.5 घण्टापछि पुनः बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो। नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन्। राष्ट्रिय सभाको बैठक पनि भोलिसम्मलाई स्थगित भएको छ। प्रधानमन्त्री शाहले सार्वभौम संसदबाट राष्ट्रहित र राष्ट्रिय स्वाधीनता विपरीत अभिव्यक्ति दिएको भन्दै सडकदेखि सदनसम्म दबाब बढाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछाने भारत पुग्नु भएको छ। 5 दिने भ्रमणका लागि उहाँ आज दिउँसो भारतको नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गरेका छन्। लामेछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। उहाँ यही जेठ 22 गते स्वदेश फर्कने रासोपाले जनाएको छ। लामेछाने नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त रहने कार्यसूची रहेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विरुद्ध नेपाली कम्युनिस्ट पार्टी नेकपाका जनवर्गीय संगठन समन्वय मोर्चाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज बसेको मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि चौतर्फे आलोचना भइरहेको बेला मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत सबै संगठनहरूले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्ने, विरोध पत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने, मसाल जुलुस निकाल्ने लगायतका 21 गतेसम्मका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा 74 खर्ब 58 अर्बको कुल गार्हस्थ उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो। उहाँले क्षेपित कुल गार्हस्थ उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने बताउनुभयो। कुल गार्हस्थ उत्पादनका तुलनामा ऋण 43% बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रम रहेको दायित्वलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपार्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। र झापाको शिव सताक्षी नगरपालिका 4 फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आगलागी भएको छ। आगलागी हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार आज दिउँसो प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन्। सो इनर्जी प्लान्ट शिव सताक्षी नगरपालिका 9 दुधे बस्ने 50 वर्षीय लाल प्रसाद
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
6: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
1: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
6: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबै जाने यता आउ त यता। यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
11: बाजे के भयो, किन गालामा हात?
12: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात।
11: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
13: हजुर, हाम्रा सेवाहरू
15: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
16: नदुखाइ दाँत निकाल्ने,
15: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
16: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
15: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
16: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
15: दाँत तथा मुख सम्बन्धी विशेष छुट गुणस्तरीय उपचार गर्ने।
16: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 740 318 9905 14 652।
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
17: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
18: बाफ्रे,
17: अब चाहिँ के हुने हो?
19: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
17: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
19: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
19: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
19: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
20: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
21: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
23: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
0: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-4412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: सुवर्ण अवसर।
3: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना झुङ बेला खेम्रिदे गरम ओबोदिरी ज्याउ बेला सुनो फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख जिम के कोठेल मेला किनाटे जन धनी मे खेप्पा छिति ताउ होकाई पिकनिक वन भोज बाँसो छिन्ने चाउसो खेनाए वन जङ्गल ओछो छाम्ने चुरो विधि ओरे बनै अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाएपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
8: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जङ्गल प्रवेश नगरौँ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौँ।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौँ। प्रतिबन्धित जडीबुटीहरूको सङ्कलन तथा ओसार पसार नगरौँ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौँ।
7: जङ्गली जीव जन्तु र पशु पन्छीको शिकार नगरौँ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौँ। वन क्षेत्रबाट ढुङ्गा गिट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
8: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जङ्गल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्थान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
8: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जङ्गलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याउ? एकै ठाउँमा पाइनु पर्यो नि।
8: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: लौ उसो भा, म सामान लिन गइहाले।
8: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाइका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
8: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
16: हेलो हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
2: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: बच्चाको भविष्य हाम्रो हातमा छ, कसैको भर
19: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
20: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला हजार दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
19: सुनौला हजार दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
20: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
19: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
20: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
19: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
20: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
19: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
20: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
22: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
21: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
22: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
23: होइन, रात दिन खत के को झगडा हो यो?
22: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
23: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्।
21: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
22: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
23: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
22: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
24: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
20: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी 2 प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
25: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
20: जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
24: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गरोस्।
20: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी होस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
25: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
20: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
24: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
20: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
25: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि प्रकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
20: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा

0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौँ।
1: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
2: सबैजना जुटेर
3: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुनिबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
5: सम्पर्क मोबाइल 98571 2105,
4: 98479802802,
5: 98095826605
4: र 98103939940।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: पोषण मैत्री।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिए शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफुल र हरियो सागसब्जीहरू हरेक दिन पर्याप्त

0: आवाज विहीनहरूको आवाज एफएम जलजला जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिको स्वाथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन। दैलेखमा जीव दुर्घटना, 3 जनाको घटनास्थलमै ज्यान गयो। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घट्यो। कुनै समस्या नआए भोलिदेखि नियमित रूपमा विद्युत सेवा सञ्चालन हुने, महिनावारी स्वच्छता दिवसको अवसरमा अन्तर्क्रिया। दाङमा पहिलो पटक मनाइयो बौद्धिक अपाङ्गता दिवस, नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घद्वारा मुख्यमन्त्रीलाई माग पत्र पेश। र मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध, विश्वकप फुटबलमा गोलकिपर रणनीतिकै टाइम आउट प्रतिबन्ध।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटीको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RBG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौँ। प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कडा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक सुरु हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै त्यसलाई नसोच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठक अवरोध गरेका छन्। हिजै बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युएफेसन अर्थात् सीमा वारफारको जग्गा भोकाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारफारको जग्गा भोकाधिकार र सीमा अतिक्रमण फरक कुरा भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध संसदमा अवरोध सँगै सडकमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सडकमा प्रदर्शन गरेको छ भने काङ्ग्रेसको भातृ संस्था नेभी सङ्घले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ रासोपा वा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगतै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डिपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरिएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालीय अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको प्रकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले यो अभिव्यक्तिका कारण गहिरो लजास बोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनट स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भएको घटनाबारे छानबिन गर्न सभामुख डोलप्रसाद डिपी अर्यालले समिति गठन गर्नुभएको छ। संसदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार भएको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी गराउनुभयो। समितिले 7 दिनभित्र प्रतिवेदन तयार पार्नेछ। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। दैलेखमा अजीब दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना

प्रतिशतले बढ़ेको छ। आज रेप्सेसँगै कारोबार कम पनि काम पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब कारोबार भएको आज 349 वटा कम्पनीका 1.33 लाख कि त शेयर 5

0: बनाउने,
1: नदुखाइ दाँत निकाल्ने,
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9840-3118, 9840-14652।
3: रोल्पारी मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका चार, सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
4: हर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पारी आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो साझा 96.4 MHz।
5: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पा सहितको उठान र अर्घाखाँचो जिल्लामा विगत करिब एक सातादेखि देखिएको विद्युत संकट अन्त्य हुने भएको छ। नेपाल विद्युत प्राधिकरण रोल्पाका कार्यालय प्रमुख ईश्वर सिंह विष्टका अनुसार झिमरूक पावर हाउसमा भइरहेको मर्मत तथा प्राविधिक तयारीको काम सम्पन्न भइसकेको छ। कुनै थप प्राविधिक समस्या नआएमा भोलिदेखि नियमित रूपमा विद्युत सेवा सञ्चालन हुने उहाँले जानकारी दिनुभएको छ। प्युठानको मण्डवी गाउँपालिका तीनदारी चौरस्थित झिमरुक जलविद्युत केन्द्रको 15 MVA क्षमताको मुख्य ट्रान्सफर्मरमा जेठ 10 गते राति प्राविधिक खराबी आएपछि रोल्पा, प्युठान र अर्घाखाँचु जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको थियो। विद्युत सेवा अवरूद्ध भएपछि तीन जिल्लाको जनजीवन प्रभावित बनेको थियो। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संचार टावर, इन्टरनेट सेवा, मोबाइल नेटवर्क, खानेपानी लिफ्टिङ प्रणाली, स्वास्थ्य संस्था तथा शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पारेको थियो। विद्युत अभावका कारण धेरै स्थानमा मोबाइल चार्ज गर्न समेत समस्या भएको थियो भने खानेपानी आपूर्तिमा समेत अवरोध सृजना भएको थियो। संकट समाधानका लागि अर्घाखाँची र भालुबाङ क्षेत्रबाट वैकल्पिक प्रसारण लाइन मार्फत केही क्षेत्रमा विद्युत आपूर्ति गरिएको भए पनि सीमित क्षमताका कारण बारम्बार ट्रिपिङ हुने, आलो पालो रूपमा विद्युत वितरण गर्नुपर्ने तथा उच्च लोडका बेला सेवा अवरूद्ध हुने समस्या देखिएको थियो। यसले उपभोक्तालाई थप शास्ति दिएको थियो। विद्युत अभावका कारण व्यवसाय, होटल, पसल तथा अन्य सेवा क्षेत्र समेत प्रभावित बनेका थिए। स्थानीय नागरिकहरूले दैनिक कामकाज सञ्चालन गर्न कठिनाई भोग्नु परेको थियो भने विभिन्न राजनैतिक दल, नागरिक समाज, जनप्रतिनिधि तथा प्रदेश सरकार समेतले समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएका थिए। कार्यालय प्रमुख विस्ताका अनुसार झिमरुका पावर हाउसमा आवश्यक मरम्मत तथा प्राविधिक परीक्षणको काम अन्तिम चरणमा पुगेको बताइएको छ। सबै प्रतिक्रिया सफलतापूर्वक सम्पन्न भएमा भोलिदेखि रोल्पा सहित प्रभावित क्षेत्रमा नियमित विद्युत सेवा पुनः सञ्चालन हुने विद्युत प्राधिकरण रोल्पाले रेडियो जलजलालाई जानकारी दिएको छ। महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने मूल नाराका साथमा महिनावारी स्वच्छता दिवस मनाएको छ। आज बिहिबार स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका झिली केसीले गर्नुभएको थियो। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाक्टर सञ्जय पोखरेल, विशिष्ट अतिथि हुमबहादुर सारू मगर, विशिष्ट अतिथि वडा अध्यक्ष प्रकाश डोडागी, अन्य अतिथिहरू मीना कंवर, आयुर्वेद कार्यालयका शिशिर पोखरेल, वडा सदस्य बीन बहादुर घरती, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बसन्त आचार्य, गैर सरकारी महासंघका रोल्पाका सुभद्रा रेग्मी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, स्वास्थ्य कर्मीहरू, पत्रकारहरू, विभिन्न सरकारवालाहरू लगायतको आतिथ्यता रहेको थियो। स्वास्थ्य कार्यालय का अरूण भेटुको स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको हो। कार्यक्रममा डाक्टर सञ्जय पोखरेलले महिनावारी के हो भन्ने विषयमा र महिनावारी स्वच्छता व्यवस्थापन बारे स्टाफ नर्स मीना कौरले प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी हिमा बुढामकर, शिक्षिका तीर्थ घरती, उद्योग वाणिज्य संघका वसन्त आचार्य, विशिष्ट अतिथि वडा अध्यक्ष प्रकाश डाङ्गी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। दाङमा पहिलो पटक बौद्धिक अपाङ्गता दिवस मनाएको छ। सुस्त मनस्थिति अभिभावक संघ दाङको आयोजना तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको सहयोगमा आज सोमबार घोराईस्थित नेपाल पत्रकार महासंघको सभा हालमा एक कार्यक्रमका विशुक्ता दिवस मनाइएको हो। सुस्त मनस्थिति अभिभावक संघ दाङकी अध्यक्ष निशा शर्माको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन घोराई उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले बौद्धिक अपाङ्गता दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै राज्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि केही गर्न खोजिरहेको बताउनु भएको छ। उहाँले बौद्धिक अपाङ्गताका लागि केन्द्र स्तरकै रूपमा बाल मन्दिर विद्यालयको मास्टर प्लान हेर्दा यो घोराईको एउटा गहना बन्ने बताउनु भएको हो। अपाङ्गता भएका व्यक्तिका लागि तीनै तहका सरकारले उनीहरूको स्याहार, बस्ने, खेल्ने, मनोरञ्जन गर्ने लगायत हरेक कुराहरूको व्यवस्थापन गर्न लागेको भन्दै यसलाई पूर्णता दिन केही वर्ष लाग्ने बताउनुभयो। अपाङ्गताका लागि भएकै कारण अब अपहलित हुन नपर्ने उल्लेख गर्दै घोराई उपमहानगरपालिका सधैँ साथमै रहने उहाँको भनाइरहेको छ। संघका दाङकी अध्यक्ष निशा शर्माले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले तयार पारेको बौद्धिक अपाङ्गता दिवसको घोषणा पत्र भाषण गर्दै बौद्धिक अपाङ्गता भनेको व्यक्तिको बौद्धिक कार्य क्षमता तथा दैनिक जीवनका व्यावहारिक सिपहरूमा उल्लेखनीय सीमित तथा देखिने अवस्था भएको र जुन सामान्यतया बाल्यकालमै विकसित हुने बताउनु भएको छ। उहाँले नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 2.2% अर्थात 654,782 जना व्यक्तिहरू कुनै न कुनै प्रकारको अपाङ्गतासँग बाँचिरहेको उल्लेख समेत गर्नुभएको छ। अबदेखि हरेक वर्षको जेठ 18 गतेलाई राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसका रूपमा मान्यता दिलाउने, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र अधिकारबारे राष्ट्रिय समझदारी विकास गर्ने, प्रभावित व्यक्ति तथा परिवारका आवासलाई नीति निर्माणमा समावेश गराउने लगायतका यस घोषणा पत्रमा प्रमुख उद्देश्य रहेका छन्। संघका सचिव नवराज आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा अपाङ्ग सञ्जाल दाङका संयोजक चिन्तामणि पौडेल, बाल मन्दिर विद्यालयकी सुशिका पुष्पा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन संघका फिल्ड अधिकृत धर्म बहादुर यादवले गर्नुभएको थियो। नेपाल स्वास्थ्य स्वयं सेवी संघ नेभा लुम्बिनी प्रदेश समितिले आज सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा माग तथा सुझाव पत्र पेश गरेको छ। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बुधे माग तथा सुझाव पत्र पेश गरेको हो। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा, क्षमता अभिवृद्धिका लागि तालिम, सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च, दुर्घटना तथा मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखिएको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाका लागि 50,000 दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य खोप अभियान परिवार नियोजन पोषण तथा जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको योगदान उच्च रहेको छ। अब देश बाहिरको समाचार। मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानूनी व्यवस्था अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न नपाउने समाचार संस्था एपीले जनाएको छ। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुने खबरमा उल्लेख छ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगरेटसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्याधिक प्रयोगबाट जोगाउने उद्देश्य यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ़दै गएकाले कड़ा नियमन आवश्यक भएको हो। यद्यपि बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानूनी कार्यवाही हुने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको छ। मलेसियाको संचार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्य नभई उनीहरूका लागि सुरक्षित र उमेर अनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ। मलेसिया कस्तो कदम चाल्ने विश्वका केही देशहरू मध्ये एक बनेको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायत देशहरूले पनि यस्तो नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। अन्तिममा खेल समाचार। सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अनि खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलेको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम लाएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड आईएएफबीले भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ। जस अनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फौललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप यही जेठ 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुँदैछ। पहिलो पटक विश्वकप तीनवटा देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोली प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। विपक्षी प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन समिति गठन। दैनिकमा जीव दुर्घटना, 3 घटनास्थलमै जान गयो। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटियो। पूरै समस्या नआए भोलिदेखि नियमित रूपमा विद्युत सेवा सञ्चालन हुने। महिनावारी स्वच्छता दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। दाङमा पहिलो पटक मनाइयो बौद्धिक अपाङ्गता दिवस। नेपाल स्वास्थ्य स्वयंसेवी संघद्वारा मुख्यमन्त्रीलाई माग पत्र पेश। र मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: व्यक्तिहरू नेपालीपन भएका, नेपाली संस्कृति झल्किने, नेपालीत्व प्रदर्शन हुने, हार्दिकता प्रस्तुत हुने, मर्यादा झल्किने नै भइदियोस्। त्यसकारण हामी आम नागरिकको अपेक्षा चाहिँ संसद बिजनेस गर्नुपर्छ। संसदले आवश्यक कानून परिमार्जन, नयाँ कानून बनाउनेदेखि लिएर नागरिकका दुःख सुख त्यहाँ सुनाइनुपर्छ, सुन्नुपर्छ। सरकारले नागरिकका मुद्दा विषय अप्ठ्यारो सुनिदिनुपर्छ। प्रतिपक्षले राखेका सुझावहरूलाई लिनुपर्दछ र सरकारले गरेका राम्रा काम, राम्रा घोषणाहरू छन् भने त्यसलाई प्रतिपक्षी, प्रमुख प्रतिपक्षी सबै सांसदज्यूहरूले पनि समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ। यसो भयो भने मात्रै हामी हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, हाम्रो अखण्ड नेपाली पहिचान, यो संस्कृतिलाई जीवन्त राख्दै भौतिक विकासमा पनि अगाडि बढ्न सक्छौ। र हामी नेपालीहरू जुन जुन बेला आवश्यक पर्दछ त्यो बेला एक ढिक्का हिजो थियौं र आज छौं र भोलि पनि हुनुपर्दछ। कार्यक्रम आवाजमा तपाईँ आफ्ना विचार, सूचना, सन्देश, जानकारी लिएर आवश्यक पर्दा यहाँलाई इच्छा लाग्यो भने सहभागी हुन सक्नुहुन्छ। निजी स्वास्थ्य संस्थामा उपचार गर्दा 3% कर थप हुने विषयले अहिले स्वास्थ्य क्षेत्रमा तरङ्ग ल्याइदिएको छ। शिक्षा क्षेत्रमा पनि त्यस्तै छ। हालै सरकारले ल्याएको आर्थिक वर्ष 83-84 बजेट अर्थमन्त्रीले प्रस्तुत गर्दा निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा 3% समता शुल्क लगाउने व्यवस्था गरेको छु भन्नुभएको थियो। जस अनुसार आउने साउनदेखि निजी मेडिकल कलेज तथा अस्पताल लगायतको स्वास्थ्य संस्थामा उपचार गराउन जाने बिरामीले 3% अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। तर बिरामीसँग समेत कर असुल्ने सरकारको यो निर्णयमा भने स्वास्थ्य कर्मीले नै विरोध गर्न थाल्नु भएको सुनिन्छ। निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष समेत रहेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की निजी अस्पतालमा उपचार गरे बापत 3% शुल्क उठाउने नीति अव्यवहारिक भएको बताउनुहुन्छ। प्राध्यापक डाक्टर कार्कीले सरकारी स्वास्थ्य संस्थाको सेवा राम्रो हुने र भीड़भाड़ नहुने हो भने धेरै बिरामी निजी अस्पतालमा आउनुहुने थिएन। सरकारले आफ्नो अस्पतालहरूको सेवा राम्रो नगराउने तर निजीमा गयो भनेर अतिरिक्त कर उठाउनु राम्रो भएन, सरकारको यो निर्णय सच्याउनुपर्छ, प्राध्यापक डाक्टर कार्कीको मत छ। नेपाल चिकित्सक संघले पनि निजी अस्पतालमा उपचार गराउने बिरामीबाट स्वास्थ्य सेवाका शुल्क शीर्षकमा 3% शुल्क उठाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। यसअघि पनि निजी अस्पतालमा उपचार सेवामा कर लगाउने निर्णयको विरोध गर्दै उक्त व्यवस्था फिर्ता गराउन भूमिका खेलेको स्मरण गराउँदै संघले पुनः त्यस्तै निर्णय गरिदिनु दुःखद रहेको जनाएको छ। संघले विज्ञप्ति नै जारी गर्दै सरकारले निजी अस्पतालमा उपचार गरे बापत बिरामीसँग उठाउने भनिएको 3% करको निर्णय फिर्ता लिने समेत माग गरेको छ। सो निर्णयले बिरामीलाई थप आर्थिक भार पर्ने र अन्याय हुने भएकाले यसलाई अविलम्ब खारेज गर्ने नेपाल चिकित्सक संघ जोरदार माग गर्दछ भनेर विज्ञप्तिमा लेखिएको छ। यसअघि 2065 सालमा स्वास्थ्य सेवा कर भन्दै निजी अस्पतालमा उपचार गराउनेसँग 5% स्वास्थ्य सेवा कर लिने नीति अघि सारिएको थियो। तर बिरामीबाट कर उठाउने विषय राम्रो नभएको भन्दै 2075 सालको बजेटमा तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सो निर्णय खारेज गरिदिनु भएको थियो। तर अहिले आएर धेरै आशा गरिएको प्रधानमन्त्री बालेन्द्र शाह सरकारले नै विगतमा खारेज भइसकेको निर्णयलाई पुनः निरन्तरता दिँदै बिरामीसँग कर उठाउने निर्णय गर्नुभएको छ। यो निर्णयले आम सर्वसाधारणमा र सम्बन्धित स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने व्यक्ति र संस्थाहरूले एक खालको तरङ्ग ल्याएको छ भने शिक्षामा पनि समता कर दिने सरकारको निर्णयले बजेटमा त्यस्तो आएपछि अहिले अभिभावकहरूलाई पनि सोही किसिमको पिरलो भएको छ। त्यसैले नागरिकले, अधिकांश मान्छेले, धेर जति मान्छे नेपालमा निम्न वर्गका, मध्यम वर्गका नै छौं, त्यसकारण निम्न आय भएको वर्गलाई लाभ हुने गरी सरकारले योजना बनाउनुपर्छ, नीति ल्याउनुपर्छ र सरकारले सोही किसिमको बजेट विनियोजन गर्नुपर्छ। मुठीभर मान्छेलाई स्वर्ग तुल्य देश लाखौंको लागि उजाड भइदियो भने त्यो मिठो राम्रो हुँदैन। कार्यक्रमको पहिलो सहभागी, हेलो
1: सर, नमस्कार।
0: नमस्कार हजुर,
1: म बाबुराम।
0: बाबुरामजी स्वागत गरे र विषय संक्षेपमा के छ सर?
1: अब विशेष त कुरो अघि हजुरले भन्नुभयो, प्रधानमन्त्री जस्तो व्यक्तिले आएर हाम्रो नेपालले नित्यो भन्दाखेरि मलाई कुरा गर्दै जे सोचे घोषणा पनि गर्छु। साथै हामीले हिजो यो चोरी एउटा गौतम भाइको चाहिँ ज्ञान गएको छ, पश्चिमको ठाउँ मैले त्यो भुले
0: पुनर्वास
1: हो सर। अब त्यहाँनिर आफ्नै सिमाना मिच्यो भनेर त्यहाँनिर उनीहरू जाँदाखेरि एसएसपीले गोली हालेर मारेको त हो नि, हाम्रो दाजुभाइलाई मारेको हो नि। त्यसपछि हामी नेपालले नेपालीले आफ्नो सिमाना खोज्नु जाँदा त गोली हालेर मार्छ भने हामीले सिमाना कहाँ मिच्यौँ होला? त्यहाँ प्रश्न छ प्रधानमन्त्रीलाई लिएर, जे पाए त्यही बोलेर जे पाए त्यही गरेर हिँडेर त हुँदैन होला, अनि त्यो पनि सोच्नु पर्यो नि। अनि आफ्नो देशलाई चाहिँ सिधै त्यस्तो भनेपछि त भारतले के गर्ला? कुन जग्गा दिन आँट्नु भएको? मलाई लाग्छ चुनावमा उहाँले भन्नुहुन्थ्यो म यदि हारेँ भने हल्ला सुनेको हो, झापा रहँदैन म हारेँ भनेर भनेको थियो, भनेर भन्दैछ भनेर भन्थे के छ। अब त्यो विपक्षको कुरा होला त्यो हामीले राख्दैन, कतै त्यतातिर सिँगारी पनि हराउनु चित्तै कराउनुको आवाज त हुँदैन यो कुराबाट। अब कि तपाईँ उहाँले माथि मागेर पनि घर छैन नि, त्यस्तो गरेर त हुँदैन नि। अब उहाँले घमण्ड देखाएको देखाइ विदेशरी यस्तो खालको, अनि राष्ट्रिय पोसाकहरू लात हानिदिने, अनि नेपाली दाजुभाइहरूको सिल निहुर्याउने काम त पहिल्यैदेखि गर्दै हुनुहुन्छ नि। यस्तो गर्दा गर्दै अहिले चाहिँ देशै अर्थ भारतको भारतलाई निचासो भनेर भन्दाखेरि नेपालीको कुन चाहिँ नेपालीको मन हुँदैन? कसरी उसको नित होला? हाम्रो नेपालीले भारतसँग हामी कहाँ कुहिनो कहाँ पोहारा हुन्छ? भारतको सिमाना छेउमा गयो भने जस्तै इन्द्रयणी पनि त त्यहाँ फोटो खिच्दाखेरि उनीहरूको क्यामेरा लगिदिएको हो नि त, क्यामेरा फोटो खिच्दा जस्तो लान्छ भनेपछि अनि कसरी सिमाना मिच्यो हाम्रो नेपालले? उदाहरण त्यो ठिकै छ, कृष्णकर्ण मात्रै हुनुहुन्छ इन्द्रयणीमा, उहाँको इलाम सरस्वती नगरमा कहाँनिर चाहिँ उहाँ फोटो खिच्दै जाँदाखेरि उनीहरूको क्यामेराहरू सबै लगाएर लुटिदिएको होइन, त्यसरी गरेर आयो छ भने कसरी लुट्यो हाम्रो नेपालीको? अहिले चाहिँ फोनै उम्लेर आउँछ सर हाम्रो यस्तो कुरा सुन्दा त के लाजै मर्नु कुरा गरेको प्रधानमन्त्री जस्तो व्यक्तिले? यस्तो देश बेच्ने प्रधानमन्त्री हामीलाई चाहिँदैन। त्यसले गर्दाखेरि पहिले पनि मैले भन्दै यो विश्वास त गरेको थिएँ, मेयर हुँदाखेरि कुनै ठाउँमा काम गर्दाखेरि पछि अरिङ्गलले चिरेर अरिङ्गल जिस्काए जस्तो छोडिदिएर हिँड्नुहुन्थ्यो, त्यसले गर्दाखेरि उहाँहरूलाई मैले समर्थन गर्न छोडेको, उहाँले देश बनाउनुहुन्छ जस्तो लाग्दैन। त्यसले गर्दाखेरि जहाँ पनि बिछल्ने र बिचाउने काम मात्रै गरेर यो देश बन्छ, अनि संविधान जुनसुकै आए पनि अध्यादेश ल्याउने काम के हो? अध्यादेश ल्याउँदाखेरि आफ्नो मनोपली गर्ने त होइन नि, सबै राष्ट्रको नेताहरू मिलेर संविधान बनाउने हो, यो गर्ने हो भनेर गऱ्यो भने अध्यादेश ल्याउने हो र आफ्नो मनोपली जुनै पनि पार्टीको मान्छेहरू आयो कि आफ्नो माताहरू आफ्नो खुसीले देने अध्यादेश ल्याउँदै देश चलाएर यो घटना घटना पुग्यो। अरू संसारमा हेर्दाखेरि सबै पार्टीको नेताहरू मिलेर अध्यादेश कानुन चाहिँ फेरबदल गर्यो भने पार्टी देशले मुहार फेर्छ, होइन भने जो आयो त्यसले चाहिँ मजबुत गरेर चाहिँ अध्यादेश ल्याउने, आफ्नो सहज हुनको लागि कानुन ल्याउँदै अध्यादेश ल्याउँदै चलायो भने यो देश जुनै सुकेलाई पनि हामीले लास आँदाखेरि चाहिँ हुन्छ जस्तो लाग्छ। नमस्कार,
0: सहभागी हुनुहुन्थ्यो बाबुराम भट्टलाई चाभेलबाट, हाम्रो सिमानाकै विषय जो अहिले पेचिलो विषय बनेको छ। निजी विद्यालय र अस्पतालको सेवा महँगो हुने भएको हो, सरकारको नयाँ कर नीतिको व्यवस्था अनुसार अब निजी शिक्षा र औषध उपचारमा नयाँ कर थपिनेछ। नयाँ व्यवस्था अनुसार शिक्षा समता शुल्कका नाममा नयाँ कर थपिएकाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययन गर्दा विद्यार्थी तथा अभिभावकको खर्च बढ्ने निश्चित भएको छ। कुनै पनि नेपालीले निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय महाविद्यालय विद्यालय तथा प्राविधिक शिक्षालयबाट शिक्षा लिन अब बिलमा सेवा शुल्कको 3% शिक्षा समता शुल्क जोडिनेछ। यद्यपि तालिम तथा पुनर्ताजगी तालिम लिएको हकमा भने शुल्क लाग्ने छैन। यस व्यवस्थालाई कार्यान्वयन गर्न निजी क्षेत्रका सबै शैक्षिक संस्थाहरूले आफ्नो बिलिङ प्रणाली परिवर्तन गर्नुपर्नेछ। यो नयाँ कर आउने 83 साल यही वर्षको आउने यो जेठ महिना छ, असार भयो अनि साउनको 1 गतेदेखि लागू हुने भएको हो। स्वास्थ्य समता शुल्कका नाममा थपिएको अर्को नयाँ करले सर्वसाधारण नेपालीको औषध उपचार खर्च समेत अवश्य बढ्नेछ। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू अस्पताल क्लिनिक लगायतबाट सेवा लिन बिरामीले अब बिलमा सेवा शुल्कको 3% स्वास्थ्य समता शुल्क थप तिर्नुपर्नेछ। यो नयाँ कर असुल गर्नका लागि निजी क्षेत्रका सबै स्वास्थ्य संस्थाहरूले पनि आफ्नो बिलिङ प्रणाली परिमार्जन गर्नुपर्ने व्यवस्था गरिएको छ। शैक्षिक शुल्क जस्तै यो कर पनि 83/1 नै कार्यान्वयनमा आउनेछ। अहिले सरकारले नयाँ बजेट ल्याएकै निजी स्वास्थ्य संस्था र निजी शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले उपचार गर्ने बिरामीहरूले अब स्वास्थ्य संस्थालाई तिर्नुपर्ने शुल्कको 3% चाहिँ सरकारलाई समता शुल्क भनेर तिर्नुपर्ने भएको छ। यसले सर्वसाधारणको खर्च वृद्धि गरिएको छ, गरिब खर्च वृद्धि गरिदिएको छ। सरकारी यो सामुदायिक स्वास्थ्य संस्थाहरू सुधार नहुने, त्यसलाई स्तरोन्नति नगर्ने, त्यसमा साधन स्रोत पर्याप्त व्यवस्थापन नहुने अनि त्यहाँबाट पाउने सेवा धेरै ठाउँमा चाहिँ विश्वसनीय पनि नहुने, बेलामा नै नपाउने, मान्छेलाई बाध्य भएर निजीमा जान बाध्यकारी अवस्था सिर्जना हुने अनि फेरि निजीमा जाँदा बेसरी शुल्क तिर्नुपर्ने भएपछि अब सर्वसाधारणलाई यसले निकै अप्ठ्यारो अवश्य बनाउनेछ। हामी अपेक्षा राख्छौ यो कुरा संसदमा पनि उठेको छ, संसदमा भन्दा पनि आम सर्वसाधारण, अहिले त संसारले सबै ठाउँमा सबै कुरा पुर्याएको छ, सामाजिक सञ्जालहरू आम संसारका माध्यमहरू मार्फत नागरिक गुनासाहरू सरकारले सुनेकै होला। यो वर्तमान व्यवस्थामा नागरिकलाई सर्वोच्च निकाय मानिन्छ, सबभन्दा माथि कोही छ भने त्यो नेपाली जनता हो र जनताले उठाएको त्यो गुनासोलाई अवश्य पनि सरकारले सम्बोधन गर्नेछ र जनताले नागरिक तहबाट उठाएको विषयवस्तुलाई सरकारले चाहिँ नि सम्बोधन गरिकन त्यसलाई संशोधन गरी नागरिक हितमा यदि आवश्यक पर्यो भने उसले आफूले बनाएको चाहिने कतिपय निर्णयहरूलाई पनि सच्याउँछ। हामी आशा गर्छौं नागरिकबाट अनुमोदित भएको निर्वाचित सरकारले नागरिक समस्यालाई अवश्य पनि अनदेखा गर्दैन, सम्बोधन गर्छ र यी अप्ठ्याराहरू जो सरकारले सुनेको छ यथाशीघ्र समय अनुकूलमा त्यो चाहिँ नागरिकका गुनासो सम्बोधन हुने गरी यदि संशोधन गर्नुपर्छ भने पनि सरकारले गर्छ होला भनिन्छ, यति अपेक्षा राख्ने हो। कार्यक्रम आवाज प्रसारणमा छ। आर्थिक वर्ष आउने आर्थिक वर्षको लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रूपियाँ 85,54,00,00,00,000 विनियोजन गरेको छ, जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70,00,00,000,00,000 विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बताएको छ। आर्थिक वर्ष 83/84 बजेट मार्फत ऊर्जा क्षेत्रलाई रणनीतिक महत्व दिँदै उत्पादनदेखि व्यापारसम्म निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले पत्रकार सम्मेलन मार्फत बताउनु भएको छ। सरकारले आगामी एक वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य समेत लिएको छ। विवरण अनुसार सरकारले हेटौँडा ढल्केवर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ भने नयाँ खिम्ती 12 विषय काठमाडौँ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ। हेटौँडा ढल्केवर प्रसारण लाइन निर्माण शुरू भएको लामो समय भए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको जटिलता, रूख कटान लगायत समस्या समाधानका लागि पछिल्लो पटक ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पहल गर्नुभएको थियो। विवरण अनुसार लालबन्दी, नवलपुर, सलिमपुर 132, कुशहा विराटनगर 132, नेपालगंज नानपारा 132 केवी प्रसारण लाइन पनि सम्पन्न गर्ने सूचीमा राखिएको छ। मन्त्रालयले तय गरेको सूची अनुसार कुशमा तल्लो मोदी, नयाँ मोदी 132 केवी प्रसारण लाइन, कालीगण्डकी रिडी 132 केवी प्रसारण लाइन पनि एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारको उद्देश्य छ। कोहलपुर दैलेख सुर्खेत 132 केवी प्रसारण लाइन निर्माण भइसकेको छ। यस्तै तुमलिङटार शीतलपाटी 220 र ढल्केवर बालगंगा 132, भूमै हाकुई 132 केवी प्रसारण लाइन र नेपाल भारत विद्युत प्रसारण लाइन पनि एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारले दिएको छ। सरकारले बजेटमा हेटौँडा रातमाटे, लप्सेफेदी, न्यू दमौली, न्यू बुटवल 400 केवी प्रसारण लाइन निर्माणलाई पनि तीव्रता दिने लक्ष्य राखेको छ। यसरी आउने वर्ष 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ। अपेक्षा राख्छौ नागरिकका निम्ति आवश्यक विद्युत विकासमा, बिजुली उत्पादनमा सरकारले द्रुत गति लिनुपर्दछ र हामीले बिस्तारै तेल, मटीतेल डिजल पेट्रोलको खपत घटाउँदै विद्युतीय यन्त्र उपकरण प्रयोग गर्नुपर्दछ र हाम्रा इन्धनबाट चल्ने तेलबाट चल्ने यन्त्रहरूलाई पनि विद्युतीकरण गर्नुपर्दछ र नेपालमा भरपर्दा विद्युतीय सवारी साधन भेट्याउनुपर्छ जसले इन्धनको खपत घटाओस्। हामीलाई अहिले इन्धन खरिदमा ठूलो आर्थिक नोक्सानी छ र नेपालमा पनि केही मात्रामा इन्धन छ भन्ने कुरा पुष्टि भएको छ। दैलेखको यो पेट्रोलियम पदार्थको उत्खनन भएर अब त्यहाँ सम्भाव्यता छ भन्ने कुरा तथ्य छ। यस्ता सम्भावनाहरूलाई सरकारले प्रयोग गर्नुपर्दछ। अहिले चाहिँ दैलेखमा जुन पेट्रोलियम पदार्थ छ भन्ने सम्म पत्ता लाग्यो तर सो काम अब कसरी अगाडि बढ्छ काम हुन्छ कि हुँदैन भन्ने कुरा आम सर्वसाधारणलाई अहिले थाहा छैन नहुने हो कि भन्ने त्रास चाहिँ लाग्छ सबैलाई। यसरी पनि कतिपय जनमुखी निर्णय हुने अनि त्यो चाहिँ कहिलेकाहीँ व्यवस्था परिवर्तनसँगै कहिले सरकार परिवर्तनसँगै अनि त्यही सरकार भए पनि एकपटक भन्ने अर्कोचोटि नगर्ने यो चाहिँ नेपाली बानी नै हुनुपर्छ भन्ने बेसरी गर्ने असाध्य थोरै छ। हामी आशा गरौं काम जस्ता कुरा सरकारले गर्छ कुरा जस्ता काम हुनेछ अनि सरकार प्रतिपक्षीको दूरी होइन राष्ट्रको विकासमा राष्ट्रिय चाहिँ उन्नतिमा हाम्रो सार्वभौमिकतामा हाम्रा सांस्कृतिक धार्मिक प्राकृतिक स्रोत साधनहरूको संरक्षण र त्यसलाई विन्यास नभइकन नोक्सान नगरिकन उपयोग गर्ने कुरामा आम नेपालीको त्यसैभित्र हाम्रो चाहिँ नि संसद पनि पर्छ सबैको चाहिँ नि एकताबद्ध प्रयास हुनेछ अपेक्षा राख्छौ। आज यो नेपालले 26 विश्व दुग्ध दिवस मनायो जसको नारा दुग्ध क्षेत्रको दीर्घ विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार थियो। नेपालमा करिब 3,80,000 परिवार दुग्ध उत्पादनमा संलग्न हुनुहुन्छ र वर्षको झण्डै 28 अर्ब रूपियाँ ग्रामीण अर्थतन्त्रमा प्रवाह हुने गर्छ। नेपाल दुध उत्पादनमा विस्तारै सुधार हुँदैछ र दुग्धजन्य पदार्थको निर्यात बढाउने प्रयास पनि नेपालले गरिरहेको छ। यो सबै उपलब्धिको कुरा सुनिरहँदा सुनिरहँदा चाहिँ आनन्द लाग्छ हामीलाई सुन्दा भने तर दुःखको कुरो यही छ जसले अहोरात र घाँस काट्ने गोबार सोर्ने भकारोमा काम गर्ने वनपाखा गएर घाँस ल्याएर वस्तुहरूलाई पाल्ने अनि दुध दुहेर दुध बेच्छ त्यो किसानले दुधको पैसा पाएको छैन भन्दा त्योभन्दा ठुलो दुःख कसलाई लाग्ला। मान्छेले दही दुध खाएको पैसा पनि बेलामा नतिर्ने अब त्यो चाहिँ उपभोक्ताले नतिरेको सायद होइन यो चाहिँ ठूला डेरीहरूले डिडिसी लगायत संस्थाहरूले निजी र सरकारी संस्थाहरूले नै नतिरेको हो वर्षौं कुर्नुपर्ने अवस्था छ। त्यसकारणले यो दुग्ध क्षेत्रको दीर्घ विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारा गरेर चाहिँ आज 26 दुग्ध दिवस मनाइयो यो नारा अनुसारको काम होस् हामी अपेक्षा राख्दछौ। हुन त सरकारले अब बेलामा दुग्ध किसानको पैसा नतिरे हामी अर्को चाहिने निर्णय गर्छौ अर्को बाटो चाहिँ लिनु पर्ला भनेर खबरदारी गरेको छ। सरकारले गरेको खबरदारी निर्देश अनुसार व्यवसायीहरूले पनि दुग्ध उत्पादक किसानलाई तिर्नुपर्ने पैसा बेलामा तिरून्। कार्यक्रमका अर्का साथी हेलो
2: सर नमस्कार म सुन्दर कुमार परियार काठमाडौँ।
0: नमस्कार सुन्दर कुमार परियार ज्यू स्वागत छ यहाँलाई र संक्षेपमा यहाँ हजुरको विचार विषय
2: अब छोटकारी सकबर भनेपछि नै अब हजुरको सबभन्दा त पहिला हुन्छ हजुरले जति पनि हाम्रै जानकारी अहिले भर्खर पनि हजुरले दिनुभयो यताउति अहिले चाहिँ मलाई आशा लाग्छ अब छिटो हुन्छ बिस्तारै गर्दै गयो अहिले नै हतारिहालौँ अहिले 2 महिना भएर 2-4 दिन आयो बिस्तारै राति रकेटको रफ्तारमा गरिरहनु भएको छ काम मलाई विश्वास छ हुन्छ तर एकैचोटि खाउँ भन्दाखेरि यो भाइको टिप्न खोज्दाखेरि आफ्नो पोल्टाको पनि पोखिन्छ यो चाहिँ सबैले ध्यान दिनुपर्छ है गरेर त सबै गर भनेर सोध्न पनि हुन्न र अहिले जो चर्चामा आइराखेको छ नि बालनज्यूले हाम्रो प्रधानमन्त्रीज्यूले भारतको जमिन पनि हाम्रो मिथ्या छ हाम्रो पनि मिथ्या छ भन्ने जुन मन्तव्य गर्दाखेरि यो विपक्षीहरू विशेष गरी के न्यु पाऊ र कुदुङ मचाऊ भनेर यिनी त छटपट भएर रातभरि बिग्रेर लागेकै छैन होला मलाई जहाँसम्म लाग्छ यिनीहरूले निन्द्रै लागेको छैन। अब मेरो एउटा सानो विभागले पनि के सोच्छु भने पहिला जसरी हुन्छ उहाँहरूलाई चाहिँ नि बाटामा लिएर अनि बाटोमा लिएर आइसकेपछि राष्ट्रिय अन्तर्राष्ट्रियको व्यक्ति पनि त्यहाँ हुन्छन्, अलि मिडिया छ, अनि त त्यो सर्वाङ्ग विश्वमा सर्वाङ्ग हुन्छ नि, नेपालले मिडिया रहेछ कि भारतले मिडिया रहेछ, विश्वको त्यो इतिहासमा हजुरको नक्साहरू सबै त्यो सर्वाङ्ग जब विश्वमा अगाडि आउँछ, अनिखेरि जुन अहिले भारतको पक्षले छ अरे जसँग हुन्छ, यो हो हाम्रो प्रधानमन्त्रीज्यूको चाहिँ नि दूरदृष्टि हुन्छ। यो सबै मान्छेहरूले मैले देखेको छु, मेरो सोचमा चाहिँ यो हो जसरी हुन्छ बाटोमा लिएर आउँ। अहिले यस्तो वक्त थियो उस्तो वक्त थियो, ए बाबा तपाईँहरूले 35 वर्षसम्म के गर्नुभयो, राजा हटाएर के गर्नुभयो, ऊ अहिलेसम्म जुनको कुरा आउँछ। त्यसो भएर मैले पनि यो भन्न चाहन्छु कि काम गर्ने वातावरण दिनुहोस्, अहिले के साइन गरेर दिइसकेको छैन, भोलि चाहिँ टकमा कुरा आउँछ, ट्युबलमा कुरा आउँदाखेरि त्यहाँ सञ्चार माध्यम हुन्छ, त्यसपछि विश्वको मिडिया त्यहाँ आउँछ, त्यहाँ आइसकेपछि त थर्लङ हुन्छ, थर्लङ्गो एउटा धाउ पेज थाकिरहनु भएको छ, आफू पनि नगर्ने अर्को पनि गर्न नदिने, यो चाहिने नीति मलाई चाहिने मन परेन हुन्छ, यही भनी आजलाई बिदा छ।
0: सुन्दर कुमार परिया झम्से खेल ललितपुरबाट हुनुहुन्थ्यो। विश्व स्मृतिजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा 13 जिल्ला प्रशासन कार्यालयले 13 बजारमा अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तर्क्रिया गर्दै स्मृतिजन्य पदार्थको बिक्री वितरण सम्बन्धी मापदण्ड तथा त्यसले चाहिँ स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ। म्यागलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्र प्रसाद पोखरेलले स्मृतिजन्य पदार्थमा 7,000 भन्दा बढ़ी रसायन, करिब 250 हानिकारक र 70 भन्दा बढ़ी क्यान्सरजन्य तत्व हुने जानकारी सुनाउनु भएको थियो। व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, 18 वर्ष मुनिका तथा गर्भवतीहरूलाई चुरोट सुर्ती बिक्री नगर्न र शिक्षण तथा स्वास्थ्य संस्थाबाट 100 मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ। साथै सार्वजनिक स्थलमा धुम्रपान निषेध कार्यान्वयन र अन्तशुल्क भुक्तानीबारे पनि अनुगमन गरिएको थियो। संयुक्त अनुगमन टोलीमा उद्योग वाणिज्य संघ, जिल्ला स्वास्थ्य कार्यालय 13 तीनवटै सुरक्षा निकाय तथा पत्रकार महासंघ 13 पदाधिकारीहरू सहभागी हुनुभएको थियो। यसरी सुर्तेजन्य पदार्थको चाहिने बिक्री नियन्त्रणका लागि 13 बजार अनुगमन भएको छ। प्रचलित ऐन नियमलाई चाहिँ पूरा गर्न त्यहाँ व्यापारीहरूलाई निर्देशन र सचेतनाका जानकारीहरू पनि पारिएको छ। सुर्ती चुरोट खाँदा भने हानि नोक्सानी उपभोक्तासम्म पुर्याउने गरी प्रयास भएको छ। सरकारले घरायसी विद्युतीय उपकरणहरू किस्ताबन्दीमा खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको छ। गत शुक्रबार ल्याइएको आर्थिक वर्ष

बढ़ाने पेट्रोलियम पदार्थ में निर्भरता घटाने र वातावरणीय प्रदूषण कम करने सरकार को लक्ष्य रहेको अर्थमन्त्री ने बजेट प्रस्तुत गर्दा सुनाउनु भएको थियो। बैंक तथा वित्तीय संस्था मार्फत हायर पर्चेज कर्जा सुविधा उपलब्ध गराइनेछ। यसले विद्युतीय उपकरणको बजार विस्तार हुनका साथै देशभित्र उत्पादन भएको विद्युतको खपत बढ़ाउन सहयोग हुने विश्वास पनि दिएको छ। जलविद्युत उत्पादन बढ़दै गएको अवस्थामा आन्तरिक विद्युत खपत बढ़ाउन सरकारले यस्तो नीति अघि सारेको हो। यस कदमले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै हरित अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। यसरी सरकारले यो वर्ष ल्याएको बजेटमा विद्युतीय उपकरणहरू चाहिँ उपभोक्ताहरूले किस्ताबन्दीमा हायर पर्चेजमा चाहिँ खरिद गर्न सक्नेछन्। त्यस्तो ऋणको व्यवस्था पनि सरकारले गर्ने बताउँदै बिजुलीको मात्रा बढ्दै जाँदाखेरि बिस्तारै यो विद्युतीय यन्त्र उपकरण प्रयोग गरेर इन्धनको खपत घटाउने भन्दा सरकारको यो निर्णय यो चाहिँ सोच आएको छ, यो सराहनीय र प्रशंसनीय छँदैछ। अब राजधानीभित्रको महत्वपूर्ण स्थलको कुरा गरौं, जसलाई हामी टुँडिखेल भन्ने गर्छौं, जहाँ नेपालका ऐतिहासिक घोषणाहरू सभा समारोहहरू पनि हुने गर्दछन् र हुने गर्दथे। राजधानीको ऐतिहासिक तथा खुल्ला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली व्यवस्थित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सञ्चालन गरिएको टुँडिखेल हरियाली कार्यक्रम अन्तर्गत दुबो रोप्ने काम शुरू भएको छ। काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा सम्बन्धित निकायहरूको समन्वयमा टुँडिखेलको खुल्ला क्षेत्रमा दुबो रोप्न थालिएको हो। वर्षौंदेखि धुलो उड्ने, घाँस विहीन र केही स्थानमा उजाड देखिने टुँडिखेललाई हराभरा बनाउने अभियान अन्तर्गत दुबो रोप्ने काम अघि बढ़ाइएको जनाइएको छ। कार्यक्रम अन्तर्गत टुँडिखेलको विभिन्न भागमा हरियो दुबो विस्तार गरिनेछ। यसले टुँडिखेलको सौन्दर्य बढ़ाउनको साथै धुलो नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्न तथा सर्वसाधारणलाई स्वच्छ र रमणीय खुल्ला स्थान उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्बन्धित निकायका अनुसार दुबो रोपिसकेपछि नियमित सिंचाई, संरक्षण र व्यवस्थापनको काम पनि हुनेछ। वर्षायाम शुरू हुन लागेकाले अहिलेको समय दुबो रूपमा उपयुक्त भएकाले कामलाई तीव्रता दिएको बताइएको छ। काठमाडौँको टुँडिखेल काठमाडौँ उपत्यकाको प्रमुख खुल्ला क्षेत्रका रूपमा पनि परिचित छ। त्यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक कुम्भी पनि हुन्छ। पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र खुल्ला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। हरियाली कार्यक्रम अन्तर्गत शुरू गरिएको दुबो रोपण अभियानले टुँडिखेललाई थप आकर्षक, वातावरण मैत्री र नागरिक मैत्री खुल्ला क्षेत्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। अहिले टुँडिखेलमा धमाधम दुबो रोपणको काम भइरहेको छ। यसले हरियाली बढ़ाउने सबै धुलोबाट पनि स्थानीयलाई बटुवालाई मुक्त गर्नेछ भने टुँडिखेलको सौन्दर्य पनि बढ़ाउने चाहिँ आवश्यक छ। त्यसकारण यस्ता नागरिकसँग जोडिएका सराहनीय काम गर्नुपर्दछ। नागरिकको विकास, नागरिकले पाउने सुविधा नै त्यो व्यवस्थाको पनि सरकारको पनि जस्ता आउने हिस्सा हुने गर्दछ। अब फेरि दूधको कुरा गरौं। कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्फोट गर्न निर्देशन दिनुभएको छ। आज ललितपुरमा आयोजना भएको 6 औं राष्ट्रिय दुग्ध दिवसको अवसरमा बोल्दै मन्त्री चौधरीले किसानहरूलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदम चाल्न बाध्य नपार्न व्यवसायीहरूलाई सचेत गराउनु भएको छ। मन्त्री चौधरीले निजी क्षेत्रले जति धेरै सहजीकरण गर्छ, सरकारले पनि व्यवसायीका समस्या समाधानमा त्यति नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। व्यवसायीका विद्यमान समस्याहरू समाधानका निम्ति सरकारले विभिन्न प्रयासहरू गरिरहेको पनि उहाँको भनाइ थियो। मन्त्रालयले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल र कार्यक्रमहरू अगाडि बढ़ाएको जानकारी दिँदै मन्त्री चौधरीले यस क्षेत्रको सुधारका लागि सरकार दृढ़ रहेको पनि स्पष्ट पार्नुभएको छ। यसरी दुग्ध व्यवसायलाई मन्त्री चौधरीले किसानको पैसा समयमै दिनु भएन भने सरकारले अर्को कदम चाल्न सरकारलाई बाध्य नबनाओस्, निजी क्षेत्रले किसानको पैसा बेलामा तिर्नु भनेर सचेत समेत गराउनु भएको छ।

0: iPod.
1: Zanzala Drive Check. यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक कमान्डर सन्तरामास कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर कट्टाबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखाल स्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सो क्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। तारादलगढ़ले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रूमी गाउँपालिका 2 मैनेहुवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्य पश्चिम कीर्तनापति उपराती श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणचारदुरगढ़ले शीघ्र प्रभाव आयोजना अन्तर्गत माई जोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मर्मत तथा स्तरोन्नति गरेको छ। मर्मत तथा स्तरोन्नति गरिएको उक्त विद्यालय कृतनापति उपराधि श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवाललाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकिएसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 बाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसुन छ सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्ला स्थित भगवती दलगण्ड र मोरङ जिल्ला स्थित शिवदलगण्डले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसुनजन्य विपद प्रतिकार सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङ लामु गाउँपालिका 5 नाम्चेको सर्केम स्थित भलिबल ग्राउण्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीय लक्षित गरी आयोजित शिविरबाट 51 जना विदेशी तथा 96 जना स्वदेशी गरी 147 जना लाभान्वित भएका छन्। यस्तै वीरदल गण्डी सैनिक अस्पताल हिटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकारीमा पाँचथर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 जना लाभान्वित भएका थिए। यस्तै समर्थित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकारीमा बाजुरा जिल्लाको बढीमालिका नाट्यश्वरी, अछाम जिल्लाको भद्रादेवी खत्तडी स्थित त्रिवेणी मन्दिर र सहस्रश्रिङ तथा ड्युटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुलमले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरूष र 229 महिला गरी 456 जना लाभान्वित भएका छन्। यस्तै भवानी दलगण्डले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडावन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शोक्रममा 158 महिला र 100 पुरूष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वालाचल गण्डले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरूष, वृद्धवृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको 4 संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2083 त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम गरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका पृथ्वीमा हेडक्वार्टर नारायणी काठमाडौँ,
3: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुरीखेल काभ्रे परान्सो,
3: पूर्वी पृथ्वीमा हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बहिनी अड्डा हिरे धनकुटा,
3: नम्बर 18 बहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बहिनी अड्डा तोकासी छापा,
3: दुर्गा बक्सगढ ओखलढुङ्गा,
2: वीरदलगढ ओदिन पाँचथर,
3: मध्य पूर्वी पृथ्वीमा हेडक्वार्टर बदेवास महोत्तरी,
2: गरुडदलगढ सरीकोट दोलखा,
3: श्रीजमगढ वीरगंज पर्सा,
2: फरकगढ राजपिरा सप्तरी,
3: मध्य पृथ्वीमा हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा परिणी थाटिङ,
3: नयाँ सबुगण भरतपुर चितवन,
2: पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमसुङ,
3: मध्य पश्चिम पृथ्वीमा हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरुसिंगे कपिल वस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुलमा धागीथुम कुर्मी,
3: उत्तर पश्चिम पृथ्वीमा हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवी दत्तगण परिमला चौर जुम्ला,
2: हनुमान कुलमा उजु मुगु,
3: सुदूर पश्चिम पृथ्वीमा हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्रीदल कुलमा खलङ्गा तारसुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका पृथ्वीमा हेडक्वार्टर नारायणी काठमाडौँमा, सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगढ ओदिन पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी,
2: फरकगढ राजपिरा सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक,
3: नयाँ सबुगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी र केशकर्तक,
2: शनि प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरुसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी र केशकर्तक,
2: देवी दत्तगढ परिमला चोर चुन्नामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार,
2: र श्रीदलपुरमा खलङ्गा तारसुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बहलवाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री। नेपाल प्राकृतिक तथा जैविक विविधतायुक्त राष्ट्र हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थन्छ। सगरमाथाको हिमश्रृंखलादेखि तराईका घना वन, कोशी टप्पूका सिमसारदेखि
4: जस्तै फुकसुन्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
5: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसंख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
4: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोग सँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेशन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेशन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेशन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
5: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक जमदार कलम बहादुर तामाङ
4: र म प्राविधिक सुबेदार शोभा विष्ट।
5: नेपालमा विक्रमसम्म 2018 गैंडा गस्ती शुरू गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रमसम्म 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रमसम्म 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
4: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही जेठ 5 नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सायक्रति श्री पुरनखले
6: नेपाली सेनाले विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको प्रदर्शनहरू हाले मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जसको विगत 5 जिरो कोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेसन अवार्डबाट पनि सम्मानित भएको थियो भने बजे राष्ट्रिय निकुञ्जको बाघको संख्या झन्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
4: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झण्डै 5 अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ
7: नेपाली सेनाले विगत 50 वर्षदेखि नेपालको विशेष गरी दुर्लभ वन्यजन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र संवर्धनमा ठूलो सेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गरेर पनि यो सम्मान दिएको नेपाल विश्वव्यापी रूपमा पनि एउटा जेरो पोइन्टिङ अफ राइन अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर त्यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठूलो सेवा पुगेको हुन र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएको नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षणमा नेपाल उच्च स्थानमा चाहन प्रमुखको मुख्य कारण नेपाली सेना पनि त्यसले गर्दा यो पोषण गर्न सकेको
5: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन। कठिन भूगोलमा अहोरात्र खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। 0 चोरी सिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको संख्या बढाउनेसम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
4: यसैबीच प्रकृति संरक्षण देशलाई थप योजनाबद्ध प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेशन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सायक्रति श्री पुरन घले
6: अपरेशन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कार्यवाहीहरूको अलावा विशेष गरी यो सुखायाममा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेशन लन्च गर्छौँ, जसलाई हामीले अपरेशन संरक्षण भनेर नामकरण गरेका छौँ। र यसमा हामीले आकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाड़ी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेशन सञ्चालन हुन्छ।
5: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्वत 2067 अपरेशन संरक्षणको अवधारणा शुरू गरिएको हो। 2067 तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाड़ी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेशन संरक्षणद्वारा सञ्चालन गरिरहेको छ।
4: यो अभियान मुख्यत चोरी सिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार उसार प्रसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानूनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
8: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षी चार आरक्षीमा हामी चाहिँ सँगै काम गर्छौँ, 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू वासस्थान र अन्य कार्य अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानूनी क्रियाकलापहरू केही भएका छन् कि वन्यजन्तुको अपराधको कुराहरू चोरी सिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पछि हामी केमा अलिकति फोकस गर्नुपर्ने
5: अपरेशन संरक्षण एक विशेष अभियान हो। यो अपरेशन तराई क्षेत्रका निकुञ्ज तथा आरक्ष सुरक्षा तैनाथ युनिटमा पुस 1 गतेदेखि शुरू भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाड़ी इलाकामा तैनाथ युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेशन सञ्चालन गर्दछन्।
4: चोरी शिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेशन संरक्षण सञ्चालन गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चित्रण राष्ट्रिय निकुञ्ज सुरक्षा तैनात नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत
9: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, हरियाल गोरी, जंगली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठूलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेशन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 वटा अस्थायी आपोगी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबुत बनाएको छ। अपरेशन संरक्षण 12 सञ्चालनपछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम क्षेत्रबाट हुने अवैध चोरी शिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुसुमकला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घरहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कुन इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हक रोक्ने र पोस्टिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
5: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एक सिङ्गे गैंडा पाटे बाघ, जंगली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एक सिंह गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेशन संरक्षण सहयोगी सिद्ध भएको छ।
4: सामान्य अवस्थामा भन्दा अपरेशन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाडी, हात्ती तथा डुङ्गा गस्तीलाई थप बढाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बु स्थाप्ने तथा चाडपर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेशन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबमगढका दलपति प्रमुख सेनानी श्री सिंहबहादुर जाङ्गी:
9: हामीले अपरेशन संरक्षण 12 सञ्चालन गर्यौं र हालसम्म यी सम्बन्धी निषेध क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जालपासी बरामद र वन्यजन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेशन संरक्षण बारेको मुख्य उपलब्धि रहेको छ। बाँकी राष्ट्रियको जग्गा विशेष गरी हिंसक जनावर पाटीवाद र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात सूचित हुने मानव वन्यजन्तु द्वन्द मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि विभिन्न कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू संचेतनामूलक कार्यक्रम सञ्चालन गर्छ। निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मा क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सबै साधारण दुर्घटना र वन्यजन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछ र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोही इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लाग्यो। त्यसै गरी स्पिड नियन्त्रणको लागि एमसिसी सञ्चालन गर्दै आइरहेको छ।
5: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्वीप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रश्न्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ वर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम:
10: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई बाटा हो। प्रशासनले मात्रै संरक्षण गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरेका छौँ जोइन्टली टुगेदर बसेर नै गरेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु वन व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि वन्यजन्तुको संख्या पनि बढेको छ। त्यति हुँदा हुँदै केही अब द्वन्द्र घटनाहरू पनि भएको छन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यू अपरेसन पनि हामीले समयभर जस्तो वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएर पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ कुनजनाको त्यसलाई चाहिँ रेस्क्यू गर्ने, वनतर्फ फर्काउने वा समातेर फोहोरमा राखेर हामीले संयुक्त रूपमा अपरेसनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको छ।
4: डाक्टर अशोक कुमार रामले भनेझै प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयास सँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल:
9: वन्यजन्तुहरूको र हामीले हामीले सफलता हासिल गरेको त्यो त्यहाँनिर एकदमै इक्जाम्पल लिने नयाँ नयाँ टेक्नोलोजीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने ट्रेनिङहरू पाउने क्याप्टिभ बिल्डिङ ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो, त्यो चाहिँ अलिकति हामी प्रयोग कम भएको र यसलाई अझ सुस्थ गराएर अझ वेदर डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। मेरो एउटा करिकुला नै बनाएर कसरी चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा र हामीले अहिले अनुसन्धानका
11: कामहरूमा पनि इन्भल्भ गराउने र उहाँलाई यो अपरेसन गर्ने बेलामा चाहिँ सपोर्ट गर्ने. अहिलेको नयाँ टाइम चाहिँ एआई मार्फत हुन्छ कि तपाईँको टेक्नोलोजी युज गर्ने भइरहेको कुराहरूमा चाहिँ हामी सहकारी एउटा खालको अन्डरस्ट्यान्डिङमा गएर चाहिँ सहयोग गर्न हामी सक्ने देखिन्छ र गर्छौँ.
5: जसरी नेपालका हरेक संरक्षण क्षेत्रका आफ्नै विशेषता छन् त्यसै गरी सुरक्षा चुनौती र जिम्मेवारी पनि फरक फरक छन्. यद्यपि स्थान विशेषका आवश्यकता अनुसार एकैचोटि सबैतिर सुरक्षा गतिविधिहरूलाई गतिशील बनाउनु अपरेशन संरक्षणको विशेषता बनेको छ.
4: आधुनिक प्रविधिको उपलब्धता सँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ. तसर्थ फौजलाई पनि प्रविधि मैत्री बनाई सुरक्षा संयन्त्रलाई अझ असरदार बनाउन तथा अन्य साझेदार निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न अपरेशन संरक्षणले सहयोग गरेको छ भने यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ. शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी
12: शिक्षालय स्थापना कालदेखि नै प्रकृति संरक्षण मात्र नाथ रहेका युनिटहरूका सकन्दाजहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ. जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टियोरी तालिम, प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आईटी बेस ट्रेनिङ, ढुङ्गा तथा मोटरबोट आधार तालिम, प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम, जोइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम, श्री राष्ट्रिय तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा रिडक्सन तालिम यस शिक्षालयमा सञ्चालन हुने गरेको छ. यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लिँदा निर्देश अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनात रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराए उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनरुद्धारदेखि तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र साझा संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओडी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ.
5: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ. त्यसैले नेपाली सेनाले निकुञ्ज, आरक्षी सुरक्षार्थ खटिएका फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ. यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ.
13: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्यजन्तुहरूलाई कसरी जाँच गर्ने, क्यामेरा सर्चिङ कसरी गर्ने, राष्ट्रिय निकुञ्ज आरक्षा काठको गोली आएर कसरी निकाल्ने, राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट फोटो कसरी गर्ने सबै कुराहरू सिक्यौं. मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन्, अनि नेपाली सेना र निकुञ्ज बीचको चाहिँ सम्बन्ध कस्तो छ, नेपाली सेना र निकुञ्ज बीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेशन पक्षहरू चाहिँ अगाडि बढाइन्छ, ती कुराहरू पनि त्यो तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौं.
4: नेपाली सेनाले सञ्चालन गरेको अपरेशन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ. यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री घनश्याम गुरुङ.
14: विश्वले हामीलाई हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन, सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन. संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्रहरूसँगै मिलेर र विभिन्न संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि जीवोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो. त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो. त्यो सिकाइ नै किन्न आउने हो. त्यसमा नेपाली सेनाको विशेष गरी जिरो पोर्टिङ प्रजातिको संरक्षणमा ठूलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ. जस्तै युथहरूको एन्टी पोर्टिङ युथहरूमा छन्. हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सिर्जना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो. सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सकेर विशेष गरी जुन संयन्त्र जुन कामको लागि सुझेको छ त्यो सुझेको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने त्यो सिकाइ सबै ठुलो सिकाइ त्यही हो. त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, भागको लागि पाएको छौँ. संरक्षण क्षेत्रमा भूगोली स्तरमा त युएन डेकेट रेस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ. यो सबै कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ.
5: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि 5 दशक भन्दा बढ़ीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। यसैले नेपाली सेनाको त्याग, समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
0: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुधीर ढकाल सँगै म प्राविधिक अमलदार धनसरामा कोटी पनि विदा हुन्छु। नमस्ते।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा, सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थल भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणामा गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नुभयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर उहाँले त्यो चाहिन्छ स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फेरि चाहिँ लिनुपर्छ नि त, त्यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाटसोप गर्न खोजेबाटै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकचोक गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोक गर्न अलिकति सुधार्न खुजिएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामिछानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किन भनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मजुर गर्वा भनी चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहे नकारात्मकै नै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राखेर पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको दृष्टि हो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी लिम्पिया धुराको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा ल्याए जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहे हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसमले लिएको जस्तो देख्थ्यो, जबकि चाहिँ हामीले कहीँ आफ्ना चाहिने पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैन्य चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहे यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्नु त्यसमा समावेश गराउनु खोज्नुभयो, तिन देश भन्ने कुरालाई भारत र नेपालको विभाग भारत र नेपाल दुवै चाहिने मित्रवत भारतद्वारा समाधान गर्नुपर्छ।
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अराले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सृजना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सडक सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सडकहरूमा 12 महिना सहज आवागमनका लागि सडक मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सडकहरूको क्षति र सडक अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
7: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमुलाको सिमकोटको बजारमा चहल पहल
8: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
7: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामे यो के दोलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी दोलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म चलाउँदै चलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
3: भारी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6ौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्योट गर्न आग्रह गर्नुभयो।
13: दुग्ध व्यवसाय संलग्न क्षेत्रका व्यवसायीहरूले पनि किसानले नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छौँ। सबैभन्दा पहिला त हामीले श्रीमन्त मिश्रले पनि भन्नुभयो, हामीले अनुरोधै गर्छ सरकारलाई, राज्यले सहजीकरणको लागि अनुरोध गर्न न्यूनतम गर्ने काम हो।
7: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुङ्गो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ्दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल
14: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको पाखरी आवजारो यात्रीको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर चुहाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थलमा बजुवार क्षेत्रको चहल पहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र शाह, निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइ रहेको छ। सिमकोट छती स्थानीय पाउसरी रोकाया
15: दिनभरि पायापै बोक्छौ, तर अब त गाडी ट्रेक्टर
14: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुसी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
8: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ।
14: 2072 सालको महाभूकम्पपछि हिंसा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिंसा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनयुक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढेको हो।
16: मेरो नाम दत्त महता र म सनिजाति खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डको जगन्नाथ बुझनुन्दा हिमाली र सनिजाति खापर गाउँपालिकामा नेट सेवा एकदमै उन्नत गरिरहेको छ। अहिलेको जमाना नेटको खोजमा रहनुपर्छ, सूचना पर्व हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्री मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा तर्मको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह। त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अनि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावरै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
18: वन्यजन्तु पालनको लागि चाहिँ सरकारले अब त्यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि त घर कमसे कम पनि। अब सांसदहरूले बाँध मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
4: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
19: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
7: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ़ियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
20: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीय वासीको घर र भवनमा 81 गोला बारुद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बक्तलबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिरहेको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिगदेलले नेपाली शान्ति सैनिकहरू फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिरहेको थियो।

0: जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भयो।
1: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
0: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक खटाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँच खाल, काभ्रे।
2: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
3: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ।
4: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छ, हामीले पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको भनौँ न सबै 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति वर्ष सबै खर्च काटेर।
3: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
4: विद्युत तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिट हो। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहियो, पानी भनेको आउने बिजुलीबाट चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
3: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सोहनी गुनासो गर्नुहुन्छ।
4: दाना चाहिँ अब इन्डियाबाट महँगो पर्छ, हामीलाई बिजुलीमा अलिकति अब त्यो पैसा सहुलियत हुने ऋण कर्जा होइन, कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हामीलाई किसानलाई के चाहिने।
3: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
5: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौँ, धेरै किसिमका कुराहरू अगाडि बढायौँ र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
3: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
2: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी

दिनु भएको छ र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोस्तामा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

0: बाजे के भो किन जालामा हात
1: दुखेको छ त खाने दिन भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पानी मुस्कान डेन्टल क्लिनिक सूर्य स्मृति चार सूर्य चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7141 9905 94 1452
3: रोल्पारी मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनी चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
7: हेलो हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के हो के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल किन दिन्छु
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
8: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: त्यहाँ पाँचजना र बाह्र क्षेत्रभित्र रहेका पूर्वमा मारङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ टोलपा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आयो, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? तिमी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू,
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट गर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: ठिक दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक हिरामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-0067-4-67। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे नानी त भर्खर 17 की लागि होइन र
11: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
10: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वास नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
11: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
12: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
13: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
12: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
13: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
13: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412
12: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
14: ओहो आज त धारामा कति धेरै तमिलो पानी आएछ है
15: अब वर्षा लाग्न थाल्यो यसो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
14: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
18: अहिले के भन्नुभएको हेर त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
17: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् हजुरलाई बाटो पठाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
21: समस्या शरीरमा होइन राई तपाईँ हाम्रो सोचमा छ
17: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा गरिदिए धन्यवादै बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
24: नेपाल सरकार विज्ञापन बोर्ड

0: भन्छे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन गन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन गन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदजीलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमो बेला खेमिदे गरम ओगोटी जेउ बेला सुनो भूमिगत ओचुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए आउले दिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नाले वातावरण मिले बेला खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल घे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा रूप पिकनिक वन भोज बाटो छिन्ने वन जङ्गल ओसो छामी दिदी ओरेको नै
8: उपभोक्ता समूह राई सामुदायिक बनिभूमि अनुगमन हुने व्यवस्था चौसङ्गी लिए
7: गेजो झामेला खोलेर चाउसी खोलिए हरिदे तरिङ्गाई गेजर निके लैजु अब नजिरे बनाई डिएम ल गेजर निके मालाए औले
8: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सराई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन हो।
10: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
11: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
11: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रहरी परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा हामीलाई सम्झनुहोस्।
1: हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-070
0: रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडा हिदान।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
16: खै जन्मदाता दिनुहोस् त।
17: जन्मदाता गरेको छैन नि म्याडम।
16: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
17: हो र, मलाई त थाहा नै थिएन म्याडम।
16: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
19: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
21: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
20: दिशागत आगत आउने, पित बग्ने, मलद्वार स्याटिएको, दिशागत मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
21: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
20: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुनिने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
21: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
20: सेतो पानी बग्ने, एउटी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
21: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
20: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
21: सम्पर्क मोबाइल 98571
20: 98472
21: 98095
20: र 98103940।
2: साना पिना कुरा मानी खोज्न हुन्न, ख्याल ख्यालैमा सुरु

0: नगरौ बिना सिती दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
2: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाछेघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
1: वरिष्ठ हाजुडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झन्झपाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि राखेको छ।
2: मध्यपश्चिम पोलिक्लिनिक प्रहरी, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाम। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्रहरी, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाम।
3: लौ छ टाइम पर्ने आटो, सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, सेकेन्ड पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, सेकेन्ड पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिने अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभ जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ तयदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्रहरी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँदमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमा हुनुहुन्छ।
9: अनुसारद्वारा अनुहारमा चाया, कालो पोतो आउने, नदीमा पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपन आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, हाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झम्झमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
10: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उठुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
10: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9855743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
10: एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
13: यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउने यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जल्दै लेखिहाल्छ नि
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
13: तिमीलाई थाहा थिएन
12: थाहा थिएन
13: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
12: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
13: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
14: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: द्वारा तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-46 फोन गरी
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुनीबाङ बजार र ओडानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति
4: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाट जोडी दुख्ने, हात खुट्टा सुनिने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, एउटी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कन्सल्ट आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसानी पसलसँग सटेको घरमा तुलसीपुर दान
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दान।
7: सम्पर्क मोबाइल 98-578-2105,
6: 98-479-2802,
7: 98-095-2605
6: र 98-10-93-39-40।

0: गाई रिसा पाल्नु
1: बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
2: My kids left school early at 12:30 because
1: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई, आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताह अन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाव बढ़दा रेस्टुरेन्ट र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मटेरियलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रस्तीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
4: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
3: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
5: हाम्रो राष्ट्रको असमान राष्ट्र नीति छ। हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ र नेपालले कुनै कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरण प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए
3: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
5: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ, अथवा नेपालले भारतको भूमि मिचेको छैन।
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
6: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्बन्धी सभामुख मलाई, त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफी मागेर आफ्नो तपाईँको त्यो शब्द फिर्ता लिएर यो नदी तपाईँको चाहिँ हटाउनु पर्छ।
3: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसंग, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा राष्ट्रपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
7: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले जागेको हो, अझ ठुलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। त्यो सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। त्यसो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने ए नै हो जस्तो मलाई लाग्छ।
8: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि आएको
7: थियो।
8: अनि राष्ट्रपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारणभन्दा अलिकति फरक जस्तो देखिरहेका छ, त्यसकारण आवरण राज्य र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन। हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि आएको थियो।

0: सरकारी कुराहरूको बारेमा सायद कम नै होला है, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छ, तर सरकारको जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ। त्योदेखि
1: अथवा अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नाइस छान्न खोजेका पनि हुनसक्छ। यो राष्ट्रपाभित्र जसरी बालिङ शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
0: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन। तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त होइन, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारत सरकारमा। त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
1: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपतिको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन। उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरे, अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो। पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो प्राथमिकता?
0: अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्यमन्त्री उहाँ नै हुनुहुन्छ। तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2 सालको मेजोरिटी भएको सरकार को नाताले र फेरि पहिलोपटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो हुनेछ।
2: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित 2 इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवै तर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे
1: यस टाइम चेकका प्रायोजक देखायो हस्पिटल प्रहरी विगतमा 5 मिलिग्राम रूपन्देही
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिरस्तामा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैले सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू कतै साहित्यिक सृजना त कतै मनको भावहरू यसै यसै भनौँ भन जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्र हामी भन्छौ साथी आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
3: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला बोलिराखेका छौं रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट हामी बोलिरहेका छौं र आज विद्युत प्राधिकरणको समस्याका कारण हाम्रो अपलिङ प्रसारण बन्द छ र हामी प्रसारण भइराखेका छौं सामुदायिक रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट। हामीलाई एलिना श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई साथ मिलिराखेको छ। साथी सुषमा मल्लको भने रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट सञ्जिता लिम्बू र रेडियो हापुरी 89.4 MHz हापुरे दाङबाट हामीलाई रीता बुढा मगरले साथ दिइरहनु भएको छ। आज टिपरी रेडियोबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ 99.2 MHz पनि यति बेला कार्यक्रम प्रसारण भइराखेको छ त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। राज श्रेष्ठले यति बेला हामीलाई साथ दिइरहनु भएको छ। कार्यक्रम गुड नाइटको आज हामी सोमबारी बसाईमा छौं र सोमबारी बसाई भन्ने बित्तिकै के गर्ने बसाई हो भन्ने कुरा तपाईँलाई थाहा पाइसक्नु भएको छ। तपाईँहरूले यदि थाहा पाउनु भएको छैन भने म तपाईँलाई जानकारी दिलाउँछु, जानकारी गराउँछु। आज साहित्यिक सृजनाको बसाई हो। आज तपाईँले मुक्तक, गजल, भावना, शायरी लगायतका तपाईँका प्रतिभाहरू तपाईँले सुनाउन पाउनुहुन्छ, जसका लागि फोन गर्नुहोला 98-68-39-40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। 98-68-39-40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौं। यो गीत तपाईँको लागि, तपाईँको माझमा यो गीत राख्छौं। गीतपछि फेरि आउँछौं।

0: अरे वाह वाह वाह, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9862603040 आज मुक्तक गजल भावना शायरी लगायतका कथा मुक्तक गजल भावना शायरी कविता लगायतका तपाईँका साहित्यिक सृजनाहरू तपाईँले सृजना गर्नु भएको छ भने आजको बसाईमा तपाईँले सुनाउन पाउनुहुन्छ। आज सोमबार यो बसाई हो र आज त्यो बसाई हो। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला 9868603940 मा फोन गर्नुहोला। हामीलाई रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पा, रेडियो स्काई 90.4 मेगाहर्ज तनखास गुल्मी, सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट र सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटा, रेडियो टिफाडी 99.2 मेगाहर्ज रामीछाप, यसै गरी रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। के छ साथी, आउनु भएको छ? आउनु भएको छ भने म स्वागत गर्छु है। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? गुल्मी इस्माबाट। नाम के भन्नुभयो?
1: ललिता खनाल।
0: के छ ललिता, हालखबर तपाईँको? हाम्रो पनि ठिक छ। के गर्दै हुनुहुन्छ? अलिक टाटो आवाजमा बोल्नु न ललिता। खाना खाएर बसेर कार्यक्रम सुनिदिनुहुन्छ अनि रेडियो भन्दा अलि टाढा गइदिनु होला। कुन रेडियोबाट सुन्नुभयो? रेडियो स्काई हो। ल, कार्यक्रममा आउनु भएको छ अनि के छ आज दिनहरू कसरी बिताउनु भयो, के गर्नुभयो? मकै खानेर दिनहरू बिताउनु भयो होइन? ल, आज के सुनाउनुहुन्छ हामीलाई? कृपया कार्यक्रमको बारेमा थाहा छैन, बुझ्नु भएको छैन भने फोन डाल हचुवाको तालमा नगर्नुहोस् है। कार्यक्रमको बारेमा बुझ्नु भएको छ, तपाईँलाई के सुनाउन मन छ भने आउनुहोला। अब हेर्नुहोस् त, अब के सुनाउनु होला, के सुनाउनु हुन्छ भनेको त किटी किटी पारेर फोनै काटेर जानुभयो। बेज्जत कसको भयो होइन, उहाँकै भयो। अब अरूले सुन्ने बेलामा सुन्ने साथीहरूले कस्तो नआउने भएपछि फोन नगर्नु न नगर्नु नि भनेर कसलाई भन्नुहुन्छ? उहाँलाई भन्नुहुन्छ होइन। हामीलाई त के छ र, उहाँ आउनुहुन्छ फोन गर्नुहुन्छ सुनाउनुहुन्छ कि सुनाउनु न भनेर सोध्ने हो होइन। त्यो कारणले गर्दाखेरि आफूलाई समस्या पार्ने काम आफैले नगरौँ भन्ने कुरा हो होइन। तपाईँलाई आउँछ भने आउँदैन भने आउँदैन भन्नुहोस्, क्या मेरो तयारी छैन भन्नुहोस्। हामी तपाईँलाई गुड नाइटको शब्दहरू मात्रै बोल्न दिन्छौँ, तर फोन यसरी गरिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोस् है, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? दुर्गा खत्री। कहाँबाट? अनि कुन जिल्लामा पर्छ यो?
1: रामेछापमा
0: पर्छ नि। तपाईँको नाम दुर्गा खत्री? के छ दुर्गा, हालखबर?
1: एकदम ठिक छ दाइ, हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ
1: यति बेलाको समयमा? हजुरको प्रोग्राम सुन्दै हो, म गइरहेछु दाइ।
0: ए, मेरो मात्र होइन नि कार्यक्रम त, तपाईँको पनि हो क्या? अनि कति क्लासमा पढ्नुहुन्छ? कक्षा 9 पढ्नुहुन्छ। अनि गजल मुक्तक कविताहरू कतिको लेख्नुहुन्छ? ठिकै ठिकै लेख्नुहुन्छ नि। अनि दिनहरू कसरी बिताउनु भयो, के गर्नुहुन्छ दिनभरि?
1: स्कुल जाने पढ्ने हुँदै।
0: हप्तामा कतिचोटि बिदा लिनुहुन्छ स्कुलमा?
1: दुई
0: दिन। कुन कुन दिन हो?
1: शनिबार आइतबार
0: हो है। आज भोलि अनि शनिबार मात्रै बिदा होइन र,
1: आइतबार पनि हुन्छ नि दाइ।
0: ओहो, कहिलेदेखि भन्न थाल्यो फेरि? अस्ति नै देखि भन्न थाल्यो नि। भनेपछि तपाईँले त मजा आउँछ, दुई दिन बिदा भइहाल्छ होइन? ल, आज कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ? ओके, ल गजल सुनाउनु छ। 1, 2, 3 एन्ड कॉल।
1: कार्यक्रमको यात्रा सधैँ सफल बन्दै जाओस्, उन्नति प्रगतिले नयाँ शिखर चुन्दै जाओस्, श्रोताको मनभित्र यसको माया बन्दै जाओस्, घर घरमा यस कार्यक्रमको मधुर चर्चा फैलिँदै जाओस्, ज्ञान कला र सन्देशले सबैलाई जोड्दै जाओस्, आशा र उत्साहका दीपहरू बल्दै जाओस्। मेरो पनि हृदयको एउटा चाहना यही हो, सधैँ यस कार्यक्रममा सहभागी हुन पाउँदा नि गर्दै।
0: ओहो ला, यो कार्यक्रमको लागि यति राम्रो सृजना गर्नुभयो, कहिलेदेखि यो कार्यक्रम सुन्न थाल्नुभयो?
1: मैले हिजोदेखि भन्नुपर्छ दाई।
0: हिजोदेखि सुन्न थाल्नुभयो नि?
1: हजुर।
0: भनेपछि यो कार्यक्रम तपाईँको मनभित्र बस्यो? ल ठिक छ, धेरै धेरै धन्यवाद छ यति मिठो तपाईँको सृजनाको लागि। अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हस् हुन्छ, फर्स्ट अफ अल दाईहरूको लागि भन्न चाहन्छु, मम्मीको लागि, बाबाको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिनु छैनौ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी दुर्गा खत्री रामी छापा, छ उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ मुक्त गजल भावना शायरी लगायतका प्रतिभा सुनाउनुको लागि, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो। मिसकल नगर्नु होला, मैले हिजो पनि भनेको थिएँ, आज पनि भन्दैछु, मिसकल चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 30 40 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँका साहित्यिक सृजनाहरू, मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू लिएर आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। यदि होइन मुक्त गजल भावना शायरीहरू आउँदैन भने आउँदैन भन्नुहोला, तर बिचमा फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला है, म तपाईँलाई आग्रह गर्छु। र तपाईँ भनौँ न सिर्जना गर्ने व्यक्ति हुनुहुन्छ, सिर्जना गर्नुहुन्छ अथवा अरूकै मुक्त गजल भए पनि म सुनाउँछु भन्नुहुन्छ भने आउन सक्नुहुन्छ। के छ साथी हुनुहुन्छ हुनुहुन्छ भने म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? रमेश के भन्नुभयो? रमेश पन्थी। के छ रमेश पन्थीको हालखबर? के छ तपाईँको खबर? के गर्दै हुनुहुन्छ? ए, कुन विषयको गृह कार्य गर्दै हुनुहुन्छ? नेपाली। कति क्लासमा पढ्नुहुन्छ? ए, कक्षा छमा पढ्नुहुन्छ है, कक्षा छमा। तपाईँ रेडियो भन्दा टाढा गइदिनु न, तपाईँ रेडियो सुन्दै अनि बोल्दै गर्नुहुन्छ नि, कहाँबाट हुन्छ? रेडियो भन्दा टाढा जानुहोस् त। खै त म तपाईँको रेडियोको आवाज मैले यहाँबाट सुनिरहेको छु। अनि ल, कक्षा छमा पढ्नुहुन्छ तपाईँ होइन? अनि आज के सुनाउनुहुन्छ? ल, गीत त गाउन मिल्दैन त आज, कविता सुनाउनुहोस् ल, आफ्नो कक्षाको एउटा कविता सुनाउनुहोस्। ल, कक्षागत कविता गीत सुनाए नि हुन्छ। ल, त्यही सुनाउनुहोस् ल। है त रेडियो भन्दा टाढा ला, सुनाउनुहोस् ल।
2: कविताको सिकिसकेपछि आशाहरू धेरै थिए, तिमीसँग हाँस्ने बोल्ने सपनाहरू धेरै थिए।
0: कविता सुनाउँदै हुनुहुन्थ्यो, कहाँ जानुभयो कहाँ जानुभयो? ठिक छ, उहाँको फोन काटियो, प्रयास गर्नु भएको हो। सानो मान्छे हुनुहुन्छ, कक्षा छमा पढ्ने मान्छे हुनुहुन्छ होइन? अब यस्तो बेलामा के हुन्छ भने उहाँले, मैले उहाँले सजिलो बनाइदिएँ कि उहाँले नेपाली विषयको गृह कार्य गर्दैछु भन्नुभयो नि त होइन? नेपाली विषयको गृह कार्य गर्दै हुनुहुन्छ भने त्यही नेपाली किताबमा भएका कविताहरू सुनाउनु भए पनि हुन्छ होइन? उहाँको प्रतिभा सुन्ने त हो हामीले, त्यस्तै किताबका कविता हामी पनि पहिला पहिला पढ्ने बेलामा, पहिला कक्षा छमा एक पाठमा गुरु भन्ने कविता थियो, अनि गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ भन्ने यति मजाले हामी पढ्थ्यौँ होइन त्यो त्यो कविता। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तेराथुमबाट। नाम के भन्नुभयो? सुमन लावर। कुन माध्यमबाट सुन्दै हुनुहुन्छ सुमनजी?
3: हजुर, हिजो त लाइफ सुन्नु भनेको थिएन, मैले
0: हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ। दिनहरू कसरी बिताउनु भयो सुमनजीले आज?
3: आज हजुरसँगै कुरा गरेर दुई त्यो चार बजी छ भन्नुहोस् है, त्यसरी नै दुई घरको सिकारहरू गर्दै दुई
0: भन्नुहोस्। आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनु भएको छ कि छैन?
3: हजुर, मैले जानकारी छोरी भएन, छोरी जानकारी गरेदिउँ है।
0: ल, एउटा मुक्त गजल भावना शायरी के सुनाउनुहुन्छ होला भन्नुहोस्।
3: हुन्छ, म छोरी दिन भन्छु नि
0: ल, सुनाउनुहोस्।
3: प्रतिस्पर्धामा मैले जति भाइले बोक्नु नि सक्दैनन्, अनि मेरो कलकति देखेर फिक्न सक्छन्, तर मलाई कतैबाट रोक्न नि सक्दैनन्। मेरो मन्त्रलाई कमजोर गर्ने धेरैले कुरा काट्दै हिँड्ने, तर किन हुन् त्यही मान्छेहरू मेरो आँखा अगाडि आउँदा खोक्न नि सक्दैनन्। त्यति नै
0: हुन्छ, यो प्रयासको लागि तपाईँलाई धन्यवाद, राम्रो प्रयास थियो तपाईँको। अब गुड नाइटको शब्दहरू बोल्नुहोस् ल।
3: ओके, हुन्छ हाम्रो को हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो के पनि छ काम नगर्नु चाहिँ मेरो के छ छिटो भन्नुभयो वर्षानगर
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा सुमन लावर आउनु भएको थियो तेह्रथुमबाट, उहाँले हामीलाई हाम्रो पात्रोमा रेडियो जलजलाबाट कार्यक्रम सुनिदिनुहुन्थ्यो। यदि तपाईँ फेसबुकमा सुन्न चाहनुहुन्छ भने रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट हामी लाइभ आइराखेका हुन्छौ, त्यहाँबाट पनि सुन्न पाउनुहुन्छ है। यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कान्तिकी को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सुभाष प्रधान। आज साथीहरूको आवाज किन सानो आइराखेको छ प्राविधिक मित्र, मिलाउनुहोस् त। सुभाषजी, के छ हालखबर तपाईँको? बिन्दास छ, आराम छ होइन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ सुभाषजीले?
4: अब यस्तो हो हजुर, अब किसानको छोरा परियो, दिनभरि हलो जोतो, कोदालो खानु, यस्तै त हो नि।
0: अनि कुन रेडियोबाट हामीले यति बेला सुन्दै हुनुहुन्छ? ए, रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी होला क्या रे? हल्का जानकारी छ होइन? आज के सुनाउनुहुन्छ?
4: मुटु श्री रगत दिनेछु अञ्जलि थाप्न नबिर्सनु है, मुटु श्री रगत दिनेछु अञ्जलि थाप्न नबिर्सनु है, टाढा भए पनि मिठो माया हजुर सरकार तृतीय साथीहरूले कहिले नभन्नु है। यति नै हजुर,
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि गवसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छु, तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नुहोस्।
4: सर्वप्रथम चाहिँ हजुर लगायत प्राविधिक मित्र युवाहरूलाई र यस्तै यस्तै क्रममा अब मलाई सुभाष प्रधान भएर किनभने सम्पूर्ण मित्रहरूलाई गुड नाइटको मतलब सम्झना कसरी लाग्छ
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867309040 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। मुक्त गजल भावना शायरी सुनाइरहँदा मलाई पनि एउटा मुक्त भनौ लाग्यो होइन, म पनि एउटा मुक्त भनिहाल्छु तिमीसँगै। मलाई मुक्तको टुन बजाउनु ल प्राइम मित्र है, गजल टुन बजाउनुहोस् न है। तिमीसँगै मलाई घरिघरि बोल्न मन लाग्छ तिमीसँग मलाई घरिघरि बोल्न मन लाग्छ मनभित्रका ती कुराहरू खोल्न मन लाग्छ तिमीसँगै मलाई घरिघरि बोल्न मन लाग्छ मनभित्रका ती कुराहरू खोल्न मन लाग्छ माया धेरै लाग्छ याद पनि धेरै आउँछ माया धेरै लाग्छ याद पनि धेरै आउँछ त्यो मनभित्रको मायालाई यो मनभित्र घोल्न मन लाग्छ त्यो मनभित्रको यो मनभित्रको मायालाई त्यो मनभित्र घोल्न मन लाग्छ घरिघरि तिमीसँगै बोल्न मन लाग्छ मनभित्रका धेरै कुराहरू खोल्न मन लाग्छ मनभित्रका धेरै कुराहरू खोल्न मन लाग्छ तपाईँको लागि यो मुक्तक मैले सुनाए यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
5: नमस्ते गुड इभिनिङ
0: नमस्ते गुड इभिनिङ कहाँदेखि बोल्नुभयो नानु मनिषा लिम्बूको के छ हालखबर ठिक छ के गर्दै हुनुहुन्छ नि हजुर
5: अहिलेको समयमा त प्रोग्रामकै साथमा भन्नुपर्छ
0: है ए कुन माध्यमबाट सुन्नुभयो हामीलाई
5: मैले भोजपुरबाट सुनिरहेको छु
0: अनि उतातिर रेडियो टिफाडी तपाईँकोतिर टिप्छ कि टिप्दैन रेडियो टिफाडी
5: नाइ मेरोतिर सुनिँदैन भन्नुपर्छ
0: है ए रेडियो टिफाडी टिप्दैन नि
5: हजुर
0: जोस् रेडियो भोजपुरबाट सुन्न पाउनु भएको छ
5: हजुर रेडियो भोजपुरी धनकुटा घरि लाइभबाट त्यसरी नै सुनिरहेको
0: छु अनि रेडियो मेनश्यामसँग कुरा गरेको सरहरूले अब रेस्पोन्स नै दिनु भएन त्यो भएर अलिकति तेह्रथुमको रेडियो मेनश्यामबाट बजाउन सकिएन होइन ठिक छ कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनुहुन्छ
5: दिनहरू त त्यस्तै हो गराइसी काम गर्दै अनि भन्नुपर्छ
0: है अनि आज के सुनाउनुहुन्छ हामीलाई
5: मलाई त त्यसो गजल मुक्त भए त गुड नाइट विशेषमै राख्छु ल
0: अब भोलिका अब यो हप्ता त भनिहाल्नु भयो अर्को हप्ता कसैको लेखेर भए पनि ल्याउनु होला है
5: हुन्छ
0: गुड नाइटको शब्दहरू थोरै राख्नुहोस्
5: हुन्छ गुड नाइट विश राख्नुभयो त पाँच बजे तपाईँलाई गजल अल इन्डिया टिमलाई गुड नाइट अवश्य भन्न चाहन्छु अनि एकदमै साथीहरू त्यसमा त्यसमा गीतमा गएर मलाई जति पनि साथीहरू नानुहुन्छ लिने भनेर सम्पूर्ण साथीलाई गीत नाचाउँदै
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो नानु मनिषा लिम्बू उहाँसँग कुराकानी गरिसकेका छौँ अब अर्को हप्ता चाहिँ लेखेर अरूको लेखेको भए पनि सुनाउनु होला भनेको छु होइन पक्कै पनि अर्को हप्ता सुन्न पाउनेछौँ उहाँको साहित्यिक सृजना पनि र साहित्यिक सृजना सुनाउनुको लागि अर्का सहभागी आउनु भएको छ के छ आउनु भएको छ आउनु भएको छ म स्वागत गरी नमस्ते हजुर हेलो हेलो ए हजुर अब के भनौँ यस्तै छ होइन अब रेडियो अब फोन गर्नुहुन्छ रेडियोको छेउमा लगाएर फोन राखिदिनुहुन्छ के भनौँ यस्तै छ जति फोन गरे नि व्यस्तको व्यस्तै छ भन्ने फोन लगाउने साथीहरूले गर्नुहुन्छ भन्नुहुन्छ कतिपय साथीहरूले यस्तो गरिदिनुहुन्छ कृपया त्यस्तो त नगरौँ न हो साथीहरू ध्यान टेलिफोनतिर दिनुपर्छ फोन लागिसकेपछि यति बेला अर्को साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो 9868309940 फोन डायल गर्नुहोला विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ हामी प्रसारणमा छौँ कार्यक्रम गुड नाइट हो कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309940 आज तपाईँका मुक्तक गजल भावना शायरी लगायतका प्रतिभाहरू तपाईँले सुनाउन पाउनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए अर्को साथी हुनुहुन्छ भने स्वागत गरौँ नमस्कार हजुर
6: नमस्कार हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
6: दिनेश धमला हजुर सिन्धुलीबाट
0: दिनेश धमला कहाँ सिन्धुलीबाट
6: म रेडियो टिफाडी
0: ए रेडियो टिफाडीबाट सुन्दै हुनुहुन्छ होइन
6: हजुर हजुर
0: अनि के छ दिनेशजी खबर तपाईँको
6: ठिक छ सर ठिक छ
0: के गर्दै हुनुहुन्छ यति बेला
6: म पसलबाट सामान बोकेर आइरहेको छु सर
0: ए के सामान ल्याउनु भयो पसलबाट
6: पसलबाट आफ्नो भोलि मकै गर्ने रहेछ चामल चुरा लिएर
0: आएको छ ए यसो एक दुई किलो 25-30 किलो चामल त यतातिर पनि पठाइदिनु न हो
6: हुन्छ नि सर कुन ठाउँ भन्नु नि
0: रेडियो रोल रेडियो जलदलामा पठाइदिनु क्या रोलपातिर
6: रेलपातिर
0: हजुर
6: हुन्छ सर म सहीले सुन्नुभएको तपाईँको हिजो म धरना सजेर सर ब्यालेन्स सकेर तर सधैँ रेडियो मात्रै आउनु पर्यो सर
0: त्यही त नि अब हाम्रो राज्यले जोड्नु भयो भने आउँछु राज्यले जोड्नु भयो भने आउँछु कुनै कारणवश उहाँले कार्यक्रम बजाउन सक्नु भएन भने चाहिँ आउनु है त्यही त नि अब राज्यले जोड्नु भयो भने फेरि म आउँछु
6: दिउँसो कार्यक्रममा त हजुरको नम्बरै छ भएन सर
0: यही नम्बर हो नि दिउँसोको कार्यक्रममा भने दिउँसोको कार्यक्रम कुन रेडियोबाट सुन्नुहुन्छ होइन त्यो दिउँसो चार बजेको कार्यक्रम त रेडियो झन्कारबाट आउँछ कि रेडियो झन्कारबाट हजुर
6: झन्कार त बुझ्दै हामीले हाम्रो सुन्नु पर्दैन सर
0: 97.5 MHz लगाउनुहोस् त टिप्छ होला सायद त्यो पनि रामी छापकै रेडियो हो
6: ए हो र
0: हजुर रामी छापकै रेडियो हो 97.5 MHz रेडियो झन्कार टिप्नु पर्ने हो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई
6: मसँग एउटा गजल भन्दा नि सर एउटा एकदम खतरा एउटा उयो च्याङ्गेर भन्न खोजेको सानो हुन्छ नि
0: ल भन्नुहोस् ल
6: आयो टिक्यो लाग्यो हाम्रो आमाले गीत गायो क्या दाइ
0: अनि अनि यो शिरमणी यो हाम्रो शिरमणी कवि लेखनाथ पौडेलले लेख्नु भएको आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन थियो इन्द्रै झुकेर बिन्ती गरून् पदमा त्यो बिन्ती मान्दैन थियो भन्ने यो काल महिमा यो कविता हो हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
6: हजुरलाई गुड नाइटको लागि हजुर दादाको लागि
0: धन्यवाद
6: अनि भित्र बस्नुहुन्छ नि जुन रेडियो मिलाउने उहाँको लागि पनि हो अनि हाम्रो ती साथीबाट सुन्नेहरूलाई सब पहिलाकै धन्यवाद भन्ने
0: अहिलेको लागि बिदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँ सिन्धुलीबाट हामीलाई फोन गर्नुभएको थियो दिनेश धमला भन्नुभएको छ उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो तपाईँका मुक्त गजल भावना शायरी लगायतका तपाईँका साहित्यिक सृजनाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नका लागि हामी तपाईँको संसारमा आएका छौँ यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर अब हेर्नुहोस् त फोन गर्नुभएको छ यता अनि रेडियोतिर मात्रै उहाँको ध्यान छ अब यही नम्बरबाट अर्को चोटि पनि यस्तै आयो भने नम्बर भन्नु होला है म नम्बर भाषण गर्छु यस्तो त गर्नु भएन नि मैले पटक पटक रेडियोबाट भनिरहेको छु होइन तपाईँको फोन लाग्यो भने तपाईँले नितान्त हामीतिर ध्यान केन्द्रित गर्नुहोस् भनेर रेडियो त पछि सुने पनि हुन्छ नि पहिला त फोनमा फोन लगाइसकेपछि पहिला फोनमा बोल्नु पर्यो नि होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर हजुर नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो के छ उही नम्बर हो कि फरक नम्बर हो प्राइम मित्र फटाफट फोन डायल गर्नु होला 98 60 39 40 98 6 8 6 0 3 9 4 0 फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु आउनु भएको छैन भन्ने कुरा आयो मलाई दुईवटा म्यासेज आएको थियो म त्यो म्यासेज तपाईँलाई सुनाउँछु है मलाई म्यासेज गर्ने साथीहरूको नाम मैले यदि वाचन गरेन भने साथीहरूले मलाई गाली गर्नुहुन्छ होइन म म्यासेज तपाईँलाई सुनाउँछु दुईवटा म्यासेज मलाई हिजो आएको थियो र एकदमै राम्रोसँग म्यासेज पठाउनु भएको छ पहिलो म्यासेजमा तपाईँको नाम के हो नि मैले सुन्नै पाएन नि भनेर म्यासेज गर्नुभएको छ र पहिलो म्यासेज उहाँले के गर्नुभएको छ भने म हेर्दैछु नमस्ते हजुर म आरएमसीबाट सधैँ आउनुहुन्छ हो भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ सधैँ आउनुहुन्छ हो भनेर सोध्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँलाई मनिका गाइजिङ मनिका घिसिङ हो रामेछापबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई हिजो म्यासेज गर्नुभएको थियो, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अर्को म्यासेज पनि आथ्यो, त्यो म म्यासेज वाचन गर्छु। उहाँले लेख्नुहुन्छ, मनोज कार्की हो, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छ। दुईटै साथीलाई, दुईजनाले मलाई म्यासेज गर्नुभएको थियो हिजो है। तपाईँ पनि म्यासेज गर्न चाहनुहुन्छ भने 9864-17298 कुन कुन ठाउँबाट सुन्नुहुन्छ जानकारी दिनुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर, साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार, यो नम्बर पठाउनुहोस् त मलाई। अब फोन गर्दै काट्दै गर्ने साथीहरूको नम्बर एक एक गरी म वाचन गर्छु है। अब मैले तपाईँलाई फोन गर्नको लागि नम्बर दिने, तपाईँले भने मिस कल गरेको गरे। हिजो पनि साथीहरूले त्यस्तै गरेर सताउनु भएको थियो, दुई तिनजनाको नम्बर चाहिँ मैले वाचन गरिदिएको थिएँ। र हाम्रो भनौँ न मिस कल गर्न चाहिँ छोड्नु भएको थियो, अहिले फेरि मिस कल गर्दै हुनुहुन्छ होइन। हामी कार्यक्रम गुड नाइटमा छौँ र यति बेला के छ साथी हुनुहुन्छ। नमस्कार हजुर,
7: नमस्कार दाई,
0: को बोल्नु भयो, कहाँबाट? के राई भन्नुभयो? मिहिना राई। के छ मिहिनाको हालखबर? के गर्दै हुनुहुन्छ यति बेला? कुन विषयको गृह कार्य गर्दै हुनुहुन्छ? नेपालीको। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामीलाई के सुनाउनुहुन्छ? हुन्छ नि, ल सुनाउनुहोस् त कक्षा गीत।
7: अखण्ड हाम्रो नेपाल, अखण्ड हाम्रो नेपाल, राजा छ उच्च राष्ट्रको स्थान र शक्तिको निशान,
0: कति राम्रो, कति राम्रो कक्षाका गीत सुनाउनु भयो, धेरै राम्रो छ तपाईँको मिठो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद है त। हुन्छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्, आफ्नो साथीहरूलाई सम्झिनुहोस् ल। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो भोजपुरबाट साथी, सानो मान्छे आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। असाध्यै राम्रो कक्षागत गीत सुनाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नु होला। हेर्नुहोस् त, यस्तो साना साना नानीहरू बाबुहरू फोन गर्नुहुन्छ, मजाले आफ्नो कक्षागत गीत भए पनि, कक्षाको कविता भए पनि सुनाउनुहुन्छ। कतिपय ठुला साथीहरू ठुला भएर पनि मिस कल गर्नुपर्ने साथीहरू हुनुहुन्छ होइन, मिस कल गरेरै बस्नुहुन्छ। अब साना मान्छे साना नानी बाबुहरूबाट तपाईँहरूले केही सिक्नु होला है, मिस कल चाहिँ नगर्नु होला, फोन गर्नु होला भन्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर.
8: नमस्कार हजुर.
0: को बोल्नुभयो? कहाँबाट?
8: म यता पाँचतरबाट किसान खागु लिम्बु आएँ हजुर. फेरि पनि
0: ए पाँचतरबाट के लिम्बु भन्नुभयो?
8: किसान खागु लिम्बु हजुर.
0: किसान फागु लिम्बु कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो धनकुटा एफएमबाट हामीलाई सुन्नुभयो होइन?
8: हजुर हजुर.
0: के छ अनि हाल खबर तपाईँको?
8: एकदमै ठिकठाक भन्नुपर्छ दाई.
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
8: म प्रोग्रामको साथमा छु दाई. आराम गर्ने प्रेसिडेन्टमा पनि छु.
0: त्यही त नि, प्रोग्रामको साथमै हुनु पर्यो नि होइन?
8: हजुर हजुर दाई.
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ. अनि दिनहरू कसरी बित्यो तपाईँको, इशानजीको?
8: मेरो दिनहरू साधारणत घरकै क्रिया कार्यतिरै व्यस्त भयो दाई आज.
0: ए ल ठिक छ, कार्यक्रममा आउनु भएको छ. आज के सुनाउनुहुन्छ हामीलाई?
8: म सानो एउटा मुक्तक लाक्षा दीक्षा शीर्षकबाट एउटा छोटो मुक्तक सुनाउन चाहन्छु.
0: ल हुन्छ, वान टू थ्री एन्ड गो, सुरु गर्नुहोस्.
8: नकोट्याउनु रहेछ जीवनका कथा देशहरू, त्यो त झन् फुस्राउँदै जाँदो रहेछ. नकोट्याउनु रहेछ जीवनका कथा देशहरू, त्यो त झन् फुस्राउँदै जाँदो रहेछ. नबनाउनु रहेछ अभिलाषका सुन्दर महलहरू, त्यो त शिक्षाकै त छँदो रहेछ. नरुनु रहेछ अतीतलाई सम्झि, किनकि झरेको आँसुको मूल्य नै नहुँदो रहेछ. बरु वर्तमानलाई अङ्गल्न साथी, तुहिने बाछा पाइने रहेछ. बरु तुहिने बाछा जुत्ता. मैले किन भने हजुर.
0: हुन्छ हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो. फेरि फेरिका बसाइमा आउनुहोला. धेरै राम्रो वास्तविकता शीर्षकको मुक्तक सुनाउनुभयो. मुक्तकका लागि धन्यवाद. अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्.
8: ओके भाइ, सर्वप्रथम सयात्री जीवन सयात्री अम्बिका राई लगायत मेरो सम्पूर्ण फ्यामिली लगायत मेटीदेखि पश्चिममा कालीसम्मका सम्पूर्ण मित्रहरूलाई गुड नाइट भन्दै हजुरबाट छुट्टिने अनुमति चाहे दाजु.
0: नमस्कार. टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ. पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ. फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ. आउनुहोला, अब तपाईँका साहित्यिक सृजनाहरू सुनाउनुहोला. मुक्त, गजल, भावना, शायरी लगायतका प्रतिभाहरू आजको कार्यक्रममा हामी सुनिराखेका छौँ. के छ साथी, हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गर्छु. नमस्कार हजुर.
9: नमस्कार.
0: को बोल्नुभयो? कहाँबाट?
9: मल्लिका गाउँपालिका चार अर्थ बादल अर्याल.
0: नाम के भन्नुभयो?
9: बादल अर्याल.
0: बादल अर्याल होइन?
9: हजुर.
0: ल कार्यक्रममा आउनु भएको छ, के छ बादल जी हालखबर?
9: सब ठिक छ हजुर.
0: हाम्रो पनि ठिक छ. कति क्लासमा पढ्नुहुन्छ बादलले?
9: मैले
0: नौ क्लासमा पढ्नुहुन्छ होइन?
9: हजुर.
0: अनि कुन रेडियोबाट सुन्नुभयो गुल्मीमा हामीलाई?
9: रेडियो
0: स्काई एफएमबाट सुन्नुभयो. आज के सुनाउनुहुन्छ?
9: आज सानो चुक्क अनि साइरी हान्छ है.
0: ल साइरी हान्नुहोस् ल. खै त बादलजी, बादलजी होइन, बादलजी त आकाशमै हराउनु भयो कि? हो हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो बादलजी. बादललाई हावाले उडाइदियो कि हो जस्तो लाग्यो मलाई होइन? 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौँ. अलिकति तयारी गरेर आउनुहोस् क्या, तपाईँहरू आउनुहुन्छ अनि सायदै भनिदिन्छु भने आउनुहुन्छ. अलिकति तयारी त हुनुपर्छ क्या, तयारी भएन भने त फेरि गाह्रो हुन्छ नि त होइन? यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर. साथी आउनु भएको छैन. अब एउटा गीत राख्छौँ तपाईँको लागि. साथी आउनु भएको छैन, फोन आएको छैन. अब एउटा गीत राख्छौँ. गीत पछि तपाईँको माझमा फेरि आउँछौँ. यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई स्वागत छ। फेरि पनि तपाईँलाई कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटको आज सोमबारी बसाई रहिरहेछ। सोमबारी बसाईमा हामी के गर्छौ कसो गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। तपाईँका मनभित्र गुम्सिएर जब एउटा मनमा ब्याकग्राउन्ड टोन अलिक कम गर्नु ल, जब एउटा मनमा धेरै भावनाहरू गुम्सिन्छन् होइन, ती भावनाहरू निस्किन खोज्छन् र ती भावनाहरू डाइरेक्ट मुखारबाट निस्किन अलिकति गाह्रै हुन्छन्। त्यो भावनालाई निकाल्नै पर्छ, हामीले आफ्नो मन हलुका बनाउनको लागि भए पनि त्यो भावनाहरू हामीले निकाल्नुपर्छ। र त्यो भावनाहरू निकाल्ने माध्यम के हो? एउटा कि त गीत सङ्गीत हो, आफ्नो जीवनमा मिल्दो जुल्दो गीत सुनेर अथवा गीत गाएर त्यो भावना निकाल्नुपर्छ भने, अर्को हो साहित्यिक सृजना। साहित्यिक सृजनाको माध्यमबाट तपाईँले मुक्तक, गजल, भावना, शायरीबाट पनि तपाईँका मनका भावनाहरू, तपाईँका मनभित्र गम्सिएरका बसेका कुराहरू निकाल्न सक्नुहुन्छ, अथवा वरपर देखेका कुराहरू पनि साहित्यिक सृजनाको माध्यमबाट लेखेर हुन्छ कि बोलेर हुन्छ कि वाचन गरेर हुन्छ होइन, निकाल्न सक्नुहुन्छ। तपाईँको मनभित्र गम्सिएर रहेका कुराहरू निकाल्न सक्नु नै साहित्यिक सृजना गर्नु हो। त्यो कारणले गर्दाखेरि तपाईँका साहित्यिक सृजनाहरू अनवरत रूपमा, यदि तपाईँको साहित्यमा रुचि छ भने अनवरत रूपमा तपाईँले कलम चलाउनुपर्छ, कलम चलाइरहनुपर्छ र आफूले सृजना गरेको साहित्यिक सृजनाहरू कहिले पनि त्यसलाई चाहिँ फाल्नु चाहिँ हुँदैन है, त्यसलाई हराउनु चाहिँ हुँदैन, किनभने त्यही सृजनाहरू एक दिन तपाईँको मनको भावना को एउटा मार्गदर्शक बन्छ, साहित्यिककार बन्ने एउटा मार्गदर्शक बन्छ। साना साना सृजनाहरू नै तपाईँका मार्गदर्शक हुन्, त्यसैले ती मार्गदर्शकहरूलाई कहिले पनि फाल्नु हुँदैन, संकलन गरेर राख्नुपर्छ। यो मेरो भनाइ हो। 9868304040 फोन गर्नु होला। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, रात्रिकालीन अभिवादनको बोल्नुभएको आवाज शान्ति बिसी बोल्दै हुनुहुन्छ। कुन माध्यमबाट हामीलाई सुन्नुभयो? रेडियो जलजला के भयो? रेडियो जलजला नबजा भए कार्यक्रम कहाँबाट आयो? अचम्म लाग्यो नि। होइन अब के, अब सुनसरी गाउँपालिकामा त अब रेडियो जलजला बन्द छ, म यहाँ फेरि लिवाङमा छु, त्यहाँ त्यहाँ रेडियो स्काईबाट कहाँबाट बोल्ने कि म?
1: अब देखि कताबाट बोल्नुभयो, बोल्न त बोल्नु नै भएको छ, तर मैले पनि अचम्म लागिरहेछ है।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनु भयो?
1: आज म काफल खाना गर्छु नि त्यही।
0: खानुस् खानुस्, एक्लै एक्लै खानुस्, यहाँ आफूलाई यो वर्ष काफल चाख्नै नपाएर कस्तो हैरान परिरहेको छु, तपाईँ पनि काफल खाँदै बस्ने खानुहोस्।
1: मैले त आज धेरै सोचेको छु, बल्ल बल्ल आज जेठ महिना नि, मैले बल्ल बल्ल काफल खानु पाएँ है।
0: यसो दाईले पठाइदिनु, यसो काफल राईले पनि खानु हुँदो भन्नु छैन, काफल खान गए भनेर सुनाउने मात्रै फेरि होइन।
1: अब दाईको लागि पठाइने भनेको दाईले काफल खाएको छु भनेर त फोन गरेको फेरि।
0: ल, मलाई भोलि जसरी भए एक बुरा काफल पठाइदिनुहोस्।
1: अब एक बुरा त ठिक भएको छ, गाडीमा पठाउनु त हुन्छ, बाटोमा कसैले खाइदिनु भयो भने त गाह्रो पर्छ।
0: कसैले पनि खाइदिनु, तपाईँले पठाउने हिम्मत गर्नुहोस् त, कसैले पनि खाइदिनुहुन्न।
1: होइन, खाइदिनु भयो भन्दाखेरि अब यदि लिबाङसम्म आइदियो भने त्यतिकै झुट बोल्नु भएको भनिहाल्नुहुन्छ फेरि।
0: होइन, अब तपाईँले पठाउनु भयो भने त आउँछ, पठाउनु भएन भने चाहिँ आउन्न।
1: अब तिमीले यो सर, अब काफल छैन, अब काफल काफल देख्न पाए गाडीमा भनेर खाइदिनुहुन्छ, मान्छे आउने भएको हुन्छ
0: फेरि। होइन, त्यो काफल भन्दा किन चिनाउनु छ र, एउटा प्लास्टिकमा बाँधेर नचिनिने गरी पठाउने त, पत्रिकामा कागजमा बेरेर प्लास्टिकमा बाँधेर पठाउने त कसै नै चिन्दैन, के हो के हो?
1: होइन, चिनिहाल्नुहुन्छ, अब काफल चिनिहाल्नुहुन्छ फेरि।
0: ल त बरु, अब मलाई जसरी हानि काफल पठाउनु पर्यो, अब आज के सुनाउनुहुन्छ होला भन्नुहोस्।
1: अब सुनाउने कोसिस गर्छु, अब कस्तो हुन्छ है?
0: ओके, ल सुनाउनुहोस्।
1: बारम्बार चुपचाहन गाह्रो हुँदो रहेछ, चासोको सहमा बस्न गाह्रो हुँदो रहेछ, त्यस्तो बारम्बार प्रोत्साहन गाह्रो हुँदो रहेछ, सार्थकको साथमा बस्न गाह्रो हुँदो रहेछ। यी दुःख पीडाहरू बुझिने हुँदा यसरी दुःख पीडाहरू बुझिने हुँदा एक्लो एकान्तमा बस्न गाह्रो हुँदो रहेछ, एक्लो एकान्तमा बस्न गाह्रो हुँदो रहेछ, बारम्बार प्रोत्साहन गाह्रो हुँदो रहेछ। आजदेखि कस्तो गाह्रो भयो है।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो मुक्तक सुनाउनु भयो, गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। जाँदा जाँदै केही कुरा भन्न मन लाग्यो, केही कुरा सम्झाउन मन लाग्यो मलाई तपाईँलाई। पछि भनौँ न, घर बाहिर कुनै सामान राख्नु भएको थियो, एकैछिन बेसी भित्र ल्याइहाल्नुपर्छ भनेर राख्नु भएको थियो, घरभित्र ल्याउन बिर्सनु पो भयो कि सम्झिनु होला, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन कि बिर्सनु भयो, यसो गएर उठाउनु होला। अनि तपाईँले सुकाएका लुगा कपडा उठाइसकेपछि पशु चौपायाहरू के गर्दैछन्, फेरि दामला चुडाएर भागी पो रहेछन् कि अर्काको बारीमा पो गइरहेछन् कि, होइन गोठबाट निस्किएर त्यतातिर पनि हेर्नु होला, खोरबाट अब खोरमा स्यालले पो आक्रमण गरिरहेछ कि कुखुराहरूलाई, होइन त्यतातिर पनि ध्यान पुर्याउनु होला भन्छु। अनि भान्सा कोठामा के छ, खाना त पकाइसक्नु भयो होला, खाइसक्नु भयो होला, भाडा पनि माछिसक्नु भएको छ होला, यदि माझ्नु भएको छैन भने भाडा एकै ठाउँमा जम्मा पारेर भोलि बिहान माझ्ने भनेर राख्नु भएको छ कि, यस्तैका सरपष्ट छन्, यसो त्यतातिर पनि हेर्नु होला। अनि खाना पकाइसकेपछि बिर्सनै नहुने कुरा, आगोलाई राम्रोसँग निभाउनु भयो, यदि निभाउनु भएको छैन भने निभाउनु होला है, नत्र फेरि आग लागेका घटनाहरू हुन सक्छन्। ग्यासका चुलोहरू, ग्यासमा खाना पकाउनुहुन्छ, ग्यास चुलोहरू राम्रोसँग निभाउनु होला। विद्युतीय उपकरण प्रयोग गर्नुहुन्छ, राइस कुकर लगायतका विद्युतीय चुलोमा खाना पकाउनुहुन्छ भने खाना पकाइसकेपछि निष्क्रिय पार्नुहोला, त्यसलाई बन्द गर्नुहोला है, त्यसलाई बन्द गरेर मात्रै राख्नुहोला, नत्र फेरि दुर्घटना हुन सक्छ, विद्युतीय तारहरू अब सर्टहरू हुन सक्छ होइन। अनि झ्यालडुकाको चुकुन राम्रोसँग लगाउनु होला, बिरामी हुनुहुन्छ औषधि खाइरहनुपर्छ। चुलोहरू ग्यासमा खाना पकाउनुहुन्छ, ग्यास चुलोहरू राम्रोसँग निभाउनु होला। विद्युतीय उपकरण प्रयोग गर्नुहुन्छ, राइस कुकर लगायतका विद्युतीय चुलोमा खाना पकाउनुहुन्छ भने

यदि खानु भएको छैन भने मैले सम्झाइदिएको छु, खानु होला, नबिर्सिकन खानु होला भन्छु। खाने पानी आफूसँगै राखेर सुत्नु होला, कति बेला राति तिर्खा लाग्छ थाहै हुँदैन होइन। लौ त कार्यक्रममा आजको लागि कस्तो लाग्यो, मन पर्यो भने मन पर्यो भन्नुहोस्, कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि भन्नुहोस् है, म्यासेज गर्नुहोस्, फोन गर्नुहोस्, जानकारी गराउनुहोस्। तपाईँहरू हुनुहुन्छ र त हामी छौ र त तपाईँहरू हुनुहुन्छ, आउनुहोस् चिन्जान गरौं होइन, चिन्जान गरी पो माया मोह बढ्छ होइन। म्यासेज गर्नुहोस्, फोन गर्नुहोस्, कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराउनुहोस् भन्दै मेरो मोबाइल नम्बर हो, टिप्नु होला 98644 17298 6441798। लौ त हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर, सुषमा मल्ला, एलिना श्रेष्ठ, सञ्जिता लिम्बू, राज श्रेष्ठ, रीता बुढा मगरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन

डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: समुदायको लागि सामुदायिक रेडियो जलचला एफएम 94.4 MHz।
1: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिर आउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। हामी संसारमा एक्लो छैनौ, हामीले आफूलाई एक्लो महसुस गर्नु हुँदैन। जसले हामीले बनायो अरू कसैले साथ नदिए पनि त्यो स्रष्टाले मृत्यु पर्यन्त हामीलाई साथ दिइरहेको हुन्छ। हाम्रो घरका आफन्तहरूसँग परिवारका सदस्यहरूसँग हाम्रो मनमुटाव हुन सक्दछ, झगडा हुन सक्दछ, आपसी बोलचाल समेत बन्द पनि हुन सक्दछ। छिमेकका मानिसले पनि हामीलाई विश्वास नगर्न सक्दछन्। हामीले अत्यन्त आत्मीय भनेका साथीभाइहरूले पनि हाम्रो साथ छोडिदिने अवस्था आउन सक्दछ। अर्थात् जसलाई हामीले आफ्ना ठानेका हुन्छौं ती आफन्तहरूले पनि, ती इष्टमित्रहरूले पनि, छरछिमेकीहरूले पनि हामीलाई त्यागिदिन सक्दछन्, हामीलाई छोडिदिन सक्दछन्। तर जसले हामीलाई बनाएको छ उसले कहिल्यै हामीलाई छोड्दैन। यो हावा, यो पानी, यो माटो, यो आकाश, यो प्रकाश, यिनकै सक्रियतामा, यिनकै सामञ्जस्यमा हाम्रो शरीरको निर्माण भएको छ, हाम्रो जीवनको निर्माण भएको छ। अर्थात् यो जुन प्राकृतिक शक्ति छ, जुन दैवी शक्ति छ, जुन ईश्वरीय शक्ति छ, यही शक्तिका बलमा हामी जन्मिएका हौ। हामी मध्ये धेरै सम्भवतः बाबु आमाको योजना अनुसार जन्मिएका छैनौं। हाम्रा माता पिताको रमाइलोमै हामी धेरै सन्ततिहरूको जन्म भएको छ। हामी ख्यालख्यालमै जन्मिएका धेरै छौं, कुनै तयारी बिना, कुनै योजना बिना, कुनै पनि मर्यादा अनुशासन र निश्चित संकल्प बिना हामी अधिकांशको जन्म भएको छ। बस परिवारमा आइयो, परिवारका सदस्यसँग हाम्रो सम्बन्ध भयो, स्थापित भयो, एकअर्काप्रति मोहर आसक्तिको भावना विकसित भएर गयो। त्यसैले हाम्रो परिवारका सदस्य कोही दुखी हुँदा, बिरामी हुँदा अथवा कसैको निधन हुँदा हामी असाध्य पीड़ाले ग्रसित हुन्छौं, चिन्तित हुन्छौं, दुखित हुन्छौं, केवल लामो समयसम्मको बस उठले गर्दा। त्यसैले हामीलाई बनाउने त यही प्रकृति हो, यही दिव्यतम शक्ति हो, यही ईश्वरीय राशि हो। प्रिय सज्जन, तर लाग्दछ जीवनमा हामीले अत्यन्त कमले मात्रै हामीलाई बनाउने त्यो दिव्यतम शक्ति छ भनेर बुझ्दछौ। त्यो दिव्यतम शक्तिले हामीलाई निर्माण गरेको छ भनेर बुझ्ने, त्यो प्राकृतिक शक्तिको रूपान्तरण
त्यो प्राकृतिक शक्तिको अभिव्यक्ति हाम्रो जीवन हो भनेर बुझ्ने हामी अत्यन्त थोरै छौँ प्रिय सज्जन। त्यसैले हामी स्रष्टाप्रति विश्वस्त हुन सकेका छैनौँ। कोही त छ हामीलाई बनाउने, ठिक छ, हाम्रा आदरणीय माता पिताले हामीलाई जन्माउनु भएको छ, के हाम्रा वास्तविक जन्मदाता हामीले भन्ने गरेका माता पिता नै हुनुहुन्छ त? संसारका हरेक माता पिताले बच्चा बच्चीलाई जन्म दिन्छन्, पशुहरूले पनि आफ्ना सन्ततिलाई जन्म दिन्छन्, पशुहरूले पनि जन्माउँछन्, उनीहरूले कसरी बच्चा जन्माउने भन्ने विशेष कक्षा विशेष क्लास कतै पनि लिएका हुँदैनन्। प्रकृतिले नै जन्मजात उनीहरूलाई त्यो योग्यता दिएर पठाएको हुन्छ। मनुष्यले पनि त्यही योग्यता प्रयोग गरेर आफ्ना सन्तान दर सन्तानलाई जन्म दिने गर्दछ। प्रिय सज्जन, हाम्रो वास्तविक अभिभावक भनेको यही प्रकृति हो, यही दैवी शक्ति हो, यही ईश्वरीय रहस्यको नाम हो प्रिय सज्जन। त्यसले हामीलाई कहिल्यै पनि छोड्दैन, कहिल्यै पनि एक्लो हुन दिँदैन। हामीले हाम्रो घर वरपर भएका सांसारिक इष्ट मित्रहरूलाई मात्रै आफ्ना आफन्त भनेका छौँ, साथी भनेका छौँ, हाम्रा सम्बन्धी भनेका छौँ, यसैले हामी दुखी हुन्छौँ। हामीले संसारमा हाम्रो सम्पर्कमा आउने जति सबै छन् तिनलाई नै हामीले आफन्त ठान्यौं, घनिष्ठ ठान्यौं, आत्मीय ठान्यौं, जीवनभर साथ र सहयोग दिने ठान्यौं, तर त्यो सम्भव हुँदैन। बीचमा छुट्दै छुट्दै जान्छन्, हामी अलग हुँदै हुँदै जान्छौं। हामीले कहिल्यै पनि हाम्रा वरपरका इष्टमित्रहरू बाहेक पनि हामीलाई साथ दिने ईश्वरीय शक्ति छ भनेर बुझ्न खोजेनौं, त्यसैले हामीमा निराशा बढेको छ। प्रिय सज्जन, एउटा स्मरणीय कुरो के छ भने, जसले ईश्वरप्रति विश्वास गर्दैन, प्राकृतिक शक्तिप्रति प्राकृतिक सत्यप्रति विश्वास गर्दैन, त्यो मान्छे अत्यधिक तनावमा बाँच्दछ, त्यो मान्छे मानसिक रूपमा पनि असन्तुष्ट हुन्छ, असन्तुष्टि हुन्छ र विक्षिप्तताको शिकार बन्नुपर्ने अवस्थामा पुग्दछ। किन? किनभने हामीलाई संसारमा हाम्रो घर आँगनमा हाम्रो समाजमा भएका सबै मानिसले सधैँ साथ दिन्छन् भन्ने छैन। पहिलो कुरो, हामीले ईश्वरप्रति विश्वासै गर्दैनौँ, ईश्वर छ भन्ने कुराप्रति हामीलाई विश्वास छैन। पहिलो विश्वास त हामीले ईश्वरको पाउन पनि सकेनौँ, ईश्वरलाई हामीले विश्वास गर्न पनि सकेनौँ। जब हामीले ईश्वरलाई विश्वास गर्दैनौँ, ईश्वर छ भन्ने कुरा उसले पनि हामीले विश्वास गर्ने कुरो रहेन, ईश्वरसँगको सम्बन्ध त हाम्रो टुट्यो नै। हामीले ठानेका गाउँ समाज टोल घर परिवार आदि इत्यादि जति पनि छन्, यिनीहरूले पनि हामीलाई धोका दिन्छन्, सधैँ साथ दिन त सक्दैनन्, सबै छुट्दै जान्छन् छुट्दै जान्छन्, अन्तिममा हामी नितान्त एक्लो हुन्छौं। यो हुनु त छँदैछ, जब हामीलाई सबैले छोडिदिन्छन्, हामीले अत्यन्त घनिष्ठ भनेका मानिसहरूले पनि छाडिदिन्छन्, त्यतिखेर हामी नितान्त एक्लो हुन्छौं। हामी त्यतिखेर यस्तो अवस्थामा पुग्दछौं प्रिय सज्जन, हामीले आफूलाई सम्हाल्न सक्दैन, हामीलाई साथ दिन्छ भन्ने ईश्वरप्रति पनि हाम्रो विश्वास छैन, ईश्वरले हामीलाई बचाउँछ अब भन्ने कुरा त हामीले कहिल्यै जीवनमा सोचेनौ, ईश्वरसँगको सम्बन्ध हाम्रो टुट्यो, मानिसहरूसँगको पनि सम्बन्ध टुटिसकेपछि अब हामीले आत्महत्या गर्ने बाहेक अरू कुनै विकल्प देख्दैनौ। त्यसैले नास्तिकहरू अक्सर आत्महत्याको शिकार हुने गर्दछन् प्रिय सज्जन, तनावको शिकार हुने गर्दछन्। संसारमा कोही नभए पनि व्यक्तिले आफ्नो जीवन जिउन सक्दछ, उसँग यदि संकल्प शक्ति छ भने, उसँग यदि आत्मविश्वास छ भने, म केही गर्न सक्छु, यो धरतीको एउटा प्राणी हुँ, म अत्यन्त महत्वपूर्ण प्राणी हुँ, सम्बन्धहरू मेरै आधारमा बनेका हुन्, सम्बन्धहरू मेरै कारणले समाप्त भए, त्यसैले मैले फेरि पनि सम्बन्धहरू बनाउन सक्छु, सम्बन्ध बिग्रने र भत्कने मेरा कारणले हो, त्यसैले मैले फेरि नयाँ संसार निर्माण गर्न सक्छु, किनभने प्रकृतिले मलाई साथ दिएको छ, मेरो शरीर छ, मेरो जीवन छ, यी जीवनको प्रयोग गरेर मैले नयाँ संसार बसाउन सक्छु भन्ने उत्साह अदम्य आँट र भरोसा भएको व्यक्ति मात्रै जीवनमा अघि बढ्न